0: कस अदालतले 15 वैशाखमा फुकोट कर्णालीको हकमा समझदारी पत्रमा उल्लेख भएको 21.9% निशुल्क बिजुलीको अनुपात बढ़ाउने गरी संशोधन गर्न निर्देशनात्मक आदेश दिइसकेको छ। त्यसपछि एनएसपीसी परियोजनाबाट हाजिर निष्कर्षमा पुगे पनि औपचारिक जानकारी भनेको दिएको छैन। आजको नयाँ पत्रिकामा 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा समाचार प्रकाशित छ।
1: यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससीको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारी बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले वर्षयाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगसिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससी बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले 26 मेगावट निर्यातको लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनभीभीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावट रहेकोले थप 20 मेगावट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइएको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनुभयो। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो। कान्तिपुरमा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम टेसो खुशीको कनेक्सन
1: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
1: नमस्कार
2: अनि क्रसर बेच्नु छोडेर यतातिर कता नि
1: यो त साइड जब दाइ यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसरी त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
4: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
6: अब बाँकी समाचार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबार बारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो एकिन भन्न सक्दिन तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टिल्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो जवाफमा उनले भनेका थिए स्रोत हाल खुलाउन सक्दिन पछि कारोबार हेरेर भन्न सक्छु वैध आमदानी भन्दा बढ़ी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा बैंकिङ धितपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितपत्र बोर्ड र राष्ट्र बैंक सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन् कान्तिपुरमा समाचार छ
5: सरकारले औद्योगिक क्षेत्रको बकौता भाडा असुलन ताकेता गरेपछि उद्योगहरू विरोधमा उत्रिएका छन् औद्योगिक क्षेत्रको भाडादर विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले एकतर्फी रूपमा भाडा असुल्न खोजे उद्योग बन्द गर्ने चेतावनी समेत उद्योगीले दिएका छन् औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा 7 दिनको म्याद दिएर तोकिएको म्यादमा बकौता नदिए कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको छ नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज अलामले व्यवस्थापनको उक्त कदम एकतर्फी र अव्यवहारिक भएको बताउनुभयो व्यवस्थापनको संचालक समितिले मंगिर 2075 700% भाडा वृद्धि गर्ने निर्णय गरेको थियो साउन 2076 लागू हुने गरी गरिएको भाडा वृद्धिको निर्णय कार्यान्वयन नगर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएपछि तत्काल स्थगित गरिएको थियो पछि असार 2079 व्यवस्थापनले 2075 नै लागू हुने गरी पुनः भाडा वृद्धि गर्यो त्यसविरूद्ध उद्योगीहरू सर्वोच्च अदालत गए आजको नयाँ पत्रिकामा समाचार छ
6: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन् तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले जनाएको छ छापेर कार्यालय मा पठाउँदा समय लाग्ने र सम्बद्ध व्यक्तिहरूले लिन आउन पनि ढिला गर्ने भएकोले यस्तो लाइसेन्स नवीकरण पछि मात्र छापेर दिइने विभागले बताएको छ अहिले लाइसेन्सको समयावधि 5 वर्षको रहेको छ अहिले छापेर दिए पनि समय सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भएकोले 1 वर्षभन्दा कम समय भएका लाइसेन्स नछाप्ने निर्णय गर्ने तयारी भएको विभागका निर्देशक केशव खतिवड़ाले बताउनु भएको छ गत शुक्रबार मात्र 1,300 लाइसेन्स मिति सकिएका भेटिएको खतिवड़ाले सुनाउनुभयो छापेर पठाएका कतिपय लाइसेन्स कार्यालयमा थन्किएर बस्ने गरेका छन् नवीकरण गर्दा मिति सकिएको अवधिबाट लाइसेन्सको समय गणना हुन्छ 14 साउनमा 2080 5 वर्षको सट्टा 10 वर्ष अवधि लागू भएको थियो 29 लाखमा शुरूमा 12 लाख लाइसेन्स छपाएको लागि यातायात व्यवस्था विभाग र मुद्रण सुरक्षण मुद्रण केन्द्रबीच 12 कार्तिक 2082 सम्झौता भएको थियो सम्झौता अनुसार केन्द्रले 12 वैशाख 2083 भित्र छपाई गरेर दिइसक्नुपर्ने थियो त्यही अनुसार केन्द्रले 12 लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो बाँकी 17 लाख लाइसेन्स 32 असारभित्र छापिसक्ने गरी 4 बैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो। 17 लाख लाइसेन्समा 6,02,248 लाइसेन्स छापिसकेको केन्द्रको वेबसाइटमा राखिएको तथ्याङ्कमा छ। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने कान्तिपुरमा समाचार छ।
5: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जनाभन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा 1 महिना अघि पनि कृति कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भएको भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले बताउनुभयो। आजको कान्तिपुरमा समाचार छ।
6: काभ्रेको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटना टाई रोड स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नवबुद्ध नगरपालिका 2 बुच्चाकोट स्थित सड़कमा शुक्रबार 12/3/8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको थियो भने 16 जना घाइते भएका थिए। मनेपाबाट रोसी खोलातर्फ जाँदै गरेको बस अचानक नियन्त्रण गुमाएर सड़कबाट 300 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी रविन विष्टले टाई रोड खुस्किएपछि बसले नियन्त्रण गुमाएको र त्यसपछि दुर्घटना भएको बताउनुभयो। काभ्रेमा शुक्रबार भएको दुर्घटनाबारे चालकसँग सोधपूछ गर्दा टाई रोड खुस्किएपछि बसले नियन्त्रण गुमाएको र सोही कारण दुर्घटना भएको भनेको छ। यद्यपि घटनाको छानबिन गर्न समिति गठन भएको छ। थप कारण पछि खुल्ला उहाँले बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
5: झापाको मेचीनगर 4 52 डाँगीका रामबहादुर प्रधान 84 वर्षीय रामबहादुर प्रधानले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान दिनुभएको छ। सम्पत्ति हस्तान्तरणपछि उहाँ आश्रमकै संरक्षणमा जीवन बिताइरहनु भएको छ। जग्गा दानको सोच आएपछि उहाँले धेरैतिर बुझ्नुभयो र वृद्धाश्रम या बालाश्रमलाई जग्गा दान दिने निधोमा पुग्नुभयो। बुझ्दै जाँदा मानव सेवा आश्रमसँग जोडिनुभयो। मलाई राम्रो संस्थालाई जग्गा दान दिने विचार थियो, उहाँ भन्नुहुन्छ। मानव सेवा आश्रम ठिक लाग्यो। मानव सेवा आश्रमका प्रतिनिधि रामजी अधिकारीसँग पटक पटक छलफल भयो। अन्तत 5 वर्षअघि सहमति जुट्यो। प्रधानले झापा मेचीनगरको बाउन्डाङ्गी स्थित आफ्नो नामको 2 बिघा 5 कट्ठा जग्गा आश्रमलाई दिने निधो गर्नुभयो। आजको कान्तिपुरमा 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान शीर्षकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: सिंहको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमासमा राजदूत पद प्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलोपटक राजदूत पदका लागि खुला आह्वान गरिएको परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। गोर्खापत्रमा समाचार छ।
6: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधार उन्मुख रहेको संकेत गरेको हो। सरकारको नीतिगत सुधार, प्रभावकारी बजेट व्यवस्थापन तथा नयाँ विकास कार्यक्रमको कार्यान्वयनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, उत्पादन, व्यापार तथा सेवा क्षेत्रका गतिविधिमा क्रमिक वृद्धि हुने र अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ़ने अनुमान प्रतिवेदनमा उल्लेख छ। गोर्खापत्रमा समाचार छ।
5: सर्वोच्च अदालतले काठमाडौँको प्रदर्शनी मार्ग क्षेत्रमा सार्वजनिक बाटो अवरोध गरी राजनैतिक किसिमका कुनै पनि सभा, भेला, आन्दोलन, नारा, जुलुस लगायत कुनै पनि प्रदर्शन नगर्न नगराउन परमादेश जारी गरेको छ। शैक्षिक संस्था, स्वास्थ्य संस्था समेत रहेको उक्त क्षेत्रमा हुने प्रदर्शनले प्रत्यक्ष असर परेको भन्दै सर्वोच्चले त्यस्ता कार्यक्रम बन्देज गर्न स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको हो। गोर्खापत्रमा समाचार छ।
6: 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका 4 स्थित जिलो एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाको प्रतीक्षामै रहेका छन्। 10 वर्ष बितिसक्दा पनि लाल पूर्जा विहीन एकीकृत जिलो बस्ती अन्नपूर्ण पोस्टमा समाचार छ।
5: चितवनको नारायणगढ़ स्थित क्षेत्रपुर तरकारी तथा फलफूल मण्डी प्राय व्यस्त हुन्छ। ट्रकबाट ओर्लिएका तरकारी र फलफूलका भारी बोकेर पसल पुर्याउने मजदूरको दिनचर्या कठिनसँग बित्छ। दैनिक ज्यालादारीमा काम गर्ने यिनै मजदूरमध्ये केही रोजगारदाताको सहयोग बिना सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। सामान्यतया सामाजिक सुरक्षा कोषमा रोजगारदाता मार्फत श्रमिक आबद्ध हुनुपर्ने हो, तर अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरका लागि प्रक्रिया सहज नहुँदा मजदूर व्यक्तिगत रूपमा कोषमा आबद्ध भएका हुन्, हुने बाटो रोजेका हुन्। आजको गोर्खापत्रमा समाचार प्रकाशित छ।
6: एमाले नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ। चुनावी समीक्षा र पुनर्गठन सम्बन्धी कार्यदलद्वारा शनिबार सम्पन्न एमाले बागमती प्रदेश कमिटिको बैठक र भेलाले त्यस्तो माग गरेको हो। शुक्रबार भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेपछि सुस्तावासीले प्रतिकार गरी भगाएको श्रव्य दृश्य सहितका समाचार सार्वजनिक भएका थिए। सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न एमालेको माग, नयाँ पत्रिकामा समाचार छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। विगत 4 महिनादेखि भीषण युद्धमा उभिएका अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्। दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौताको मसौदा तयार भई आगामी 24 घण्टाभित्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने मध्यस्थकर्ता राष्ट्रहरूको दावी छ। ऐतिहासिक वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै पक्ष इतिहासले पहिलोपटक शान्ति सम्झौताको सबैभन्दा नजिक पुगेको पुष्टि गर्नुभएको छ। यसैबीच इजरायलले करिब 20 वटा ठाउँका मानिसहरूलाई ती स्थान छाड्न आदेश दिए लगतै दक्षिणी लेबनानमा हवाई आक्रमण शुरू गरेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार टायर जिल्लाको मर्राकिय शहरमा भएको आक्रमणमा परि कम्तीमा 1 जनाको ज्यान गएको छ। यसअघि इजरायली प्रधानमन्त्रीले हिजबुल्लाले उत्तरी इजरायलमा आक्रमण जारी राखेमा आफ्नो देशले कड़ा जवाफ दिने चेतावनी दिएका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ।
6: फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग एक एक गोलको बराबरीमा रोकिएको छन्। अमेरिकाको न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को एक एक गोलको बराबरीमा रोकिएका हुन्। खेलको 21 मिनटमा इस्माइल साइबरीको गोल मार्फत मोरक्कोले अग्रता कायम गरेको थियो, तर 11 मिनटपछि ब्राजिलले गोल फर्कायो। 32 मिनटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन। विश्वकप इतिहासमा ब्राजिल र मोरक्को बीच यो दोस्रो खेल हो। यही समूहको अर्को खेलमा हाइटी र स्कटल्याण्ड बीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार अहिले बिहान 6:45 बोस्टनमा खेल शुरू हुनेछ।
5: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: पछिल्ला 6 वर्षमा झन्डै 1,350 जनाको आफन्तबाटै हत्या, घरेलु विवाद र अविश्वास अपराधको मुख्य कारण।
5: सदस्यता अध्यावधिकमा कंग्रेसका शीर्ष नेता नै छुटे, विवाद थप चुनिँदै 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपतिको नयाँ नेतृत्व चयन।
6: भारतले स्वीकृति नदिँदा बंगलादेशमा 26 मेगावट बिजुली निर्यात रोकियो। 1730 मेगावटका 3 आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी।
5: इरान र अमेरिका ऐतिहासिक शान्तिवार्ता नजिक, शान्तिवार्ताको तयारी भइरहँदा लेबनानमा हवाई आक्रमण।
6: र फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को बीच एक एक गोलको बराबरी।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
11: Coming up next,
12: the News Plus.
13: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus.
10: रेडियो थाहा संचार 99.4 सकेट, थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 निष्पक्ष सक्रियताको अभ्यास।
14: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview.
10: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
15: AIO.
16: AIO?
15: Yes, AIO. All in one mart. The best place for shopping.
16: Kya sara ho, khas tya?
15: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
16: वाउ, कहाँ छ र यो?
15: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
17: ऑल इन वन मार्ट, हेल्पिङ मेक योर लाइफ इजियर।
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
19: नमस्कार।
18: अनि घर बेच्नु छोडेर यतातिर कता नि?
19: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
19: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै त यही लिन आएको।
18: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
19: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
19: जीवन।
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
20: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183. 98510183.
21: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: द न्यू

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .com पनि संसारभर सुन्न सक्नुहुन्छ। नयाँ सरकार बनेसँगै छिमेकीसँगको राजनैतिक र कूटनीतिक सम्बन्धको चर्चा हुन्छ। अहिले बनेको नयाँ सरकारपछि पनि छिमेकी मुलुक भारत र चीनसँगका सम्बन्ध र समस्याहरूको बहस सतहमा आएको छ। खास गरी सीमा विवाद अहिले पेचिलो बनेको छ, तर सरकारले समृद्धिमा दुई छिमेकीलाई साथमा लिने बताइरहेको छ। हालै भारत भ्रमण गरेर फर्कनुभएका परराष्ट्र मन्त्री श्री सिकनाल आज चीन भ्रमणमा जानुभएको छ। यो भ्रमणले भारतसँग जोड़िएको र चीनसँगकै सीमा विवादमा पनि समाधानका लागि के कसरी पहल गर्न सकिन्छ, चीनसँग कस्तो कूटनीति अपनाउनु पर्ला लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्य। नमस्कार, यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ। तपाईँ 59 साल भनौ न राजाको पालामा 4 वर्ष राजदूतको भूमिकामा रहनुभयो, त्यति बेलाको नेपाल चीन सम्बन्ध र अहिलेको सम्बन्धमा के कति फरक पाउनुहुन्छ?
1: म 55 सालमा गएको थिएँ, 59 सालमा त म फर्केँ 4 वर्ष बसेर।
0: हजुर,
1: त्यतिखेर चाहिँ राजा वीरेन्द्र राजाको रूपमा नेपालमा हुनुहुन्थ्यो र चिनियाहरूको चाहिँ नेपालको राजसत्ताप्रति एउटा सम्मान, उच्च सम्मान र एउटा भरपर्दो यो वर्किङ रिलेसनसिप त्यो चाहिँ कायम भएको थियो। त्यो कारणले गर्दाखेरि नेपालसँगको सम्बन्ध त्यो बेलामा सुमधुर थियो र पार्टीहरू पनि आएको हुनाले पार्टीमा तत्कालीन अवस्थामा जुन बेला म गएको थिएँ किशोर कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, बिपी कोइरालाको पालादेखि नै सम्बन्ध सुधार भएर सीमाङ्कन उत्तरी बोर्डरमा चाहिँ चीनसँगको सीमा जो चाहिँ तिब्बती क्षेत्रमा पर्छ, चीनको भूभाग प्रशासित क्षेत्र भूभाग, त्योसँग चाहिँ हाम्रो सीमाको बारेमा कुराकानीहरू बिपी कोइराला प्रधानमन्त्री भएकै बेलामा 1960 मै सुरु भएको हो र त्यसको डिमार्केसन चाहिँ 61-62 त्यो सायद प्रोटोकलमा हस्ताक्षर भयो। त्यो र यो सगरमाथाको केस कता पर्छ भन्ने चाहिँ, त्यो चुच्चुको कता पर्छ भन्ने पनि चीनसँग त्यतिखेर विवाद थियो, त्यो पनि चाहिँ बिपी कोइरालाको पालामा हल भएको। बिपीकै भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हुनाले नेपाली काङ्ग्रेससँगको सम्बन्धलाई पनि यता नेपालको राष्ट्रसत्ताको सम्बन्धसँगको सम्बन्ध जत्तिकै महत्वपूर्ण दिएर चिनियाहरूले चाहिँ आफ्नो एउटा विश्वासको आधारमा नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन सकिन्छ भन्ने उहाँहरूको धारणा भएको मैले थिएँ।
0: त्यसपछि चाहिँ जुन राजनीतिक परिवर्तन भयो नेपालमा, राजा गएपछि दलहरूको प्रत्यक्ष शासन भयो, अहिलेको सरकारमा त हामी एकछिनमा आउँला होइन, यसभन्दा अगाडिसम्म ओली सरकारको पालामा चिनी राष्ट्रपतिको 10औं पछि जुन भ्रमण भयो त्यसलाई पनि ठूलो उपलब्धिका रूपमा चर्चा गरियो होइन, त्यस पछाडि चाहिँ चीनसँगको सम्बन्धमा हाम्रा दलहरूले कस्तो भूमिका खेलेको पाउनुहुन्छ सरकार सरकारमा पनि?
1: राष्ट्रसत्ता भएको कालको काललाई हेर्ने हो चीनले राष्ट्रसत्ता पछाडि राष्ट्रसत्ता हुन्जेलसम्म त्यसलाई एउटा भरपर्दो मित्र शक्तिका रूपमा लिएको थियो मैले बुझेसम्म, र त्यस पछाडि चाहिँ उसले नेपालमा मित्र शक्ति को हो, कुन पार्टीसँग मिलेर अथवा कुन कुन विशेष महत्वपूर्ण नेताहरूको सामिप्यमा बसेपछि चीन र नेपाल बीचको चाहिँ सम्बन्धलाई अगाडि बढाउन सकिन्छ, र कुनै दुई देशको बीचमा कुनै समस्या आयो भने कुन या कुन नेता को मातहतबाट त्यसलाई सुल्झाउन सकिन्छ भन्ने कुरामा चीनले गहिरो चासो र चिन्ता राखेको मैले पाउँछु। हुन त म फर्किसकेका थिएँ, म फर्किसके पछाडि चाहिँ राजतन्त्रको अन्त्य भयो 2008 सन् 2008 65 नेपालको चाहिँ 2065 साल पर्सक्या रे देशमा, र त्यो त्यस पछाडि चाहिँ यो खास गरिकन वामपन्थीहरूको एकता र वामपन्थी पार्टीहरू त्यो चाहिँ सक्रिय हुँदाखेरि तिमीहरूलाई जुटाएर एउटा मित्र शक्तिको रूपमा उपयोग गर्न सकिन्छ कि नेपालमा भनेर चीनले त्योसँग पनि सम्बन्ध राख्यो, साथै तराईका पार्टीहरूसँग पनि सम्बन्ध राख्यो। र मैले थाहा पाएसम्म चाहिँ 2012 जुन बेलामा विन जाओबा तत्कालीन प्रधानमन्त्री नेपालको 5 घन्टे भ्रमणमा आउनुभएको थियो, उहाँले पनि नेपाली काङ्ग्रेस सँगको चाहिँ सहकार्यलाई प्राथमिकतामा राखेर तत्कालीन काङ्ग्रेसका सभापति सुशील कोइरालालाई सिंहदरबारमा त्यो डिनर पछाडि गुड डिनर होइन लन्च मिटिङ थियो, त्यस पछाडि उभी भेट्दाखेरि चाहिँ मैले सुनेको थिएँ कि चाहिँ तपाईँ आर यु रिलेटेड पी कोइराला भनेर चाहिँ उहाँले एउटा सम्बन्धको सेतुलाई फेरि पुनर्ताजगी गरेर खोज्नु भएको थियो। त्यो चाहिँ अब नेपाली काङ्ग्रेसका नेताहरूले कति बुझे कति बुझेनन्, त्यसको महत्व त्यो चाहिँ जानकारी छैन। मैले सुनेको थिएँ उहाँले चाहिँ उभी कुराकानी अरू नेताहरूसँग पनि त्यसरी नै कुराकानी भएको थियो र कोइरालासँग चाहिँ त्यो पार्टी सभापति हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस, 3-4-5 मिनट कति उहाँसँग उभी कुराकानी हुँदाखेरि चाहिँ त्यो प्रश्न सोधेको भन्ने मैले सुनेको थिएँ त्यो आधिकारिक रूपबाट। त्यसैले नेपाली काङ्ग्रेससँगको सम्बन्ध र सायद त्यस पछाडि अलिकति पातली नै भयो। पछि इन्टरनेसनल डिपार्टमेन्ट, चीनको चाहिँ इन्टरनेसनल डिपार्टमेन्ट भन्ने छ जसले चाहिँ बाह्य देशहरूसँग चाहिँ सम्बन्ध राख्छ, त्यहाँको प्रमुख अब यो चाहिँ त्यस पछाडिको क्रममा त्यसको 2-3-4 वर्ष पछाडि होला, मलाई अहिले साल चाहिँ तत्काल सम्झना भएन। यहाँ आउँदाखेरि चाहिँ सुन्दरी जलमा जानुभयो, जहाँ विपुल कोइराला 8 वर्ष जेल जीवन बिताउनु भएको थियो नेपाली काङ्ग्रेसका अन्य नेता सहयोग योद्धाहरूसँग, त्यहाँ भिजिट गर्नुको पनि अर्थ थियो। विपुल कोइरालाई जेल बसेको कारणले नेपाली काङ्ग्रेससँगको चाहिँ एउटा सहकार्य र लाई विश्वासमा बदलिएर अगाडि बढ्न सकिन्छ कि भन्ने उहाँहरूले चाहिँ खोतल्न खोज्नु भएको थियो अथवा चाहिँ आधार बनाउन खोज्नुभएको थियो। त्यसमा नेपाली काङ्ग्रेस कति खरो उत्रियो उत्रिएन म भन्न सक्दिनँ। त्यो भेटघाटको क्रम र कडी चाहिँ अहिले क्रमशः अलिकति फितलो अलिअलि चाहिँ दुर्बल भएर गएको म देख्छु। त्यसैले चीनको नेपालमा एउटा भरपर्दो मित्र शक्ति को खोजीमा आज पनि सायद होला।
0: म त्यही आउँदैछु, जस्तो यहाँले भनिहाल्नुभयो कंग्रेससँग पनि उसले त्यो सम्भावना खोज्यो भनेर, वामपन्थी दलहरू त एमालेलाई भारतले कहिले चीन प्रस्थ कहिले माओवादीलाई भनिन्छ कहिले तराईका पार्टी, यहाँले पनि उल्लेख गर्नुभयो। अहिले अब खास गरी भदौको जनजी आन्दोलनपछि जुन शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी जुन भोल्युममा सरकारमा आयो, एउटा पुराना राजनीतिक दलहरू विस्थापितै हुने गरी, अब तपाईँले अघि भनेको जस्तो चीनले कुन नेता कुन दल भनेर जुन खोजी गरिरहेको थियो नि, त्यो चाहिँ अब पाउने बेला अथवा अहिलेको राष्ट्रपाको सरकारले त्यो चीनलाई विश्वस्त पार्ने बेला आएको हो, गर्न सक्छ त्यसो?
1: होइन, अब अहिलेको नेताहरूले र पार्टीले एउटा नेपाली जनताको चाहिँ अपूर्व समर्थन प्राप्त गरेका छ, त्यसलाई हाम्रा छिमेकीहरू लगायत हाम्रा मित्र शक्तिहरू मित्र राष्ट्रहरूसँगको चाहिँ विश्वासको वातावरण बनाउन सक्नुपर्छ। र पहिलो म यो विश्वास भन्ने शब्दलाई म अलिकति जोड दिन चाहन्छु, किनभने अहिलेका प्रधानमन्त्री काठमाडौँको मेयर हुँदाखेरि उहाँले गरेको एउटा चाहिँ अलिकति ट्विट जुन थियो, त्यो चाहिँ चीन भारत अमेरिका जस्ता देशहरूको बारेमा अलिकति अशोभनीय टिप्पणी, त्यो चाहिँ अहिले भन्न पनि चाहिँ यहाँ अलिअलि सङ्कोच हुन्छ, त्यो एउटा फ्याक्टर है। र दोस्रो कुरा चाहिँ के हो भने कि उहाँले प्रधानमन्त्री काठमाडौँकै मेयर जो अहिले त्यो तत्कालीन मेयर हुँदाखेरि चाहिँ चीन भ्रमण चाहिँ तय भएको थियो, तर त्यही बेलामा त्यो सायद 2023 अगस्तमा थियो क्यार उहाँको भ्रमण, तर त्योभन्दा चीनले चाहिँ 2022 मेतिर चाहिँ एउटा नक्सा निकाल्यो। त्यो नक्सामा चाहिँ नेपालको लिपुलेख लिम्पिया धुरा कालापानीवाला क्षेत्र चाहिँ नेपालको नक्साभित्र थिएन, जुन हामीले 2010 आफ्नो नक्सामा राखेका थियौँ त्यो चाहिँ थिएन र त्यो चाहिँ भारतीय नक्सामा देखाइयो, भारतीय भूमा देखाइयो। त्यसले गर्दाखेरि उहाँले बादन शाह जुन बेलामा मेयर हुनुहुन्थ्यो उहाँले चीनको भ्रमण क्यान्सल गर्नु, त्यसै यो दुईटा फ्याक्टरलाई जोडेर हेर्दाखेरि चाहिँ अब यो नेपालमा यत्रो ह्युज म्यान्डेट पाएको जुन राजनीतिक शक्ति छ र प्रधानमन्त्री हुनुहुन्छ उहाँले चाहिँ एउटा विश्वासको कडी त्यो चाहिँ विश्वासको वातावरण बनाउन सक्नुपर्छ। त्यो मानेमा चाहिँ अब अहिले परराष्ट्र मन्त्री जानुभएको छ, प्रधानमन्त्रीलाई चाहिँ टप डिप्लोम्याट भन्ने गरिन्छ अन्तर्राष्ट्रिय क्षेत्रमा, उहाँ जानकार व्यक्ति नै हुनुहोला, मैले भेटेका छैन हामीले उहाँको बारेमा, कोही बाहिर सामाजिक सञ्जालमा यसो देखिएको कुराहरू मात्रै हो। त्यसैले त्यो उहाँको चाहिँ एउटा डिप्लोमेटिक उहाँले कति प्रयोग गर्न सक्नुहुन्छ र चिनिया नेतृत्ववर्गसँग कसरी चाहिँ प्रस्तुत हुन सक्नुहुन्छ र उहाँहरूको विश्वास कति जित्न सक्नुहुन्छ त्यसमा निर्भर गर्छ। र एउटा कुरा यसमा म के गर्न चाहन्छु भने अहिले परराष्ट्र मन्त्री जो हुनुहुन्छ उहाँ चाहिँ 30 वर्षदेखि चीनको परराष्ट्र मन्त्रालयमा काम व्यक्ति हुनुहुन्छ। उहाँ म काम गर्दाखेरि पनि 25-26 वर्ष अगाडि उहाँ परराष्ट्र मन्त्रालयमा हुनुहुन्थ्यो चीनको विदेश मन्त्रालयमा, अहिले उहाँ त्यहीँ हुनुहुन्छ। त्यसैले उता उहाँको त्यो 30 अनुभव र हाम्रो परराष्ट्र मन्त्रीको त 3 अनुभव पनि पुगेका छैन सायद। त्यसैले उहाँ कति आफूलाई तयारी गरेर जानुभएको छ, उहाँको चाहिँ होमवर्क कति भएको छ र उहाँले के कस्तो एजेन्डा के कस्तो विषय त्यहाँ प्रस्तुत हुनुहुन्छ त्यसको बारेमा अहिले जानकारी छैन। उहाँले त्यहाँ प्रस्तुत गरिसके पछाडि या भ्रमण सकेर चीनबाट फर्किएपछि उहाँले हुनुहोला। त्यसैले त्यो खारिएको व्यक्तित्वसँग अन्तर्राष्ट्रिय रूपमा चाहिँ चीन एउटा ग्लोबल प्लेयर छ आज, चाहे चाहिँ मिडल इस्टको अमेरिका इरान को वार्ताको होस् अथवा चाहिँ साउदी अरेबिया र इरानका बीचमा चाहिँ पूर्व तनाव हुँदाखेरि चाहिँ चीनले खेलेको भूमिका होस् या अन्य अन्तर्राष्ट्रिय गतिविधिमा अफ्रिकादेखि लिएर ल्याटिन अमेरिका र एसियन मुलुकहरूमा चीनको जुन बढ्दो आर्थिक राजनीतिक कूटनीतिक र यो परिक्षेत्रमा पनि प्रभाव छ, त्यसलाई बुझेर हाम्रो परराष्ट्र मन्त्री हाम्रो टप डिप्लोमेटले कति आफूलाई स्किलफुल प्रेजेन्ट गर्न सक्नुहुन्छ र चीनको विश्वास आर्जन गर्न सक्नुहुन्छ र चीनलाई विश्वास दिलाउन सक्नुहुन्छ त्यसमा भर पर्छ भोलिका हाम्रो गतिविधि र हाम्रो सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुरा।
0: खासमा अब छिमेकी बदल्न सकिँदैन भन्ने एउटा जुन मान्यता छ, ओली सरकारको पालामा र अहिले खास गरेर नयाँ सरकार बनेपछि अब तपाईँले भने जस्तो अहिलेका प्रधानमन्त्री तत्कालीन मेयरको रूपमा हुँदाखेरि तत्कालीन प्रधानमन्त्री चीन जाँदाखेरि सीमा विवादको विषयमा समाधान गरेर आउनु भन्ने खालको उहाँले स्टेटमेन्टहरू दिइरहनुहुन्थ्यो। अहिले संसदमा पनि सीमाको विषयमा जसरी विपक्षी दलहरू ले आवाज उठाइरहेका छन् त्यो आवाज चर्को छ, होइन यसमा केही कूटनीतिक हिसाबले पनि टुङ्गाउनु पर्ला, होइन कूटनीतिक वार्ताहरू गर्नु पर्ला, प्रधानमन्त्री परराष्ट्र मन्त्रीहरूले त्यही ढंगले कुरा गर्नु पर्ला। हामी कहाँ अहिले अब भारतसँग त छँदैछ, चीनसँग पनि केही सीमाका समस्याहरू छन्, होइन यसलाई टुङ्गाउनका लागि खासमा कूटनीतिक हिसाबले अथवा राजनीतिक नेतृत्वले अहिले जसरी संसदमा पनि आवाज उठिरहेको छ यो स्वाभाविक ठान्नुहुन्छ, स्वाभाविक हो यो?
1: होइन, यदि कुनै त्यस्तो समस्या अब यो यसमा दुई थरी विचार छ, चीनसँग सीमा सम्बन्धी छ, एउटा सरकार आउँदाखेरि छ भनियो, अर्को सरकार हुँदाखेरि अर्को व्यक्तिको नेतृत्वमा सरकार हुँदाखेरि छैन भनियो, होइन शेरबहादुर जी प्रधानमन्त्री हुँदाखेरि छैन भनियो, सीमा समस्या छ भनियो, उहाँ चाहिँ प्रधानमन्त्री प्रचण्ड के अरे ओलीजी हुँदाखेरि चाहिँ छैन भनेर परराष्ट्र मन्त्रीजीले नै त्यो विज्ञप्ति दिनुभयो र त्यो मानेमा चाहिँ अब यो छ कि छैन पहिला त्यो निर्णय हुनुभयो, अब छ भने त्यसलाई समाधान गर्नेपट्टि अगाडि जानु पर्यो, होइन तर छैन भनिरहेको कुराहरूलाई चाहिँ उछाल्यो भने त्यसले चाहिँ हिलो छापा छाप गर्यो भने चाहिँ त्यसले नराम्रो वातावरण बनाउँछ, अघिल्लो वातावरण बनाउँछ, जुन चाहिँ देशको निम्ति हितकर हुँदैन। हामी जस्तो सानो मुलुक, यो विशाल भीमकाय मुलुकको बीचमा बसेको सानो मुलुक, त्यो मानेमा हामी त्यति सानो त छैनौँ अन्तर्राष्ट्रिय रूपमा। त्यसैले यस्तो कुटनीतिक क्षेत्रमा बडो सोची विचारी विचारी कुराकानी गर्नुपर्छ र विश्वासको वातावरण बनाउनुको निमित्त के छ भने, अब वर्ल्डका लिडरहरूलाई कुरा गर्ने हो भने यो अहिले सायद अढाई महिना कति भयो, किङ चार्ल्स बेलायतको राजा चार्ल्स अमेरिकाको पार्लियामेन्टमा उहाँले भाषण गर्नुभयो र त्यसको त्यो भाषण प्रतिक्रियामा बिल क्लिन्टनले उहाँले बोल्नुभयो थियो कि जेनेरेसन लाग्छ ट्रस्ट बिल्ड गर्न, आर्जन गर्नलाई चाहिँ कैयौं दशकौं पनि लाग्न सक्छ, कैयौं वर्ष लाग्न सक्छ, उहाँले लामो समय सक्छ भन्ने आशय उहाँले व्यक्त गर्दै, तर त्यसलाई चाहिँ अविश्वासमा बदल्न चाहिँ क्षणभरमा त्यो चाहिँ अविश्वासमा बदलिन्छ भनेर उहाँले भन्नुभएको छ। यस्ता कतिपय चिजहरू छन्, जस्तै चाहिँ अमेरिकाकै पूर्व राष्ट्रपति जोन एफ केनेडीले भनेका छन् हाम्रो होम पोलिसी गृह नीति हामी फेल भयौँ भने, डोमेस्टिक पोलिसीमा हामी फेल भयौँ भने त्यसले देशभित्र मात्रै असर गर्छ, फरेन पोलिसीमा हामी चाहिँ छौँ अथवा त्यसमा चाहिँ हामी फेल भयौँ भने त्यसले देशको चाहिँ स्वतन्त्रता र सार्वभौमिकतालाई असर गर्छ। त्यसैले फरेन पोलिसी यति गहिरो र त्यति सुझबुझपूर्ण ढङ्गले यो चिप राजनैतिक नारा लगाए जस्तो त्यस्तो विषयवस्तु होइन, त्यसैले बहुतै गम्भीरतापूर्वक र बहुतै संयमतापूर्वक पनि होइन, एउटा पेसेन्स चाहिन्छ, स्किल पनि चाहिन्छ, कुटनीतिक भाषाहरू पनि चाहिन्छ, त्यो रूपमा चाहिँ प्रस्तुत गरेर अब यो विश्वासको वातावरण गरेर यदि समस्या छ चीनसँग पनि भने त्यसलाई हल गर्नु पर्यो। तर यो त अब अहिले भनौँ लिपुलेट भएर चाहिँ मानसरोवर जाने र व्यापार पनि केही गर्ने भनेर उहाँले बाटो खोल्नुभयो र त्यसमा चीनले म हुँदाखेरि म राजदूत भएर बसुन्जेलसम्म चाहिँ चीनले कहिले पनि नेपालको भूभागलाई हाने कलर ढङ्गले प्रयोग गर्दैनौँ पनि गर्ने पक्षमा पनि छैन भनेर उहाँको कमिटमेन्ट छ। मेरो किताबमा मैले उल्लेख पनि गरेका छु, किताबमा चीनले चाहिँ पब्लिकली बोलेको उसको फरेन मिनिस्टरले बोलेको कुराहरू र मसँग गर्नुपर्छ त्यहाँका विभिन्न तहका नेताहरूले नेपालको हित विपरीत चीनले चाहिँ कुनै पनि कदम उठाउँदैन भनेर उनीहरूले भन्नुभएको थियो। र म यहाँ के एउटा जोड दिएर भन्न चाहन्छु भने हामीले एक चीन नीतिप्रति र चीनको चीन अविभाज्य हो र पिपुल्स रिपब्लिक अफ चाइना नै चीनको चाहिँ आधिकारिक प्रतिनिधि हो भनेर जुन बेलामा ताइवानलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा भिटो पावर थियो, स्थायी सदस्य थियो, चाइना चाहिँ बाहिर राखेका थियो उनीहरूले त्यो रेड चाइना भनेर, खास गरी किन वेस्टर्न वर्ल्डले त्यो बेलादेखि नै नेपाल चीनलाई प्रतिनिधित्व गर्ने चाहिँ यो मेनल्यान्ड चाइना हो, पिपल्स रिपब्लिक अफ चाइना हो र त्यतिखेर त चीनको जनसङ्ख्या वर्ल्ड 25% थियो। वर्ल्डको 25% जनसङ्ख्यालाई संयुक्त राष्ट्रको अम्रेला भन्दा बाहिर राखेर विश्वमा चाहिँ न पिस न डेभलपमेन्ट केही पनि हुन सक्दैन, त्यसैले चाइनाको आधिकारिकता हो त्यसलाई स्वीकार गर्नुपर्छ भनेर नेपालले सुरुदेखि नै यसको पक्षमा मेनल्यान्ड चाइनाको पक्षमा वेस्टले भनेको रेड चाइनाको पक्षमा वकालत गर्दै आयो र हामीले अविभाज्य चीन यो ताइवान तिब्बत चाहिँ चीनको अभिन्न अङ्ग हुन् भनेर भनिरहेका छौँ र हाम्रा नेताले अब हाम्रो परराष्ट्र मन्त्री जो चाहिँ अहिले टप डिप्लोमेट भएर त्यहाँ जानुभयो त उहाँले त्यो भन्न सक्नुभयो कि नेपाल पनि त हामी स्वतन्त्र र अविभाज्य हुन चाहन्छौँ, हाम्रो चाहिँ पञ्चशीलको सिद्धान्त अनुसार पनि चाहिँ एकअर्काको सोभरेन्टीलाई टेरिटोरियल एन्टिटीलाई मान्ने भनेर चाउवेनलाई र जवाहरलाल नेहरूले 1953 उनीहरूले चाहिँ त्यो पञ्चशीलको सिद्धान्त प्रतिपादन गरे होइन, त्यतिखेर कोलम्बोमा श्रीलङ्काको राजधानी कोलम्बोमा अफेन कन्फरेन्स भइरहेको थियो, त्यो बेलामा पञ्चशीलकोमा उनीहरूले सही गरे यो प्रणेता हो। त्यसैले यता आफ्नो छिमेकीहरूको चाहिँ नेपाल जस्तो छिमेकीको स्वतन्त्रता र भौगोलिक अखण्डतामा दुइटै छिमेकीले आएर दुइटै छिमेकीले चाहिँ त्यसमा असर पार्ने नकारात्मक असर पार्ने कुराहरू गर्दाखेरि अब हाम्रो टप डिप्लोम्याटले हेर्नुहोस् स्कुलफुल्ली त्यसलाई बताउन सक्नुहुन्छ र उहाँहरूको उहाँहरूलाई कन्भिन्स गर्न सक्छ त्यो हेर्नु पर्यो र हामीले यस्ता फोरमहरूमा यस्ता भेटघाटहरूमा र अन्य महत्त्वपूर्ण जुन भ्रमणहरू हुन्छन् त्यस्तो भ्रमणमा कूटनीतिक तरिकाले सौम्य तरिकाले भद्रताले आफ्नो आवाज चाहिँ तर जोरदार रूपले राख्न सक्नुपर्छ र नेपालको अखण्डता अविभाज्यता र नेपालको स्वतन्त्रता त्यसको संरक्षणको निमित्त चाहिँ हाम्रा नेताहरूले आफ्नो कूटनीतिक तात्पर्यता देखाउन सक्नुभयो भने त्यो चाहिँ महत्वपूर्ण कुरा हुन्छ।
0: अब अन्त्यमा पनि आइपुगेको
1: जुन भ्रमणहरू हुन्छन् त्यस्तो भ्रमणमा कूटनीतिक तरिकाले सौम्य तरिकाले भद्रताले आफ्नो आवाज चाहिँ तर जोरदार

0: भन्नु नजाँदा उहाँले हामी पुरानो सम्झौताहरूको भारी नबोकिकन नयाँ समृद्धितिर जान चाहन्छौ भनेर भन्नुभयो। ओली सरकार ओली प्रधानमन्त्रीका हिसाबले चाइना जाँदाखेरि थुप्रै सम्झौताहरू भएका थिए, अरू पनि प्रधानमन्त्रीहरू हामी हाम्रा चीन जाँदाखेरि त्यस्तै सम्झौता भए, चिनिया राष्ट्रपति नेपालमा आउँदा चिनिया उच्च अधिकारीहरू नेपालमा आउँदा पनि त्यस्तै सम्झौताहरू भए, तर तिनीहरूको कार्यान्वयन फितलो देखिन्छ, त्यस्तो जुन हिसाबले हुनु पर्थ्यो तीव्रताका साथ हुन सक्दैन र हामीका कूटनीतिक भन्दा बढी राजनैतिक नेतृत्वले जुन ढंगले जसरी कुरा राख्नुपर्ने त्यो राख्नु नसकेको भनेर आलोचना भइरहन्छ होइन। अब प्रधानमन्त्रीको पनि भ्रमण होला अथवा राजनीति एउटा नयाँ मोडलमा अथवा नयाँ दलको हातमा गएको छ, अब चाहिँ कसरी अघि बढ्नुपर्छ, चीनसँगको सम्बन्ध, चीनबाट लिने लाभ, बीआरआई जस्ता कुराहरूलाई कसरी, तपाईँले अघि भूमिको पनि कुरा गरिहाल्नुभयो होइन, यी समग्र विषयलाई चाहिँ कसरी लिनुपर्छ छोटोमा?
1: उहाँले इन्डियामा जाँदाखेरि पुराना सन्धि सम्झौताको भारी बोक्तीमा भनेर भन्ने, अब त्यो कति राजनीतिक र कूटनीतिक स्टेटमेन्ट हो, त्यो
0: चाहिँ
1: क्वेसन मार्क छ होइन। हामी 1816 1816 आजभन्दा 200 वर्षभन्दा पुरानो होइन, 210 वर्ष भयो एक्ज्याक्टली, 210 वर्ष अगाडि सन्धिको हवाला दिएर आफ्नो एउटा जुन जायज माग हो त्यसलाई स्थापित गर्न खोजिराखेका छौँ। संसदले 1923 बेलायतसँग गरेको सन्धिलाई हामी जहिले पनि कोड गर्छौँ, जसले गर्दाखेरि नेपालको स्वतन्त्रतालाई ब्रिटेनले चाहिँ रेकग्नाइज गरेर पहिलो एउटा देशको डिप्लोमेटिक रिलेसन राखेको नेपालमा होइन। र अहिले 1950 सन्धि मोहन संसदले राणा प्रधानमन्त्रीले गरेको सन्धि बाटा भारतसँग हामी बाँड बसेका छौँ। नेपालको आफ्नो असहमतिहरू छ, तैपनि चाहिँ कतिपय चिजमा चित्त नबुझे तापनि हामीले असमान मान्यताहरू त्यो सन्धिको परिवर्तनमा हामी परिराखेका छौँ, त्यसको चाहिँ फेर छोड्न सक्दैनौँ, त्यो चाहिँ अप्ठ्यारो परिराखेका छ। त्यसैले अब यो राजनीतिक स्टेटमेन्टको निमित्त भाषणबाजी गर्ने कुराहरू यो हुन्, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू भएका कुराहरूलाई त्यो चाहिँ मान्दिन, त्यो भारी हामी बोक्दैनौँ भनेर, त्यो चाहिँ त्यति कूटनीतिक भाषा पनि भएन, त्यो राजनीतिक त्यसलाई के भाषामा भन्छन् पनि मलाई त्यो थाहा छैन, तर त्यो परिपक्व न राजनीतिक स्टेटमेन्ट हो न कूटनीतिक त हुँदै होइन, त्यतापट्टि त्यति नै जाउँ। अर्कोतिर तपाईँले जुन त्यो प्रसङ्ग ल्याउनुभयो, चीनसँगको चाहिँ जुन बीआरआईदेखिका लिएर हामीले ट्रान्जिट एग्रिमेन्ट पनि गरेका छौँ, चीनको चाहिँ ल्यान्ड रो ल्यान्ड भूमि भएर सामानहरू आवत जावत गर्ने, पठाउने र ल्याउने, त्यस्तै चीनको बाटो भएर चीनको भूमि भएर चाहिँ समुद्रको मार्गबाट विश्वको अन्य मुलुकहरूसँग जहाँ हामीलाई चाहिँ पाएको छ इक्वली, त्योसँग कारोबार गर्नलाई पनि हामी स्वतन्त्र छौँ, त्यो ट्रान्जिट राइटहरू हामीले पाएका छौँ, त्यसलाई पनि चाहिँ उपयोग गरिलाग्नुपर्छ। र महत्वपूर्ण यी सबैको निचोडको रूपमा चाहिँ भन्नु पर्दाखेरि चीन राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभएको थियो, नेपालको भ्रमणमा आउनुभएको थियो अक्टोबरमा 2019 त्यतिखेर 20 सन्धि सम्झौता र युमयुङमा हस्ताक्षर भएका छन्। त्यो धेरै दूरगामी महत्वको छ नेपालको निमित्त, त्यसमा फाइनान्सियल एसिस्टेन्सदेखि लिएर यो बीआरआई ट्रान्जिट यी सारा कुराहरू चाहिँ लेख्छ, र अन्य एग्रिकल्चर कोअपरेसन, हेल्थ एजुकेसन, टुरिज्म, सारा धेरै चिजहरू चाहिँ समावेश भएका छन्। नेपाल त्यसलाई आधार बनाउन सक्नुपर्छ। अहिले अब हाम्रो परराष्ट्र मन्त्रीजी जानुभयो, उहाँको तयारी होला मेरो शुभकामना छ, तर त्यसलाई आधार बनाएर उहाँले चाहिँ त्यो वार्तालाई अगाडि, नयाँ सन्धि सम्झौता नगरिनु छ भने एकादवटा गर्ने, नत्र चाहिँ अब उहाँ त त्यो मानेमा चाहिँ अब कति तयारी गरेर जानुभयो छ, को पहिला जानुभयो होला, कतिको फिडब्याक भएको छ, उहाँको होमवर्क कति बोलियो छ, त्यो चाहिँ अब फर्किएपछि र उहाँले त्यहाँ कुरा राखेपछि थाहा हो। तर मेरो विचारमा चाहिँ त्यसलाई आधार बनाएर अगाडि बढ्यो भने, अरू तपसिलका डिटेलका कुराहरू चाहिँ धेरै छन् के गर्ने भने, अहिले यो पाबन्दीले गर्दाखेरि म सबै त्यो चिजमा प्रवेश गर्न सक्दिनँ, र मेरो शुभकामना छ, र नेपाल र नेपालीको हित र नेपालहरू क्षेत्रीय अखण्डता छ र स्वतन्त्रता छ, अन्य देशले चाहिँ ठिक छ नगर्ने सिलसिलामा चीनको विश्वास

0: र चीनको समर्थन र सहयोग उहाँले प्राप्त गराउन सक्नुभयो भने त्यो ठूलो उपलब्धि हुन सक्छ। मेरो शुभकामना छ उहाँको भ्रमणको दिन।
1: एक लाइनमा बिआरआई अगाडि बढाउने बेलामा अब अहिलेको बेला भएको हो अथवा त्यो बढाउनुपर्छ कसरी बढाउनुपर्छ भनेर सकौँ?
0: होइन, अब हामीले त्यसमा सही गरिसकेका छौँ र बिआरआई चाहिँ चीन नै र त्यो उनीहरूको चाहिँ विधानमा परिसकेको कुराहरू हो। अब हामीले चीनसँगको सम्बन्धलाई मान्ने हो उनीहरूको विधानलाई, हाम्रो विधानलाई पनि चाहिँ विधान संविधानलाई मान भनेर उनीहरूलाई भन्नु पर्यो, हाम्रो टेरिटोरियल इन्टिग्रिटी इत्यादिहरूलाई र उनीहरूको विधानमा परेको कुरामा हामीले इफ नो नट नो भनेर हामीले टिप्पणी गर्ने हामीलाई अधिकार छैन र त्यसको प्रोटोकलमा पनि हामीले 2017 सही गरिसकेका छौँ बिआरआईको बारेमा पनि, त्यसैले र 19 पनि हामी त्यो विद्या भण्डारीजी राष्ट्रपति हाम्रो जानुहुने पनि त्यसमा गरेका छौँ, त्यसैले त्यसमा त हाम्रो कमिटमेन्ट छ, हामीले त्यसलाई अगाडि लिएर जानुपर्छ।
1: महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद।
0: हवस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्य। उहाँसँग आज हामीले परराष्ट्र मन्त्रीको चीन भ्रमणमा गर्नुपर्ने कुराहरू के हुन्, चीनसँग नेपालको सम्बन्ध सुधारका लागि अथवा नेपालले चीनबाट लिन सकिने लाभ के हुन् भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्यौं। यसै कुराकानीका साथसाथै कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने प्राविधिक मित्र भीम विश्वकर्मालाई धन्यवाद दिँदै प्रस्तुता म जगत भण्डारी बिदा हुन्छु। नमस्कार।
2: AIO?
3: Yes, AIO, all in one mart, the best place for shopping.
2: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
2: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in one mart, helping make your life easier.
5: गंदगी कॉलेज अनाउंस रजिस्ट्रेशन ओपन फॉर प्लस टू कंप्यूटर साइंस अलोंग विथ होटल मैनेजमेंट बिजनेस स्टडीज मैनेजमेंट ह्यूमैनिटीज एजुकेशन एंड लॉ आवर फीचर आउटस्टैंडिंग बोथ रिजल्ट साइकोलॉजिकल प्रैक्टिकल सोशल एंड एकेडमिक एनवायरनमेंट फॉर मोर डिटेल गंदगी कॉलेज मैती 16 काठमांडू फोन 01496623598510183.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्राउन्ड गरेका छौं। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 31 गते, तदनुसार ईस्वी सन् 2026 जून 14 तारिक, सकसम्वत् 1948 नेपाल सम्वत् 1146 अनलागा रुद्र नामक सम्वत् उत्तरायण ग्रीक मरेतो आज आइतबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष अधिक मास ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। विशेष गरी 16 घडी 16 पला रहेको छ। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र 44 घडी 4 पला। योगमा रहेको छ धृति योग 21 घडी 16 पला। करणमा रहेको छ शकुनी करण रहेको छ। विशेष गरी 11:40 तदुपरान्त चतुष्पद करण रहनेछ। चतुष्पद करण रहनेछ 43 घडी 12 पला रहनेछ। विशेष गरी चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण पनि वृष राशिमा, आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सन्ध्या सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घडी 13:49 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज दर्श श्राद्ध निसी बार्ने भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज विश्व रक्तदाता दिवस यानि कि आज सार्वजनिक विदा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय यानि कि आजको काल बेला, आजको शुभ बेला, आजको लाभ बेला कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष गराउँदैछु। आजको काल बेलाको समय रहेको छ दिउँसो 12:04:06 विशेष गरी दिउँसोको 1:48:12 आज काल बेला रहनेछ। आज शुभ बेला रहेको छ 1:48:12 दिउँसोको 3:32:18 शुभ बेला रहेको छ भने लाभ बेला रहनेछ 8:35 दिउँसोको बिहानको 8:35:53 बिहानको 10:19:59 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा, यस्तै गरेर मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृष राशि आउँछ। रोहिणीको दोस्रो चरण नाम आउँछ बालुमाया अथवा बालकृष्ण नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ।

0: मेष राशि हुनेहरूका लागि आजको दिन अति नै समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्नेछ। अरूलाई दिएको वचन पूर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मभूमि स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरगता र आकर्षण ल्याउनेछ। मन पर्ने वस्तु उपहार प्राप्त हुने समय रहेको छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। रचनात्मक कामले मनका धनार्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जग पनि जगाउने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्चको जोड़ गर्न अलि दौड़धुप गर्नु पर्ला। अवसरको खोजीमा केही आफन्त परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छर छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नु पर्ला। खर्च लागि पनि उपलब्धि हात लागि नहुन सक्छ। चुनौती पन्साउँदै रोकिएको काम पनि गर्नुपर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदछन्। सानो कामले पनि राम्रो आमदामी दिलाउँदैछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी सन्त बन्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर अरूको मन जित्न सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउनाले महत्वाकांक्षी काम बन्न समय लाग्नेछ। समाजमा तारिफका कामले नाम दाम इनाम कमाउने अवसर पनि प्राप्त हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउँदैछन् भने परिस्थितिगत चिता काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। आफ्ना विषयमा पनि अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष प्रस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च पर्नेछ। यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोर्याउनाले अनुमानमा परिएला। गोपनीयता बाहिरले पनि समस्या आइपर्ने योग देखिया छ। विशेष उपलब्धिको लागि केही भने केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष गरेको उपलब्धि प्राप्त हुनुको साथै मनको धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोख पूरा हुँदै जाँदैछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइदैछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने समय रहेको छ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुने खालको यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जाँदैछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य सम्पादन गर्ने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन समयमा अल्छी गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अवसर आए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउँदैछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययन प्रगति हुने खालको यो भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आश्वासन बार्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिया काम देखाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने खालको योग पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्दै जाँदैछन्। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनोगर धन लाभ हुन सक्छ। सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वमिसाम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष स्वास्थ्यमा र कार्यक्रम ज्योतिष स्वास्थ्यमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा म उहाँलाई स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म रोल्पा माडीबाट बोल्दैछु
0: रोल्पा माडी गाउँपालिकाबाट के नाम भन्नुभयो शुभ नाम हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ छोरीको जन्ममिति भन्नुहोस् त कति हो
1: 2081 साल
0: माघ महिनाको 6 गते भन्नुभएको हो माघ महिना 6 गते के बार पर्छ जन्म समय भन्नुहोस् त रातिको 11:55 हो जन्म जिल्ला रोल्पामै हो सुन्नुहोस् है ध्यान दिएर श्रीगणेश सागरमा श्रीमती रामानुजायमा 2081 सालमा जन्म भएको छ आइतबारको दिन षष्ठी तिथि पर्छ राशि कन्या पर्छ है नाम आउँछ पूबाट पूर्णिमा भन्ने नाम आउँछ हस्ताको प्रथम चरण नाम आउँछ पूर्णिमा कन्या राशि है आद्यनाडी देवगण परेको छ आद्यनाडी देवगण परेको छ घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ होइन ग्रह दशा भाग्य राम्रा छन् नराम्रो छैन चन्द्र ग्रहणको योग बनेको छ पूर्णिमाको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् पूर्णिमाको दिन शाकाहारी भोजन गर्नुहोस् परिवार सबैले विशेष गरी नानी नानीले पनि यसले राम्रो गराउँछ नभए अलिकति स्वास्थ्यमा समस्या आउने कुराहरू देखिन्छ पछि भविष्यमा एउटा चाँदीको सिक्रीहरू बनाएर कडाहरू बनाएर लगाइदिनुहोस् नानीको लागि फाइदा गराउँछ अहिले ग्रह सङ्कटा चलेको छ नानीको लागि चाहिँ सङ्कटाले गर्दाखेरि अलिकति चोटपटक लाग्न सक्छ स्वास्थ्यमा समस्या आउन सक्छ अलिक विशेष ख्याल गर्नुहोला 8 वर्ष उमेरसम्म सङ्कटा भन्ने ग्रह चलेको छ सङ्कटा गर्ने ग्रहको ग्रहको शान्ति चाहिँ गर्नुपर्छ है समस्या जिज्ञासा के छ भन्नुहोस् त मूल परेको छैन मूल परेको छैन केही पनि परेको त्यस्तो नराम्रो योगहरू परेको छैन हस्ता नक्षत्र परेको छ मूल नक्षत्र छैन हस्ताको प्रथम चरण नाम आउँछ पूर्णिमा भन्ने नाम आउँछ कन्या राशि पर्छ भनेको मैले बुझ्नुभयो ठिक छ ग्रहहरू नराम्रो छैन अहिले ग्रह सङ्कटा चाहिँ नराम्रो चलेको छ यसले पेटमा समस्या गराउँछ अहिलेको लागि चाहिँ खानपिनमा रुचिहरू कम हुने खायो भने वमिटहरू गर्ने पेट दुख्ने यस्तो समस्या हुन सक्छ पानी अलिकति पिलाउने गर्नुहोस् मन तातो पानी बिहान पानीहरू बेला बेलामा पिलाउने गर्नुहोस् हजुर तपाईँलाई त यहाँबाट देखाउँदैन तपाईँको देखेको छैन छोरीको लागि चाहिँ समस्या देखिन्छ त्यस्तो होइन बच्चालाई हुनेमा आमालाई भन्ने भन्ने कुरा हुँदैन तपाईँको त अरू नै जुधेको छैन जुधेर पनि त्यस्तो हुँदैन नि आमाको आमा छोरीको ग्रह जुधेमा आमालाई नोक्सान गराउने भन्ने हुँदैन त्यस्तो होइन नानीको लागि चाहिँ अहिले सङ्कटा चलेको छ अलिक विशेष ख्याल गर्नु तपाईँको लागि चाहिँ तपाईँको ग्रह दशा नै हेर्नुपर्छ तपाईँको ग्रह दशामा केही कुरा कमी कमजोरी छन् भने समस्या आउला अथवा तपाईँको चाहिँ श्रीमान र श्रीमती ग्रह मिलेको छैन विवाह नजुराइकन विवाह गर्नुभएको छन् भने श्रीमानको ग्रहले गर्दाखेरि पेलेको पनि हुनसक्छ नोक्सान गराएको पनि हुनसक्छ त्यो कुरा अलग हो तर नानीको ग्रहबाट हेर्दा तपाईँको त्यस्तो देखिँदैन क्या है
1: मेरो बारेमा त मेरो छ श्रीमानसँग गरेर मिल्दो रहेछ भन्नुहुन्थ्यो।
0: कसले मैले?
1: हजुर
0: अब श्रीमानसँग ग्रह नमिलेको भनेको थिएँ मैले। हो त्यसो भए रत्न कवच लाउनु पर्छ, के कुरा मिलेको छैन त्यो हेराएर रत्न कवच लाउनु पर्छ, त्यसपछि स्वास्थ्य राम्रो हुन्छ, दाम्पत्य पनि राम्रो हुन्छ। हो जन्ममिति श्रीमानको पनि थाहा हुनुपर्छ, अनि बल्ल श्रीमान श्रीमतीको कसकोमा कमी छ, कसकोमा कमजोर छ, कसको कारणले गर्दाखेरि घरमा परिवार मनमुटा भइराखेको छ, झगडा परेको छ, स्वास्थ्यमा औषधिमा खर्च भइराखेको छ भन्ने कुराहरू त्यसपछि बल्ल थाहा हुन्छ क्या है। हजुर हुन्छ, पछि पत्ता लगाएर फोन गर्नुहोस् न हेरौँला है त। हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नु भएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि चाहिँ रोल्पा नगरपालिकाको माझी गाउँपालिकाबाट, रोल्पा जिल्लाको माझी गाउँपालिकाबाट फोन गर्नु भएको उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? हेलो
2: हजुर गुरु नमस्ते, म रोजा बाटा
0: रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
2: करिश्मा मगर।
0: करिश्मा मगर
2: हजुर,
0: रोल्पा जिल्ला कुन ठाउँबाट फोन गर्नु भएको?
2: रुन्टीगढी गाउँपालिका छबाट।
0: रुन्टीगढी गाउँपालिका छबाट फोन गर्नु भएको?
2: उसको
0: विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको साथीको बारेमा? छोरीको बारेमा।
2: तपाईँको
0: आवाज त्यति राम्रो आएको छैन, घरभित्र हुनुहुन्छ भने बाहिर आउनुहोस् न है। ल भन्नुहोस् त, छोरीको जन्ममिति कति हो?
2: 2083। 2/11 सोमबार साँझ 4:59
0: 4:59
2: हजुर
0: साँझको होइन?
2: हजुर।
0: ल जन्म कहाँ भएको? रोल्पामै हो?
2: दाङ जिल्ला।
0: दाङ जिल्ला, ल सुन्नुहोस् है ध्यान दिएर।
2: हुन्छ।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2083 सालमा जन्म भएको रहेछ सोमबार दिन, जन्मबार सोमबार, राशि कन्या राशि, उत्तर फाल्गुनीको दोस्रो चरण, नाम आउँदोरहेछ टोबाट, नाम आउँछ टोपा कुमारी नाम आउँछ है।
2: आफूले
0: नरगण परेको छ, कन्या राशि आउँछ है,
2: कन्या राशि
0: आउँछ, नाम आउँछ टोपा कुमारी है। अनि नानीको घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा घातक छ, शनिबार घातक छ, श्रवण नक्षत्र घातक छ, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ। ग्रह दशा भाग्य अलिकति बाधा आउने ग्रहहरू परे रहेछ, यसको अलिकति विशेष ख्याल गर्नुपर्छ। दशाको शान्तिहरू गर्नुपर्छ, राम्रो हुन्छ नानीको। माङ्गलिक परेको छिन्, माङ्गलिकको शान्ति गर्नुपर्छ। नाग दोष परेको छ, पेटमा समस्या आउने, छिट्टो रिसाउन मन लाग्ने है यहाँबाट देखिन्छ नानीको लागि चाहिँ। सरकारी जागिर राम्रो छ, विदेश यात्राहरू पनि राम्रै छ, त्यति धेरै नराम्रो भन्ने कुरा चाहिँ छैन नानीको।
2: गाउँबाट
0: हेर्दाखेरि चाहिँ 2083 साल भन्नुभएको होइन त?
2: हजुर
0: हजुर, 2083 सालमा अहिले ग्रह सिद्धाराहरूको सूर्य ठिक छ, ग्रह सूर्यले गर्दा अलिकति स्वास्थ्य बिगार्न सक्छ, ठिक छ, राम्रो छ। लक्ष्मीको रूपमा जन्म भएको छ, नाग पञ्चमी अब आउँदैछन् साउनमा, नाग पञ्चमीको बेलामा नागको शान्तिहरू गराउनु, नाग देवताको पूजाहरू गराउनु। मंगलबारको दिन तपाईँले पनि माछा मासु लक्ष्मी प्याज नखानु, नानीलाई पनि माछा मासु लक्ष्मी प्याज नखुवाउनुहोस् है। नरान गर्नुभयो होला नि त, नरान नामाकरण गर्नुभएको छ, गर्नुभएको होइन? नरान गर्दा गुरुबारे के नाम राखिदिनु भयो त?
2: नाम जुराएको होइन, त्यतिले गरेको।
0: कसले गरेको त्यतिकै
2: नाम राखेको होइन बल्ल आज बुढाको हजुरले राखिदिनु भयो
0: ए कन्या राशि नाम के आउँछ अरे
2: टोप कुमारी दिनुभएको छ
0: हजुर टोप कुमारी है
2: हजुर अनि आमा बुवाको सम्बन्ध
0: सबै कुरा ठिक छ राम्रो छ नाग दोषबाट माङ्गलिक परेको छिन् तपाईँले पनि विवाह आफै खोजेर गर्नुभयो होइन रोजेर
2: रोजेरै हो
0: त्यस्तै छ नानीको पनि त्यस्तो विवाह रोजेर खोजेर गर्ने ग्रह छ तपाईँको पनि श्रीमानसँग ग्रह अलिकति नमिल्न सक्छ पछि अलिक विशेष ख्याल गर्नु मनमुटाव नगर्नु अलिक छिट्टो रिसाउने बानी छ तपाईँको हो कि होइन नराति भन्नुहोस् अब तपाईँको छोरीको पनि त्यस्तै अलिक छिट्टो रिसाउने झनक्क रिसाउने स्वभावकी हुन्छन् अब नानीको लागि चाहिँ मङ्गलबारको दिन घरमा तपाईँले पनि लसुन प्याज माछा मासु अन्डा होइन यस्तो उस्तो नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तेल नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तपाईँले राम्रो भइहाल्छ नानीको लागि पनि यही गराउनुहोस् ग्रह शान्ति नाग पञ्चमीको बेलामा एकजना बाजे बोलाएर ग्रह शान्ति रुद्री पूजा लाउनु
2: है
0: नाग देवताको पूजा रुद्री पूजाहरू लगाइदिनु भयो भने नानीलाई पनि राम्रो हुन्छ तपाईँलाई पनि राम्रो हुन्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट फोन गर्नुभएको तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: हजुर गुरुजी नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर म बाङ घोराई तिनदेखि
0: घोराई तिनबाट बोल्दै हुनुहुन्छ
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
3: म आफ्नै विषयमा
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
3: 2046
0: साल
3: असारको
0: 28 गते
3: साँझ 7:30 बजे
0: के बार पर्छ
3: बुधबार
0: हजुर जन्म कुन जिल्ला पर्छ तपाईँको
3: दाङ जिल्ला
0: दाङ जिल्ला ल सुन्नुहोस् है ध्यान दिएर
3: हजुर
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्व मंगल मंगल्ये शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते 2046 साल असार शुक्ल पक्षको बुधबार दशमी तिथिमा जन्म राशि तुला राशि पर्छ स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ रोबाट रोशनी भन्ने नाम आउँदो रहेछ अन्तिनाले देवगण परेको छ है घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी तिथि घातक छ बिहिबार घातक शतभिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ राशिमा मिथुन राशि घातक छ कुण्डली भाग्य ग्रह राम्रो छ तपाईँको विवाहमा दाम्पत्यमा बाधा छ तपाईँको लागि चाहिँ विवाह दाम्पत्यमा विशेष ख्याल गर्नुपर्छ वैदेशिक यात्रा राम्रो सरकारी जागिर राम्रो धन कमाउनको लागि पनि राम्रो तर धन कमाउँदाखेरि अलिकति बाधा आउँछ पैसा खर्च हुन्छ पितासँग बाउसँग ग्रह मिल्दैन तपाईँको बाबासँग आफ्नो मिल्दैन है शत्रु अलिक धेरै लाग्ने कुराहरू देखिन्छ अलिकति नसामा समस्या अथवा पाइल्स फिस्टुला सम्बन्धीको समस्याहरू पेटमा समस्याहरू हुनसक्छ सावधान रहनु होला अहिले ग्रह तपाईँको पिङ्गला भन्ने ग्रह चलेको छ मनमा पिएर चिन्ता लाग्ने ग्रहहरू छ तपाईँको लागि तपाईँलाई विशेष गरी राम्रो भनेको माङ्गलिकको रत्न कवच लाउनु भयो भने धेरै कुरामा तपाईँलाई सहज र राम्रो हुन्छ माङ्गलिकको रत्न कवच हामीसँग पाउँछ अनि त्यसपछि मङ्गलबारको दिन चोखो खाने गणेश चौथी मङ्गल चौथीको व्रत बस्ने हनुमान चालिसा पाठ गर्ने यति काम तपाईँले गर्नुभयो भने तपाईँलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ है
3: अनि बुवासँगको मिलेको छैन अनि आमासँग श्रीमतीसँग त अब माङ्गलिक
0: परिहाल्यो आमासँग ठिक छ श्रीमतीसँग माङ्गलिक परेपछि अब तपाईँको बहुविवाहको योग पर्छ श्रीमती छिटो रिसाउने एकरो कुरेकरो हुने कुरा नबुझिदिने कुरा नमिल्ने दुईजनाको ग्रह नमिल्ने हुन्छ र तपाईँलाई पेटमा पनि समस्याहरू आउँछ होइन अलिकति ख्याल गर्नुपर्छ। तपाईँहरूलाई अलिक छिटो रिसाउनु पनि मन लाग्छ तपाईँलाई, होइन? यसको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, हो यो रत्न कवच लाउनुपर्छ तपाईँले। रत्न कवच लाएपछि राम्रो हुन्छ। तपाईँलाई चाहियो भने फोन गर्नु, दिउँसो म बनाएर अर्डर गर्नु, बनाएर
3: पहिलेको घरबार मेरो बिग्रेर फेरि पछि विवाह गरेको,
0: हजुर।
3: अनि अब सन्तान सम्बन्धी के छ?
0: अब तपाईँको सन्तान सम्बन्धी अब यस्तो हुन्छ, तपाईँको ग्रहबाट सन्तानमा कुनै समस्या छैन, तर अहिलेको श्रीमती माङ्गलिक हुनुहुन्छ भने त राम्रो होला। माङ्गलिक हुनुहुन्न भने यही समस्या, पहिलाकै समस्या आउँछ, घर दाम्पत्य सफल हुन गाह्रो हुन्छ क्या।
3: हजुर, त्यो कवचको लागि कवच लागे लगाएपछि ठिक हुन्छ?
0: रत्न कवच लगाएपछि राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँको श्रीमतीको साल महिना गते समय थाहा छ?
3: ठ्याक्कै समय त थाहा छैन, मैले हजुरलाई म्यासेन्जरमा पनि सोधेको थिएँ,
0: हजुर।
3: अनि साँझतिर भन्ने त भनेको, मैले चाहिँ तपाईँलाई म्यासेजमा पनि पठाएको थिएँ, रिप्लाई दिनु भएन, लाइकको स्टिकर माथि पठाउनु हो,
0: हजुर। तपाईँको समय नभएपछि त्यस्तै हो नि त।
3: अब साँझतिर मात्रै
0: भन्नु त, जन्ममिति कति हो?
3: 2056 साल,
0: 2056
3: साउनको महिना,
0: साउन महिना
3: 29 गते साँझतिर हो अरे कन्या राशि आउँछ।
0: म हेर्छु के राशि आउँछ त थाहा भइहाल्छ। अब मिल्दोजुल्दो रहेछ भने ठिक हुन्छ, नभए समस्या नै हुन्छ। अब हेरौँ कस्तो आउँदो रहेछ, है त। विवाह भन्दा पहिला हेराएर विवाह गर्नुपर्छ के? शनिबारको दिन हो,
3: हजुर, शनिबारको,
0: हजुर। कन्या राशि नाम त ठिक छ, नाम आउँदो छ पवित्र भन्ने नाम आउँदो रहेछ,
3: हजुर।
0: गुण 25 गुण आएको छ, गुण त असाध्य राम्रो हो। एउटा राशि मिलेन तपाईँको तुला राशि, उहाँको कन्या राशि, होइन?
3: हजुर हजुर।
0: ल, उहाँ माङ्गलिक हुनुहुन्न फेरि, ल हेर्नु, उहाँ माङ्गलिक हुनुहुन्न। तपाईँले रत्नको पो जसरी भए पनि लगाउनुहोस् है। अनि मेडमले शनिबारको दिन तोरीको तेल नखाने, चोखो खाने, आइतबारको दिन नुन नखाने गर्नुपर्छ,
3: होइन?
0: त्यसपछि राम्रो हुन्छ। मेडमको पनि दुई विवाह हुने ग्रह परेको छ भनेको, बहुविवाहको योग मेडमको पनि परेको छ क्या, बुझ्नुभयो?
3: कति बजेको हेर्नुभयो?
0: होइन, बजे होइन, मैले मिलाएर हेरिदिएको तपाईँको, 7:30 हेरिदिएको। के नाम आउँछ भन्नुहुन्थ्यो, नाम थाहा छ?
3: नाम त पवित्रै राखेको छ,
0: त्यही हो, 7:30 बजेतिर मिलाउनु भयो त। चिना बनाउनु भयो भने मिल्छ, चिना बनाउनु भयो भने समय एक कुरा समय निकालेर म हेरिदिन्छु। चिना बनाउनु पऱ्यो भने भन्नु, बनाएर पनि म तपाईँलाई पठाइदिउँ, त्यहाँ आइपुग्छ। अरू सबै कुरा ठिक छ। मेन कुरो इम्पोर्टेन्ट भनेको, जतिसुकै प्रगति गरे पनि, त्यस्तो जतिसुकै जे गरे पनि, यदि दाम्पत्य राम्रो भएन भने हामीलाई त्यति राम्रो मजा आउँदैन क्या, होइन? हामीले प्रगति पनि गर्न सकिन्न फेरि, हेर्नुहोस् है। त्यो एक ठाउँमा एउटा व्यक्तिसँग जमेर बसेपछि फेरि त्योसँग फुट्नु पर्यो भने फेरि जम्न त फेरि गाह्रो हुन्छ, होइन? त्यो भएर रत्न कवच तपाईँले लगाउनुहोस् है। रत्न कवच मेडमले पनि लगाउनु पर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ मेडमले, बरु केही फरक पर्दैन। तर तपाईँले माङ्गलिकको रत्न कवच लगाउनुहोस्। तपाईँको ग्रहले गर्दाखेरि श्रीमती तपाईँलाई नफाप्ने ग्रह परेको छ क्या, भने श्रीमती नफाप्ने ग्रह परेको छ, त्यो भएर यो समस्या आएको हो। अब पहिला पहिला तपाईँको चाहिँ कुण्डलीको हिसाबबाट हेर्दाखेरि तपाईँको सप्त माङ्गलिक हो, होइन? सप्त माङ्गलिक भएपछि के हुन्छ भन्दा, यदि छोरी मान्छेको सप्त माङ्गलिक पऱ्यो भने विधवा योग हुन्थ्यो, होइन? अब छोरा मान्छेको सप्त माङ्गलिक परेपछि विदुर योग बन्छ, भनेको श्रीमतीको मृत्यु हुने हुन्छ। तर आज पनि ठ्याक्कै मृत्यु हुन्छ भन्ने कुरा भन्न मिल्दैन, तर श्रीमतीसँग मृत्यु हुनु भनेको डिभोर्स हुनु पनि मृत्यु हुनु सोसारा हो कि, काम लागेन, होइन? त्यो भएर अलिक विशेष ख्याल गर्नु। तपाईँले रत्न कवच लगाएर मंगलबारको दिन चोखो खानुहोस्, गणेश चौथी मंगल चौथीको दिन व्रत बस्नुहोस्, हनुमान चालिसा पाठ गर्नु। यति गर्नुभयो भने जीवन सरल र सजिलो हुन्छ। मेडमको लागि चाहिँ शनिबारको दिन र आइतबारको दिन चोखो नृत्य गर्नुपर्छ मेडमले, अरू त्यस्तो नराम्रो छैन, ठिक छ कुराहरू, है त।
3: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी दाङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845752223 र 9805672223 नम्बरमा सम्पर्क भने म तपाईँलाई तपाईँले गर्न सक्नुहुन्छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गराउनु पर्ने हुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। विवाहमा बाधा छ, सन्तानमा बाधा आइराखेको छ, विदेश यात्रामा बाधा आइराखेको छ, बाबु नानीको पढाइ लेखाइ स्वास्थ्यमा बाधा आइराखेको छ, काममा कार्यमा बिजनेस व्यापारमा बाधा आइराखेको छ भने सम्पर्क गर्नुहोस्। तपाईँको समस्याको समाधान लगभग म गराउँछु है, तपाईँले चिन्ता गर्नु पर्दैन। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हजुर
0: राधे राधे नमस्कार। राधे राधे, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: पार्वती
0: गौतमजी, हेटौँडा जिल्ला, हेटौँडाबाट, मकनपुर जिल्लाबाट है। कतिको सुन्नुहुन्छ हेटौँडातिर कार्यक्रम?
4: धेरै नै कन्टिन्यू
0: सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: मेरो छोरीको।
0: छोरीको बारेमा हेर्नुहुन्छ? छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2068 छ।
0: 2068 भन्नुभयो होइन? 2068
4: मङ्सिरको
0: 2 गते
4: बिहान 10:50 हो।
0: बिहानको 10:50 हो।
4: जन्मस्थान
0: चाहिँ चितवनमै हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वत साधिके, शरणत्र मुखे गौरी, नारायणी नमस्ते। 2068 साल मङ्सिर कृष्ण पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म कर्कटराशि पश्रेसा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ। नानीको डोबाट डोलमा नाम आउँछ अथवा डोलकुमारी नाम आउँछ है। अन्तरी राक्षस गर्नु परेको छ। के नाम राख्नु भएको थियो पहिला नारायणमा? डोबाट नाम आउँछ डोलकुमारी है। राक्षस गणमा जन्म भएको छ। घातक तिथि द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बर 1 राशिमा वृष राशि घातक छ। नानीको कुण्डली भाग्य ग्रह राम्रै छन्, माङ्गलिक परेकी छिन्। नानीको माङ्गलिकले गर्दा पछि विवाहमा दाम्पत्यमा अलिकति असर अलिकति बाधा आउँछ। पछि गएर सन्तानमा पनि अलिकति बाधा आउने ग्रहहरू परेको छ। सूर्य ग्रहणको योग बनेको छ। नानीको लागि चाहिँ नै विशेष गरी ख्याल गर्नु परेको देखिन्छ। आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजाहरू गर्ने पनि गर्नुपर्छ। विदेश यात्राहरू राम्रो छ नानीको लागि। यहाँबाट हेर्दाखेरि अहिलेलाई ग्रह चलेको छ उल्का र अर्को केतु। अहिले ग्रह राम्रो छैन, अलिअलि बुद्धि त्यति राम्रो छैन। यो समयमा विशेष ख्याल गर्नुपर्छ तपाईँले नानीको लागि चाहिँ है। नानीको प्रेम विवाह हुने ग्रहहरू परेको छ। पढाइमा रुचिहरू कम छ। दिमाग राम्रो भएको मान्छे हो, स्मरण शक्ति राम्रो भएको मान्छे हो, रुचि कम छ पढाइमा चाहिँ। अलिक विशेष पढाइमा अलिक जोस जागर गराएर पढ्नुपर्छ। ग्रहले गर्दा त्यस्तो भएको, एउटा सूर्य ग्रहण परेको छ, एउटा नाग दोष परेको छ, एउटा उल्का, अर्को केतु, अब झनै नराम्रो। 16 वर्ष पुरा भएर 17 लागेपछि एकदम पढाइ बिग्रिने, तपाईँसँग मुखमुख चलाउने, तपाईँसँग झगडा गर्ने, घरले भनेको कुराहरू नमान्ने होइन, अनेक हुने ग्रहहरू छ। यो 22-23 वर्षसम्म ग्रह एकदम खराब छ। तपाईँले छोरीलाई 22-23 वर्षसम्म बचाउनुपर्छ, नभए आफै विवाह गर्ने कुण्डली पनि परेको छ क्या नानीको। त्यो भएर एकदम ख्याल गर्नु पर्यो। साँझमा बाहिर निक्ल नदिने, घरबाट एकदम केयर गर्नु पर्यो होइन। अब फेरि कसै कसैले के भन्नुहुन्छ भन्दा बन्दजमा राख्नुभयो, के गर्नुभयो भन्छन् समाजले, त्यसो भन्छ। अनि त्यही समाजले अलिकति कुरा पायो भने फेरि त्यही समाजले कुरो काट्न थाल्छन् हो कि होइन। हो त्यो भएर समाजले के भन्छन् भन्ने होइन, आफ्नो परिवार आफ्नो फेमिली कसरी सेफमा गरेर राख्ने हो, कसरी सुरक्षित राख्ने हो भन्ने। यिनीहरूको त केटाकेटीको त बुद्धि हुँदैन अहिले त हेर्नु होइन। जुन जुन नराम्रो कुरा त्यही त्यही राम्रो लाग्छ यिनीहरूलाई केटाकेटीलाई। त्यो भएर आफूले एकदम कन्ट्रोल गरेर बस्नुहोस्, कन्ट्रोल गरेर राख्नुहोस् नानीलाई। विवाह गर्दाखेरि नानीको 22-23 वर्षभन्दा अगाडि विवाह गर्नै हुँदैन, नानीको लागि चाहिँ 23 वर्ष पछि विवाह गर्न हुन्छ, सङ्कटको शान्ति गराएर नानीको, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ नानीको लागि। पढाइको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्, पढाइको साथसाथै विवाहमा दाम्पत्यमा पनि राम्रो हुन्छ। को व्यक्तिलाई राम्रो हो, को व्यक्ति मेरो लागि नराम्रो हो भन्ने उसले चिन्न थाल्छिन्, बुझ्न थाल्छिन्, दिमागमा राम्रो कुराको फिल्टर गर्न थाल्छिन्। रत्न कवच यो नानीको लागि अति अति आवश्यक छ। 1.5 वर्ष भयो नानीको ग्रह बिग्रिएको फेरि है, त्यो भएर एकदम ख्याल गर्नु होला है। अरू केही छ? जस्तै पढाइको लागि रत्न कवच लगाइदिनु भयो भने साइन्स विषय लिएर पढ्न मिल्छ, जस्तै नर्सिङ सम्बन्धी पढ्न मिल्छ नानीले। अब नर्मल विषय म्यानेज, को व्यक्ति मेरो लागि नराम्रो हो भन्ने उसले चिन्न थाल्छिन्, बुझ्न थाल्छिन्, दिमागमा राम्रो कुराको फिल्टर गर्न थाल्छिन्। रत्न कवच यो नानीको लागि अति अति आवश्यक छ। 1.5 वर्ष भयो नानीको ग्रह बिग्रिएको फेरि है, त्यो भएर एकदम ख्याल गर्नु होला है। अरू केही छ?
5: पढाइ कुन सब्जेक्ट राम्रो होला?
0: जस्तै पढाइको लागि रत्न कवच लगाइदिनु भयो भने साइन्स विषय लिएर पढ्न मिल्छ, जस्तै नर्सिङ सम्बन्धी पढ्न मिल्छ नानीले। अब नर्मल विषय म्यानेजमेन्टहरू यस्तै, होटल म्यानेजमेन्टहरू यस्तै लिएर पढ्ने, कुन विषय लिएर पढ्छु भन्छन्?
5: पढ्न त अहिले नौमा पढिरह,
0: त्यही भने उसलाई यो विषय पढ्न पा हुन्थ्यो भने इच्छुक हुन्छ नि। त्यसै नौमा कुन विषय मेजर कुन लिन्छ यिनले? म्याथ लिएको छ, ठिक छ, म्याथमा राम्रो छ त, हुन्छ। रत्न कवच लगाउनको लागि यही नम्बरमा 10 बजेपछि फोन गर्नु, अनि त्यसपछि तपाईँले बनाएर, पूजा गरेर बनाएर म पठाइदिन्छु, लगाइदिनुहोस् नानीको। चिना बनाउनु भएको छैन भने चिना पनि बनाइदिनुहोस्, चिना पनि बनाएर पठाइदिन्छु म। चिना बनाउनु भयो भने पनि बनाइसक्नु भएको छ, बनाइसक्नु भएको छ भने बनाउनु पर्दैन। रत्न कवच यो नानीको लागि अति आवश्यक छ, अहिले रत्न कवच लगाइदिइहाल्नुहोस् नानीको लागि चाहिँ, अनि साउनमा ग्रह शान्ति गराइदिनुहोस् है। यति काम, दुईटा काम गर्नुहोला, अनि त्यसपछि तपाईँले 1.5 वर्ष 2 वर्षमा ग्रह शान्ति गराउनुहोस् नानीको लागि चाहिँ। अरू सबै कुरा राम्रो छ, त्यस्तो नराम्रो छैन है। नानीलाई छ है, उल्का पनि चढेको छ, अलिक केतु पनि चढेको छ। अब 15 पुरा बर 16 लाग्ने बित्तिकै नानीको सिद्धा चल्छ, अर्को शुक्र चल्छ, शुक्र सिद्धा स्वामी योग चल्छ होइन। यो शुद्ध शुक्र सिद्धा स्वामी योग चल्यो भने वृद्ध व्यक्तिलाई चढ्यो, उसको मृत्यु पनि हुन सक्छ होइन। अलि छिटको व्यक्तिलाई चढ्यो, जस्तै तपाईँ हामीलाई यस्तो व्यक्तिलाई चढ्यो भने दाम्पत्यमा अहिले असर गर्छ, दाम्पत्य जीवन बिगार्न सक्छ। जस्तै यो नानीहरूको छोरीहरूको विषयमा चाहिँ अहिले यो बेला पढाइ बिगार्ने, लभ गर्दै हिँड्ने, बुवा आमाले भनेको कुरा नमान्ने, नटेर्ने, जिद्दी हुने, पढ भन्यो भने रिसाउने होइन, हो यस्तो कुराहरू हुन्छ कि। यो ग्रह हेरी हेरी, उमेर हेरी हेरी ग्रहले काम गर्ने हो नि त। पढाइ नानीको पहिला भन्दा खस्केको छ, राम्रो छैन पहिला जस्तो पढाइ, तपाईँले महसुस गर्नु भएको छैन? हो, पहिला जस्तो छैन, पहिला जस्तो नानीको बोली पनि नरम छैन, थपाउनु भएको छैन हो। अब यो ठ्याक्क ठ्याक्क बेला भएको छ, रत्न कवच लगाइदिन्छ, ग्रह शान्ति साउनमा गर्नुहोस्, अरू केही गर्नु पर्दैन। अनि नानीले आइतबार नुन नखाने, नानीले मंगलबार चोखो खाने, यति काम गरिन् भने तपाईँको छोरीलाई सुनमा सुगन्ध भइहाल्छ, केही पनि गर्नु पर्दैन, चिन्ता गर्नै पर्दैन त्यसपछि है। होइन, रत्न कवच लगाइदिनुहोस्, आइतबारको दिन नुन नखा भन्नुहोस्, अनि मंगलबारको दिन चोखो नृत्य गर्नुहोस् होइन। ओ, यी 3 काम गर्नुभयो भने तपाईँको

0: तिलाई कसैले छुन सक्दैन, कसैले नराम्रो त्यसले हेर्न सक्दैन, नानीको मन नराम्रो हुँदैन, पढाइमा मन जान्छ, तपाईँसँग मम्मी भन्न बोल्छिन्, बाबासँग बाबा भन्न बोल्छिन्, नरम भएर बोल्छिन् होइन, त्यस्तो अख्रक्क पर बोल्ने, घमण्डी हुने, ठौरी हुने त्यस्तो हुँदैन क्या। हाम्रो नेपाली भाषा भन्छ नि ठौरी हुने, कति ठौरी बाँकी भनिन्छ नि, हो कि होइन, हो त्यस्तो हुँदैन नि त, सबै चेन्ज हुन्छ नानीको चाहिँ के, चिन्ता गर्नु पर्दैन, ठिकै छ है त।
1: अनि यसको पढाइ त भविष्य अब राम्रै छ नि।
0: मैले भने त तपाईँलाई यही कुरा कतिचोटि भनिसकेँ मैले तपाईँलाई होइन, एउटा एउटा बिरुवा ल्याएर सार्नुभयो, पानी पनि हाल्नु भएन, मल पनि हाल्नु भएन, अनि राम्रो हुन्छ कि नराम्रो हुन्छ अब भन्नुहोस्। हो ग्रह शान्ति गर्ने, रत्न कवच लाउने, जल मल त्यही हो नानीको लागि। अहिले सम्बन्धहरू ठिकै हुन्छ, त्यस्तो नराम्रो हुँदैन,
1: भाइलाई त
0: ठिकै छ, त्यस्तो नराम्रो छैन, पछि गएर श्रीमानसँग नराम्रो हुने हो क्या, दुई विवाह तिन विवाह हुने ग्रह छ क्या, बहुविवाहको योग परेको छ क्या नानीलाई, मान्दलिक परेको छैन भने बुझ्नु न तपाईँ आफै, उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, छोरीको विषयमा हेराउनको लागि फोन गर्नु भएको थियो। उहाँले भन्नुभयो माङ्गलिकको त्यतिखेर गर्ने होला भन्नुहुन्छ, अब यत्रो बेर सम्झाएँ मैले, उहाँले सम्झिनुहुन्न के गर्ने, माङ्गलिक र अब उमेर पुग्दै गएको छ नानीको होइन, अथवा छोराको, कसैको पनि तपाईँको छोरा बाबुहरूको उमेर पुग्दै गएपछि माङ्गलिक असर गर्दै जाने हो। माङ्गलिक भनेको चाहिँ विवाह बिगार्ने, लभ गर्न मन लाग्ने होइन, साथीको सङ्गत बेसी बेसी गर्न मन लाग्ने, यस्तो यस्तो माङ्गलिक भनेको चाहिँ, अनि लभ गरेपछि प्रेम गर्ने होइन, प्रेम हुन्छ, प्रेम विवाह हुन्छ, बुवा आमाले भनेको कुरा मान्दैन भने भागेर विवाह गर्ने, त्यस्तो कुराहरू हुन्छ क्या। माङ्गलिक भनेको उमेर पुगेर बिहे गर्ने बेलामा दोष काट्ने होइन नि त, त्यस्तो कुराहरू हुन्छ। अब सम्झाउनुसम्म मैले सम्झाएँ उहाँले, अब कति कुरा बुझ्नुभयो कति कुरा बुझ्नु भएन। 9845-75-223 छ, 9856-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म फेरि पनि कार्यक्रम लिएर उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विफलता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलापेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरु गरौं समाचारका शीर्षकहरूबाट। परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै रासोपा बागमती सभापतिमा अर्याल विजय कांग्रेसमा आन्तरिक एकताको लागि साथ बुझे प्रस्ताव। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा गुणस्तर प्रशिक्षणका नाममा अलपत्र। झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु। तीन मौसमी वायुको प्रभावले देशको विभिन्न भागमा आज वर्षाको सम्भावना। सड़क सुरक्षाको लागि रोल्पा ट्राफिक सक्रिय जनचेतना निगरानी र कार्यवाहीलाई तीव्रता। रोल्पा सुनिल स्मृति गाउँपालिकाको विपद फोकल पर्सनलाई विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न। रूकुम पश्चिममा अटो दुर्घटना, 6 जना घाइते। ट्रकको ठक्करबाट दाङ देउखरीको मौरीघाटमा एक वृद्धाको मृत्यु। र अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। महिला टी20 विश्वकपमा अस्ट्रेलियासँग, दक्षिण अफ्रिका पराजित। न्यूजील्याण्ड वेस्ट इण्डिजसँग स्तब्ध।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन। म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्ना नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फाली

0: व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: अब समाचार सुरु गरौं। परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै सम्बन्धी प्रसंगबाट परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हालै भारतको तीन दिने भ्रमण सकेर फर्कनुभएका मन्त्री खनाल चार दिने भ्रमणको लागि आज चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नु भएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनी समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने बताइएको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनाल गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमणमा जानुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। रासोपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। यसअघि सभापति रहनुभएका डाक्टर अच्युतम लामिछाने सहित 3 जना उम्मेद्वारलाई पराजित गर्दै अर्याल निर्वाचित हुनुभएको हो। अर्यालले 2 मतले लामिछानेलाई पराजित गर्नुभएको हो। अर्यालले 416 मत ल्याउनु भएको थियो भने लामिछानेले 414 मत प्राप्त गर्नुभएको थियो। नयाँ नेतृत्व चयनको लागि विद्युतीय उपकरण मार्फत मतदान गराइएको हो। नवनिर्वाचित सभापति अर्याल यस अघि प्रदेशको प्रवक्ता रहनु भएको थियो। नुवाकोट 2 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका लामिछानेले यसअघि बागमती प्रदेश सभापति रहनु भएको थियो। हेटौडाका अर्याल बागमती प्रदेश समितिका प्रवक्ता रहनु भएको थियो। पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित हुनुभएको छ। दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिने बताइएको छ। नेपाली कांग्रेसमा आन्तरिक एकताको लागि संस्थापन पक्षले 2 यसलाई पुनः एकपटक सुन्नुहोला। नेपाली कांग्रेसमा आन्तरिक एकताको लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेतालाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको 17-2 बमोजिम सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगले गरेको अध्यावधिक सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत उल्लेख रहेको छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्टि पक्षलाई आन्तरिक रूपमा पठाएको साथ बुधै सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस 27 माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरिएको थियो। यो विशेष महाधिवेशनप्रति देउवा पक्षले विमति राखेको छ। त्यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले ओडाबाट नवीकरण र अध्यावधि गर्न छूट भएको क्रियाशील सदस्यले आउँदो असार 20 गतेभित्र निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेको निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेको कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता आणविक गर्नुभएको छैन। गएको पुससम्म नवीकरण गरेको सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा कोइराला पक्षको अडान कायमै रहेको छ। क्रियाशील सदस्यता अध्यावधिक र नयाँ वितरणलाई कांग्रेसको 15 महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिश गर्ने पनि समितिको निर्णय रहेको छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रमा चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग अवरूद्ध आबद्ध रहेको सूर्योदय एथोडक्स डी प्रड युसस एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर प्रशिक्षणको नाममा अलपत्र रहेको छ भने उद्योगमा 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशन अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाइरहेको छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीहरूले गुनासो गरेका छन्। भारतले सन् 2026 मे 1 नेपालबाट आयात हुने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरिएको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै प्रशिक्षण गर्नुपर्ने प्रतिवेदन आउन 20 दिन भन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। प्रशिक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशन अध्यक्ष श्रेष्ठको जोड़ रहेको छ। अवरोध हटाउन पहल नभई अरबौं रूपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा रहेको छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित हुने छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 किसान रहेका छन्। त्यहाँ 33,655 रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक 2 करोड़ किलो हरियो पत्ती उत्पादन हुन्छ। उद्योग बन्द भए भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट झापाको मेची नगरमा एकजना वृद्धाको मृत्यु भएको छ। आज बिहान मेची नगर नगरपालिका चारको कारले अगाडि बस्ने 62 वर्षे पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उनलाई आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कारले काकर भित्ताबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा टोली खटिएर आवश्यक कानूनी प्रक्रिया पश्चात पोस्टमार्टमको लागि सब प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशको पल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यत सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भागमा साधारणतया बदली रहने तथा बाँकी पहाड़ी भूभाग र मधेस बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको केही स्थान तथा देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। बागमती र गण्डकीको तराई क्षेत्रका साथै मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसै गरी आज राति कोची, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशको हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। मधेस प्रदेशको एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि सड़क सुरक्षाको लागि रोल्पा ट्राफिक सक्रिय, जनचेतना निगरानी र कार्यवाहीलाई तीव्रता। रोल्पा सुनिली स्मृति गाउँपालिकाको विद्यालयका विपद फोकल पर्सनलाई विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भो, किन जलामा हात
4: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रक्त आउने, सास गनाउने समस्याको सफल उपचार।
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मनमुटुमा गुन्जि रहने रोल्पाको आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
2: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाभर जनचेतनामूलक कार्यक्रम निगरानी र कार्यवाहीलाई तीव्र बनाएको छ। पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ़दै गएपछि ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ विभिन्न स्थान तथा ओडा क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। तीव्र गति अमूल्य जीवनको क्षति भन्ने नारालाई व्यवहारमा उतार्दै चालक सहचालक सवारी धनी तथा यात्रुलाई सुरक्षित यात्राबारे जानकारी दिँदै आएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। रोल्पा भौगोलिक रूपमा विकट जिल्ला भएकाले यहाँ सड़क सुरक्षाको चुनौती अन्य जिल्लाको तुलनामा बढ़िरहेको छ। अधिकांश ग्रामीण क्षेत्रमा सड़कको स्तर उन्नति हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। विशेष गरी वर्षायाममा सड़कको अवस्था झन जटिल बन्ने भएकाले दुर्घटनाको समस्या बढ़ने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक एकराज भट्टले जिल्लामा कच्ची सड़कको समस्या धेरै भएकाले दुर्घटनाको जोखिम उच्च रहेको बताउनु भएको थियो। ग्रामीण सड़कमा सवारी साधनको छतमा मानिस तथा सामान राखेर यात्रा गर्ने प्रविधि अझै कायम रहेकाले दुर्घटनाको सम्भावना बढ़ने गरेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको छतमा यात्रु चढ़ाउने र तीव्र गतिमा सवारी चलाउने कार्य दुर्घटनाका कारण प्रमुख कारणका रूपमा देखिएका छन्। यस्ता गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरी चालक सहचालक सवारी धनी तथा यात्रुलाई सहभागी गराएर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनु भएको थियो। रोल्पामा सड़क अनुशासनको कमी, सड़कको कमजोर अवस्थाका कारण मानवीय क्षति बढ़दै गएको तथ्याङ्कले देखाएको छ। ट्राफिक नियम उल्लंघन तथा असावधानीका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेको अवस्था रहेको छ। प्रमुख भट्टले चालू महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु भइसकेको जानकारी दिनुभएको थियो। त्यसबाहेक विभिन्न स्थानमा साना तथा मध्यम प्रकृतिका दुर्घटनाहरू पनि निरन्तर भइरहेको उहाँले बताउनु भएको थियो। दुर्घटनाका कारण जनधनको ठूलो क्षति भइरहेको ले यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनु भएको थियो। नेपालमा मनसून शुरू भएसँगै रोल्पामा सड़क सुरक्षाका चुनौतीहरू थप बढ़ेका छन्। पहाड़ी भूगोलका कारण कतिपय स्थानमा पहिरो खस्ने, कतिपय क्षेत्रमा सड़क हिलामी हुने तथा कतै सुक्खा पहिरो जाने समस्या देखिएको छ। यस्तो अवस्थाले सवारी सञ्चालनलाई जोखिमपूर्ण बनाएको छ। रोल्पाको भौगोलिक अवस्था र मौसमीय विविधताका कारण जिल्लाका केही क्षेत्रमा वर्षा भइरहेको तथा केही स्थानमा घाम लागेर धूलो उड्ने अवस्था रहेको प्रमुख भट्टले बताउनु भएको थियो। यस्तो मिश्रित मौसमले चालकलाई थप सतर्क हुनुपर्ने अवस्था सिर्जना गरेको उहाँले बताउनु भएको थियो। ट्राफिक प्रहरीले मौसम र सड़कको अवस्थालाई ध्यानमा राखेर दुर्घटना न्यूनीकरणको लागि विभिन्न तयारी गरिरहेको छ। यात्रुको सुरक्षालाई केन्द्रमा राखेर आवश्यक योजना कार्यान्वयन भइरहेको उहाँले बताउनु भएको थियो। रोल्पाको सुनिल स्मृति गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका विपद फोकल पर्सनहरूलाई एक दिने विपद व्यवस्थापन राहत उद्धार तथा विपदको सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत तुल प्रसाद कुंवरले विपद व्यवस्थापन राहत तथा उद्धारका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले विपद व्यवस्थापन बीचको सम्बन्ध तथा विपद समयमा अपनाउनु पर्ने तयारी र व्यवस्थापनका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल विपद व्यवस्थापनमा गाउँपालिका शिक्षक तथा समुदायको भूमिका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। त्यसै गरी वरिष्ठ लेखा अधिकृत मधुसूदन गैरेले विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि 2082 सम्बन्धी जानकारी गराउनु भएको थियो। अभिमुखीकरण कार्यक्रममा गाउँपालिका क्षेत्र भित्रका 40 विद्यालयका विपद फोकल पर्सनहरूको सहभागिता रहेको थियो। रुघुम पश्चिमको मुसिकोट नगरपालिका साथ बैरी दह स्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा 6 यात्रु घाइते भएका छन्। शनिबार हिजो साँझ करिब 8 बैरी दहबाट खलंगातर्फ आउँदै गरेको लुप र 2001H1755 नम्बरको अटो अनियन्त्रित भई सड़कको नालामा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मुसिकोट नगरपालिका 5 निवासी 27 वर्षीय नन्दराम केसी, मुसिकोट नगरपालिका 7 निवासी 24 वर्षे अनुष्का बुढा ओली, मुसिकोट नगरपालिका 5 निवासी 40 वर्षे हरि केसी, मुसिकोट नगरपालिका 5 निवासी 42 वर्षे एक बहादुर केसी, मुसिकोट नगरपालिका 5 निवासी 7 वर्षे श्रवण केसी र रुकुम पूर्वक सिस्ने गाउँपालिका 8 सांचौर निवासी 32 वर्षे पुष्पा खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाएको प्रहरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुलले जानकारी दिनुभएको छ। उहाँका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दाङ देउखरीको मौरीघाटमा हिजो शनिबार राति ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। भैरहवाबाट धनगढ़ीतर्फ जाँदै गरेको ना 8X5700 नम्बरको ट्रकले बेलुका राति करिब 8 समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका 4 जनकपुर मौरीघाटमा ठक्कर दिँदा सोही ठाउँ निवासी 65-70 कि चुरिया चौधरी गम्भीर घाइते भएकी थिइन्। घाइते चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिनुभएको छ। मृतक चौधरीको टाउको, छाती लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतक चौधरीको शव पोस्टमार्टमको लागि लमही पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका 2 गरौली बस्ने वर्ष अन्दाजी 34 सन्दीप धरेललाई भालुबाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौता पछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैको लागि खुल्ला हुने दावी गर्नुभएको पीबीसीले उल्लेख गरेका छन्। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भई नसकेको इरानको भनाइरहेको छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सर्वाधित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव सुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अन्त्यमा खेल समाचार। अस्ट्रेलियाले महिला टी20 विश्वकपमा दक्षिण अफ्रिकालाई 65 रनले सहजै पराजित गरेको छ। शनिबार ओल्ड ट्राफोर्डमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको 172 रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका मात्र 107 रनमा समेटिएको हो। 10 संस्करणको यस विश्वकपमा 7 उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको अस्ट्रेलियाले शुरूमा ब्याटिङ गर्दै 8 विकेटको क्षतिमा 172 रन बनाएको थियो। जवाबी ब्याटिङमा दक्षिण अफ्रिकाको इनिङ्स धाराशाही भयो। गत 2 संस्करणको उपविजेता दक्षिण अफ्रिकाले सन् 2024को सेमी फाइनलमा अस्ट्रेलियालाई हराएको थियो। तर यसपटक भने अस्ट्रेलियाले उक्त हारको बदला लिन सफल भएको छ। अब सेमी फाइनलको दौड़मा रहिरहन दक्षिण अफ्रिकाले जुन 21 आफ्नो बलियो प्रतिद्वन्दी भारतलाई पराजित गर्नै पर्ने दबाव बनेको छ। विश्वकपको अर्को उपाधि दावेदार मानिएको साबिक विजेता न्यूजील्याण्डले भने प्रतियोगिताको शुरूआती चरणमै ठूलो धक्का बेहोरेको छ। साउथ ह्याम्पटनमा भएको खेलमा वेस्ट इण्डिजले न्यूजील्याण्डलाई 7 विकेटले पराजित गरेको छ। त्यसै गरी म्यान्चेस्टरमा भएको अर्को खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई 40 रनले हराउँदै विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गरेको छ। विगत 12 वर्षदेखि विश्वकपमा पहिलो जितको खोजीमा रहेको आयरल्याण्डको पराजयको श्रृंखला कायमै रहेको छ। यो हारसँगै विश्वकपमा आयरल्याण्डको जित हारको रेकर्ड 18 पुगेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै रासोपा बागमती सभापतिमा आर्याल विजयी कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा गुणस्तर प्रशिक्षणका नाममा अलपत्र। झापामा जंगली हात्तीको आक्रमणबाट 1 वृद्धाको मृत्यु। 3 मौसमी वायुको प्रभावले देशको विभिन्न भागमा आज वर्षाको सम्भावना। सड़क सुरक्षाको लागि रोल्पा ट्राफिक सक्रिय सचेतना निगरानी र कार्यवाहीलाई तीव्रता। रोल्पा सुलिली स्मृति गाउँपालिकाको विद्यालयका विपद फोकल पर्सनलाई विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न। रुकुम पश्चिममा अटो दुर्घटना, 6 घाइते। ट्रकको ठक्करबाट दाङ देउखुरीको मौरीघाटमा 1 वृद्धाको मृत्यु। र अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। महिला टी20 विश्वकपमा अस्ट्रेलियासँग दक्षिण अफ्रिका पराजित। न्यूजील्याण्ड वेस्ट इण्डिजसँग स्तब्ध। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: बाजे के भयो किन जलामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9805 94 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
8: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
9: हजुर, हाम्रा सेवाहरू
10: दाँत बाँध्ने,
9: दाँत सफा गर्ने,
10: दाँतमा सिमेन्ट भर्ने,
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
9: फिक्स दाँत लगाउने।
11: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
12: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
13: सम्पर्क नम्बर 9867-0067-467।
14: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुलिचोक बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
11: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषा तर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।
8: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
17: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
18: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
17: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
18: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
17: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
18: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
17: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
18: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
19: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो।
20: बाफ्रे,
19: अब चाहिँ के हुने हो?
20: खोजै के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
19: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
20: तिमीलाई थाहा थिएन?
19: थाहा थिएन।
20: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
19: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
20: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
21: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
22: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
23: नेपाल सरकार।

0: 的人。
1: 我家了，我的妈去哥，我的妈去哥，王子，你怎么的？啊，王子，你到家了，管他吧，我难看，你怎么？
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई हो। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू
1: रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस,

र सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: आहार संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु बलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 गते भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बजे प्रस्ताव।
0: परराष्ट्र मन्त्री खनाल चीनको बेजिङ प्रस्थान, 4 दिने भ्रमणमा लगानी सम्मेलन लगायतका कार्यक्रममा सहभागी हुने।
1: बर्दियामा भाग्दै गरेको ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी हवलदारको मृत्यु, 1 घाइते। झापामा जंगली हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गयो।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछ। भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्णप्रसाद सिटौला, विजय कुमार गसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई 7 बुँदे सहमतिका प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेका निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमण जानुभएको छ। मन्त्री खनाल चीनीय विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणको लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चीनीय उद्यमी व्यवसायीसँग पनि वहाँले छलफल गर्नुहुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा वहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम रहेको छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुन्छ।

0: कार्यक्रम छ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी महाशाखा प्रमुख भृगु ढुङ्गाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन्।
1: रासपाको लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि पुनः मतदान हुने भएको छ। सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले 51% मत प्राप्त नगरेपछि पुनः मतदान हुने भएको हो। सभापति पदका लागि छजना बीच प्रतिस्पर्धा भएकामा सबैभन्दा धेरै मत ल्याउने शालिग्राम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरे बीच पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। 82 सम्पन्न मतदानमा 552 मत खसेको थियो, जसमा सभापति पदका लागि छजना बीच प्रतिस्पर्धा भएकोमा प्रतिस्पर्धामा रूपन्देहीका शालिग्राम घिमिरेले 199, अर्घा खाँचीका गोपाल घिमिरेले 87, रूपन्देहीका गणेश पौडेलले 84, बाँकीका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मञ्जु भूषालले 71 र रूपन्देहीका मधुप्रसाद आर्यले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। सभापतिका उम्मेद्वारहरूमध्ये धेरै मत ल्याउनेले 51% मत नल्याए उनका निकटतम प्रतिस्पर्धी बीच पुनः मतदान हुने रासपाको निर्वाचन विधानमा उल्लेख छ। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको रासपाले 65 जिल्ला र 4 प्रदेश अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार कोशीमा 14 जिल्ला, मधेसमा 1, बागमतीमा 12, गण्डकीमा 9, लुम्बिनीमा 11, कर्णालीमा 9 र सुदूरपश्चिमका 9 जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ।
0: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलेरियातर्फ आइरहेको PR03001X14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवलदार तिलक कडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पारालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाहलाई थप उपचारको लागि सिचन अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो।
1: जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका 4 नम्बर वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुचिन्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार प्रहरी उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ। आहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पुनस्तरी प्लम्बिङको पर्वतमा
3: मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानवताको लागि एक थप्पा रगत रक्तदान गरौं जीवन बचाउं भन्ने विश्व नाराका साथ दिवस मनाउन लागि हो। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 तारीकका दिन यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचको दृष्टिले अझै ठूलो असमानता कायम छ। विशेष गरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्याधिक रक्तस्राव भएका महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थलासेमिया, हिमोफेलिया, रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाई भोगिरहेका छन्। डब्ल्यूएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्त संचार अभ्यास प्रवर्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ बनाउन आह्वान गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नु यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुङ्गोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। तर ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्रै भएको बताउँदै आएको छ। ट्रम्पले यदि यो वार्ता छिटो, सहज र शान्तिपूर्ण रूपमा अगाडि नबढे वाशिङटनसँग अन्तिम विकल्प तयार रहेको चेतावनी दिँदै त्यसको प्रयोग गर्न नपरोस् भन्ने कामना समेत गर्नुभएको छ।
0: अब खेल समाचार। फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यूजर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्को 1-1 गोलको बराबरीमा रोकिएका हुन्। खेलको 21 मिनटमा इस्माइल साइबरीको गोल मार्फत मोरक्कोले अग्रता कायम गरेको थियो, तर 11 मिनटपछि ब्राजिलले गोल फर्कायो। 32 मिनटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन। विश्वकप इतिहासमा ब्राजिल र मोरक्को बीच यो दोस्रो खेल हो। यही समूहको अर्को खेलमा स्कटल्याण्डले हैटीलाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 जित निकालेको हो। विश्वकपमा आज राति 10:15 अस्ट्रेलिया र टर्किया तथा 11:15 जर्मनी र कुराकाउ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 2:15 नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ।
1: अब मौसम। पश्चिमी न्यूनचापी रेखाको प्रभावले आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ। मध्य प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बजे प्रस्ताव।
1: परराष्ट्र मन्त्री खनाल बेजिङ प्रस्थान, 4 दिने भ्रमणमा लगानी सम्मेलन लगायतका कार्यक्रममा सहभागी हुने।
0: बर्दियामा भाग्दै गरेको ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी हवलदारको मृत्यु, 1 घाइते। झापामा जंगली हात्तीको आक्रमणमा परि 1 महिलाको ज्यान गयो।
1: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
0: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।

0: रहेको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
1: 98 095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरू के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे दिदी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा
5: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राप्त शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
10: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
3: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
3: ए त्यो के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
10: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर
8: 08-582-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: बीएनबी डेन्टल क्लिनिक घोराही 15 दाङ।
11: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुङ बेला खेमरिदे गरम अवतरी जेउ बेला सुनो फोरी कता ओचुरी जेउ आउतेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउए जुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल ख्याप्पा असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने छन नाखा नामे ल भे लागिने सज जिनी जिनी लापरवाही सुनो चासो खेलगेमा दुख
12: वन
11: जङ्गल सज मेरो आयुर्वेदी बानी एमएल एमए सोथामेला सोतर पोतरालाई पार बजे हटे
12: सलाई लाइटर स्याउला ले सचाउने चित्रालाई जा बाङ्जा र यामा देने पोल के चित्र हराइदे
11: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेलै चासो सयदेखि खेनाले वन जङ्गल ओसो छाम्नु तैके बानीको चुरोट विधि ओरेको नै कोबाजुङ्गे माथि
12: नाङथाङ नाम्रो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
11: गेठो छामेला खोलेर चाउसी पोलिए होलिदे तरिम गाई गेज मेकेलाई जु अब नजिरे बनाई गेम एल गेज मेकेमा लागे औलेम लाइकेमा
12: वन जङ्गल जुलिसी घेमबारी ल बाली नाली चिउला चिउली झाक्रा सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
11: वन जङ्गल मेलाकी गेमाइए मेला किनी पाँचजना खरनामदार मिलिदिए भनै चारजना नै घेस
12: बतासु चिलिजु मेलाको घिजिम्केको टल मेकी सताङ्कीले हेनौखेम छिन्नी ने चाउसो घेस
11: मेला किने निकाय गे मलाई के बचिए सुन अरूले भने के बच्छ या
12: के छ छामला पोया ल मेलाकी किसान किने ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु आएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
13: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
13: 98479802,
12: 98095826605
13: र 98103940।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही साङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
16: कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
16: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
14: टल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
15: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
15: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
14: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि,
17: कहिले निको हुने होइन
18: होइन के भाछ र तपाईलाई
17: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
18: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
19: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
20: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
18: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
20: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-8-93-98-65-44-83-83
18: विकल्प आयुर्वेद क्लिनिक घोराई गाउँ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
21: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
22: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
23: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
22: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
23: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
22: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
23: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश

जानकारी का लागि उक्त शाखा को नंबर 082-590-869 मा संपर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँत को रक्षा आफै गरौं। प्रत्येक 6-6 महीना मा दाँत चेकअप

जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दानद्वारा जारी सन्देश।

घर त बैदम ताल रोएरे बित्ने भूम दुखीको चाल हरिदेवी कोइरालाको स्वर उहाँको आफ्नै संकलनमा सुनायौं। वैदान्ताल भनेपछि पोखरा सेरेफेरोबाट उहाँले यो गीत गाउनु भएको, जसले भाकाको हिसाबले तत्वरपरको टिप्छ होला, विषयवस्तुको हिसाबले धेरै धेरै दुखी मनहरूलाई यसले सम्बोधन गरिदिएको छ। कहिले कहिले यस्तो हुन्छ, महाभारतमा पनि हामीले पायौं, भीष्मले लड़ाई नहोस्, युद्ध नहोस्, कोही नमरून् भनेर म छोराछोरी नै जन्माउँदिन, मलाई सम्पत्ति चाहिँदैन भन्नुभयो। पछि उहाँले विवाह नै नगर्ने भनेर प्रण गर्नुभयो। उहाँले त्यो गरेको प्रण आफ्नो जीवनकालभरि पालना गर्नुभयो। उहाँको चोला बित्यो। भीष्मले जसरी आजीवन अविवाहित रहेर लोक कल्याणको निम्ति प्रण गर्नुभयो, तर न त कुरूक्षेत्रमा लड़ाई रोकियो, न मान्छे मरेनन्, त्यत्रा रणसंग्रामहरू भए। त्यसैले कहिलेकाहीँ यस्तै हुन्छ कि हामीले नचिताएको कल्पना नगरेका परिघटनाहरू पनि हामीले बेहोर्नुपर्छ। सोचिन्छ र गरिन्छ एउटा, परिणाम आउँछ अर्को, अनि हामी साधारण मान्छेको जीवनमा पनि त्यस्तै त्यस्तै हुँदो रहेछ र यस्तो गीतको संकलन भएको हो कि। कार्यक्रमको अर्को कोशेली हामी लोकबहादुर छेत्रीको स्वरमा सुनाउँछौ, ढुङ्गा भनी टेकेछु माटोमा, पहिरो गयो महिन्ने बाटोमा।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन।
2: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
6: रेडियो थाहा संचार 99.4 मा तपाईँ सुन्दै हुनुहुन्छ
2: कार्यक्रम सुसेली।
7: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म।
8: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
7: कार्यक्रम सुसेली।

कार्यक्रम सुशैलीमा तपाईँलाई पुनः स्वागत छ। हामी लोकगीत, लोक साहित्य र लोक संस्कृतिको कुरा गर्छौं। मूलत गीत सुनाउनु हाम्रो प्रमुख उद्देश्य हो। नेपालका हामी सबै नेपाली जात जातिका आफ्नै भाषा र आफ्नै भाषाका मौलिक नेपाली लयका गीतहरू छन्। त्यसकारण गीतको विविधतालाई एउटा फूलबारीको सिंगो संज्ञा दिन सकिन्छ, जहाँ अनगिन्ती फूल फुलिरहेका छन्, अनेक जाति र अनेक प्रजातिका। तिनै फूल हौं हामी नेपाली। त्यसकारण त संसारभरि जहाँ पुग्दा पनि आफ्नो भाषा सँगै हाम्रो समग्र जीवनयापनको मूल माध्यम, राष्ट्रियताको मूल खम्बा संस्कृति हाम्रै साथमा रहिरहन्छ। कार्यक्रम सुशैलीमा तिनै गीत सुनाएर यो समय तपाईँलाई भुलाउने गर्छौ, तपाईँलाई अलमलाउने गर्छौं, र हामी त के पनि भन्छौं भने हाम्रा मौलिक नेपाली गीतलाई हृदयदेखि सुन्यो भने त्यहाँ इतिहास पनि हुन्छ, भूगोल पनि हुन्छ, नैतिक शिक्षाको जानकारी पनि प्रशस्त हुन्छ, हाम्रा चाड पर्व उत्सव, हाम्रो सिंगो प्राकृतिक सुन्दर चित्र पनि गीतले उनेको छ, र आँसु र हाँसो पनि त्यसै गीतमा भेट्न सकिन्छ। कार्यक्रममा एकैछिन चाहिँ हामी टप्पा सिंगारू सुन्छौं, किरण बाबु पुनको संकलनमा, अमित परियारको स्वरबाट।

अनेक भाकाका गीत छन् नेपालमा भाकै मात्र 40-50 हजार भन्दा बढी भाका छन् भनिन्छ 1.5-2 हजार नेपाली लोकबाजाका प्रकारहरू छन् अनि हामी अनेक जातिका अनेक भाषाका विभिन्न प्रकृतिका गीत संगीत छन् आखिर जुन भाकाको जुन भाषाको जसले जस्तो किसिमको गीत गाए पनि वास्तवमा मान्छेको जिन्दगीको वास्तविकता चाहिँ गीतबाट खुल्ने गर्छ कहिले हामी डम्फूसँग त्यो कुरा सुनाउँछौ कहिले मादलबाट भन्छौ कहिले सारङ्गीबाट रुन्छौ कहिले चुड्का र ख्यालीमा आफै समाहित भएर आफैलाई प्रस्तुत गर्छौ र त शून्यदेखि हेर्नेसम्म गाउनेदेखि बजाउनेसम्मलाई यसले आनन्दित तुल्याउँछ मात्रै होइन जीवनको कलमश पनि धोइन्छ वास्तवमा नुहाएपछि जसरी हामी मन चंगा भएको शरीर फुर्तिलो भएको महसुस गर्छौ गीत संगीतले उसै गरी हामीलाई मनोरोग निरोग गर्छ त्यसकारण त कवि धरणीधर कोइरालाले कतै यही कुरा भन्नुभएको थियो गरी काव्य सुधा रस पान गर गर मानव जीवन सार्थक अरे भनेर मानव जीवन सार्थक हुन काव्य सुन्नुपर्छ संस्कृति बुझ्नुपर्छ सृजना सुन्नुपर्छ बाजा बजाउनुपर्छ कविता लेख्नुपर्छ गाउनुपर्छ भन्नुपर्छ वास्तवमा सृजना कर्म नै जीवनको मूल ध्येय हो भनेर कविताले सुझाउन खोजे झैं हामी पनि गीतबाट उसै गरी मनलाई अझ तृप्त पार्ने अझ खुशी बनाउने र पूर्ण बनाउने प्रयत्नमा छौं हामी मौलिक गीतको श्रृंखलामा यति बेला चाहिँ डम्फू सुनाउँछौ लालबहादुर लामा रचना जीसी रामबहादुर जिम्बा र साकेरको स्वरमा दुर्गा बहादुर तामाङको स्वरबाट एकछिन सयथुमका सैलुन पुगौं

कार्यक्रम सुश्री सुन्दै हुनुहुन्छ। गीतमा हाम्रो जीवनको संस्कारगत कर्मदेखि हाम्रो धर्मसम्म, हाम्रो प्रकृतिदेखि राजनीतिक इतिहास र सामाजिक इतिहाससम्म पनि सुन्न पाइन्छ। त्यसकारण भाषा हरायो भने गीत सुन्नुहोस्, शब्द बिर्सनु भयो भने गीत सुन्नुहोस्। अनि हामीले कतै भाका भुल्यौं, बाजा बिर्स्यौं, अग्रज पूर्वजका बारेमा कम जानकारी भयो भने त्यही सुन्नुहोला, तिनले सबै इतिहास बताउने गर्छ। अझ भूगोल त यस्तो मुखरित भएर आउँछ, गीत सुनेपछि त्यही पुगे झैं लाग्छ। चार पर्खालले घेरिएको कोठाभित्र बसेर तपाईँले गीत सुन्नुभयो, सायद नेपालभन्दा हजारौं कोस टाढा बसेर लोकगीत सुन्नुभयो भने पनि तपाईँलाई आफ्नै घरको आँगनको डिलमा, त्यही आँगनको डिलमा राखेको तपाईँले खुट्टा दुहुने, हात धुने ढुङ्गाकै आडमा पुर्याउँछ र तपाईँलाई त्यो कल्पनाशील तत्त्वले एकपटक आफ्नासँग लगिदिन्छ। त्यसैले त गीतसँग मातृ प्रेम छ। कार्यक्रमको अर्को कोसेली सुनाउँदै हामी त्यही प्रेम सुन्दै र महसुस गर्दै जानेछौ। दोलखा तत्फेर फेरमा आदरणीय गायक हरिबहादुर राउत र साथीहरूको स्वरबाट

प्रश्न उत्तर प्रश्न चिन्जानदेखि लामो समय भइरहेका सम्झनाका कुरा छुट्टिने बेला गीतबाटै हामी टुङ्ग्याउँछौ या बाँकी राख्छौ फेरि भेटमा, त्यसैबाट सोधनी खोजनी हुन्छ। वास्तवमा यो आँसु शैली गीतमा छ, भावधारा यसरी प्रकट हुन्छन् कि यी कसले बनायो यसरी सरल र भन्ने बेला किन कसरी आइरहेको छ। वास्तवमा हामीसँग त्यही प्राकृतिक तत्व छ र त गीत यसरी हाम्रो जीवनमा छोइरहन्छ, आइरहन्छ र छाइरहन्छ। आजलाई सुशीलीको समय सकिसक्यो, कार्यक्रमबाट छुट्टिने बेला हामी गीतै सुनाउँदै जान्छौ। हामी वास्तवमा मनको जीवनको गुण वैगुणको कुरा पनि गीतबाटै गर्ने गर्छौं। त्यही उदाहरण प्रशस्ती छ यो गीतमा। नारायण रायमाझी, माधव भण्डारी, शर्मिला गुरूङ र साथीहरूको स्वरमा नारायण रायमाझीको संकलनमा यही गीत सुनाउँदै कार्यक्रमबाट विदा भए। नमस्कार।

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछ। अहिले केही बेरमा शुरू हुने भेलामा डाक्टर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। संस्थापन पक्षले पार्टी एकता बद्ध बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताको लागि संस्थापन पक्षले इतर

0: निर्णय गरिएको छ। परराष्ट्र मन्त्री सिचिर खनाल आज चीन भ्रमणमा जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिने भ्रमणको लागि आज बिहान बेजिङ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। छजना बीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिगराम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। उक्त मत 51% नपुगेपछि उहाँका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान गर्ने भनिएको थियो। घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिगलाई समर्थन गरेपछि शालिगराम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मंजू भूषालले 71 र रूपन्देहीका मधु प्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। बदियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गोलरियातर्फ आइरहेको बा प्र 03001X14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवलदार तिलक कणेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पारालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गोलरिया लैजाने क्रममा गोलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। बिहान 5:45 मेचीनगर नगरपालिका चार वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुल चौदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ। र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा ब्राजिल र मोरक्कोले 1-1 बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा इस्माइल साइबारीको गोल मार्फत मोरक्कोले अग्रता कायम गरेको थियो, तर 11 मिनटपछि ब्राजिलले गोल फर्कायो। 32 मिनटमा ब्राजिलका भेनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन। विश्वकप इतिहासमा ब्राजिल र मोरक्को बीच यो दोस्रो खेल हो। यही समूहको अर्को खेलमा स्कटल्याण्डले हैटीलाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 जित निकालेको हो। विश्वकपमा अहिले अस्ट्रेलिया र टर्की बीच प्रतिस्पर्धा भइरहेको छ। राति 11:15 जर्मनी र कुराकाओ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 14:45 नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। बिहान 11:00 थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
2: बाजे के भयो? किन गालामा हात?
3: यहाँ दुखेको छ त। खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात। अनि गालामा हुन्न त हात गर्छन् बाज।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर।

0: जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340
2: 98095 14652।
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
5: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
4: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू,
2: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
3: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
4: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
3: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषा तर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडाही दाङ।
7: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ्गो बेला खेमरिदे गरम ओगोतिरी जेउ बेला सुनो फोनी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्ता असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउस खेलगेमा दुख
14: बन जङ्गल
13: ओसो छाम्ने चुरो विधि ओरेको नै हुन्छ माथि
14: लाङथाङ नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
13: गेछो छानेला खोलेर चाउसी खोलिए होइदिए चरिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम या ल गेज निके नलाए अरूले लायो कि नाइए
14: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउरा चिउली झ्याक्रा रहेछ चाउसो छिली ने चाउसो सैलेकी खेले यहाँ
13: वन जङ्गल मेला दिके नाइए मेला दिकी नि पाँचजना नाम
14: बतास उचलिजु बेलाको हिजिनके कोटल मेकी सताङ्गिनी हेनोखेम छिन्नी ले चाउसो के
13: मेरो लागि निताए के भने के बचिए सुन अरूले भने के बच्छ यहाँ
14: के छ छामला पोयाल मेरो लागि किसनकिनी यो छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खत खत के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सातधुर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: हो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
12: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घर तुलसीपुर डाङ,
11: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक घोराई डाङ।
12: सम्पर्क मोबाइल 98571 2105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
15: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार जोड्ने तथा नसा रोग विशेषज्ञ।
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
16: टाउन टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
16: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
6: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08512196770
16: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाछ र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुखा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003 9865443883
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
18: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
19: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
19: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुट्खा खाएको खाइ गर्छन् के होला र निको
20: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा एउटा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
21: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
21: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
21: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले शून्य काम नहुन्छन् भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेत रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुनौला 1000 दिनका आमालाई पोषण के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: सभा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु पुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: गर्ने सहित संस्थापनले पठायो सात बुझे प्रस्ताव।
1: राष्ट्रपाल लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित, चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चुन प्रस्थान।
0: कैलालीमा वनका कर्मचारीले ट्याम्पो लडाइदिएको भन्दै विरोध, कवारी बनेको ट्याम्पो हटाइदिएको कार्यालयको प्रष्टीकरण।
1: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
0: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटे विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछन्। भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्ण प्रसाद सिटौला, विजय कुमार गसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिलेन्द्र रिजाल, बलबहादुर केसी, एमपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई सात बुँदे सहमतिको प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेकालाई निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको थियो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउवा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। आज हुने भनेको दोस्रो चरणको मतदान अघि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिग्राम निर्वाचित हुनुभएको हो। यसअघि 6 जना बीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिग्राम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिग्रामलाई समर्थन गरेपछि शालिग्राम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मंजू भूषालले 71 र रूपन्देहीका मधुप्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको रासपाले यो सहित 5 प्रदेशको अधिवेशन सम्पन्न गरेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा 4 दिने भ्रमणका लागि आज बिहान बेजिङ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकारीलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चीनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र

0: तलैका उत्तरी उत्तर पूर्वी महाशाखा प्रमुख बेलगु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत छन्।
1: डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका चार स्थित सूर्य वन क्षेत्रमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त टेम्पो गुड्ने वा चालू हालतमा नरहेको र वन क्षेत्रमा अतिक्रमण गरी पसल सञ्चालनको लागि राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र भएको दावी गरेको छ। टेम्पो वनका कर्मचारीले भीरबाट गुल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर कर्मचारीको बचाव गरेको हो। गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अवैध रूपमा छापराहरू बनाएर सरकारी जमीन कब्जा गर्ने गरेकोमा त्यसलाई हटाउने क्रममा घनश्याम धामीले प्रयोग गरेको टेम्पो कवाडी भीरबाट लड्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वन कार्यालयले एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको र अन्य दशवटा छापराहरू हटे पनि धामीले अटेर गर्दै आएको वन कार्यालयको भनाइ छ।
0: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलेरियातर्फ आइरहेको बागमती प्रदेश 03001X 14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कणेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे अवैध रूपमा भारत लैजान लागि दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जङसालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका चार नम्बर ओडा कार्यालय नजिक बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परिमृत्यु भएको हो। हात्तीले खुल्चाउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नुभएको छ। यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। तर ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्रै भएको बताउने गरेको छ।
1: र अब खेल समाचार फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले पराजित गरेको छ। आज बिहान भएको खेलमा समूह डीको अस्ट्रेलियाले विजय शुरूआत गरेको हो। यसअघि आज भएको खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 गोलको जित हासिल गरेको थियो। यस्तै आज बिहान सम्पन्न समूह सीको खेलमा ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको थियो। फिफा विश्वकपमा आज राति पौने 11 बजे जर्मनी र कुराकाओ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान पौने 2 बजे नेदरल्याण्ड्स र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: काँग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुधे प्रस्ताव।
0: राष्ट्रपाल लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित। 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान।
1: कैलालीमा वनका कर्मचारीले ट्याम्पो लडाइदिएको भन्दै विरोध। कवाडी बनेको ट्याम्पो हटाइएको कार्यालयको प्रष्टीकरण।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी। इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा टर्की विरूद्ध अस्ट्रेलिया विजयी। आज राति जर्मनी र काराका बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भो किन जलामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 741 318
1: 9805-14652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
8: सुनसरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना पश्चिममा सुनसरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
7: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरूपुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
9: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
10: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
9: अब के गर्ने रे सिध सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
7: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
7: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट गर्ने
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
7: फिक्स दाँत लगाउने
6: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
7: सम्पर्क नम्बर 9867-0067-467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुली चौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
6: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
11: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी दादु क्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578443122 र 98578443123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना। जुङ बेला खेम्रिदे, गरम ओबेरी जेउ बेला सुनो, फुरी कता ओचुबेरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए, आउए दिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले, वातावरण मिलेने ल खेप्ता असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुन, नाखर नामे ल भे लागिने सज, जिमी किमी लापरवाही सुन, चाउसो खेलगेमा दुख,
14: खोकाई। बेच्न छामिरा बन्न लागिने पोरो रङले नौ पोराले चौसो ख्याल गिरे
13: वन जङ्गल सर मेरो आयुर्वेदी बाली एमएल एमए हो छामिरा सोकर पोतर रालाई पार बजे हटाए
14: सलाई लाइट दर्शी होला मे सचाउने चिज राई जा बाङ्जा र यामा दिने पोल के नै या इतौ चिज र हराइदे वन जङ्गल याल के भए
13: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेलै चाउँछु सयदेखि खेनाए वन जङ्गल ओसो छाम्ने भएको बानीको चुरोद विधि ओरेको नै कोबाजुङ्गे माथि
14: नाङथाङ नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउँछौँ कि दिए
13: गेछो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम ल गेज मेके नलाए औले लायो कि नाइए
14: वन जङ्गल सजुलिसी हो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमे मे चाउँछ सहिदेखि खेले यहाँ
13: वन जङ्गल मेला दुखे माइए मेला दिखि नि पाँचजना खरना लाएर मिलिदिए बनाई चाना मे गेस
14: बतासु चुलिजु बेला त हिजिमके कोठो ल मेकी सताङ्गिने हेनोखेम छिन्ने मेर चाउँछ गेस
13: मे लागि निमिताए गे मलाई के बच्छ सुन अरूले भने के बच्छ या
14: के छ छामला पोया ल मे लाग्यो किसन किने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले धूमक तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ले वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ। हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खत खत के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
15: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनि तथा नसा रोग विशेषज्ञ,
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
16: फर्म तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
16: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
6: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251960770
16: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिना दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
18: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
19: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले
19: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
20: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुन लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
21: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
21: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
21: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडामा होला दाना हाल्दैनौ नानी
1: खै यो त दाना छैन कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुरीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने। मदिराजन्य
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम

0: सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
0: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
0: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
0: 98095802605
1: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
7: होइन, के भाछ र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले

0: साह्रै दुःख त्यहाँ छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
2: अरे काका, यसको लागि त घोराही दाँत अहिले गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
3: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्जिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
5: कैया बद्दी मेरो त दादुखिलो, के गर्ने होला अब?
6: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
6: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
7: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
7: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने
0: गर्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
11: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
10: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
11: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: सबैजना जुटेर आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिलेदेखि भन्दासु दाना छैन कामबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम तिमुर बुझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियम।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौं। रोल्पा नगरपालिकाको कार्यालय।

0: यदि केस हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: त्यही डाँडोमा होला दाना, हालिदेऊ नानी।
7: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
8: बुढो जाँगर दाना लिनु।
9: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुलिखेत, रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यता नआवै बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाजे, के भयो, किन जालामा हात
6: दुखेको छ त? खानै दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
5: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर, आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318 9905 94 1452।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
10: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ डोल्पा।
2: के भयो, के को हल्ला सल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
7: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि थाहा छ।
6: अब के गर्ने रे, सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू,
9: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 9867067467।
13: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
14: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको।
15: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो।
15: सुन्नुहोस् साई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
19: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
18: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
19: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
18: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
19: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
18: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
19: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
18: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
19: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
18: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: मम्मी दादु, के हो, म त खाना खान नि सक्दिन।
20: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
21: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
20: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
21: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
20: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
21: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
20: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
21: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
22: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
23: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
22: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
23: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
22: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
23: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
22: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम अगोत्री जेउ बेला सुनो फोनी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिले बेला खेप्पा असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख को जन धने में खेता छेती ताउजुगो खोकाई वन जङ्गल सर मेरो आयुर्वेदी बाली एमएल एमए सोला सुपर पोटरालाई पार बोगे हटे
1: सलाई लाइटर्सी ले सचाउने चिजरालै हुजा बाङ्जा र यामाले पोल के नै यहाँ इतौ चिज र रहे वन जङ्गल यहाँ के भा
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेलै चार सो सयदेखि खेमाले वन जङ्गल ओसो छाम्ने भएको बारीको चुरो विधि ओरेको नै
1: नान्थर नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिलिए
0: गेसो छानेला खोलेर चाउसी पोलिए हरिदे तरिन गाई गेज मेके लैजु अब नजिरे बनाए गेम ये ल गेज मेके मालाए औलेम लायो के नाइए
1: वन जङ्गल स जुलिसी हो गेम बारी ल बाली नाली चुला चुली झ्याक्रा रस चाउसो छिने ने चाउसो सहिले के खेले यहाँ
0: वन जङ्गल मेला के माइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
24: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
24: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
25: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
26: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
25: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
26: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।

0: रहेको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बाजी के भयो किन गाला लगाएस
1: दुखेको छ त खाने दिन्न भा दुखेको दुखेको

0: गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौ रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, साथ बनाउने, समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-4067। एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म

0: अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
0: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
0: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, पाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योगी मस्तक जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओबोदिरी जेउ पेला सुनो, भुरी कटा ओचुदिरी जेउ आउ पेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम्नाले, वातावरण मिलेने ल ख्याप्ता असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नाने ल भे लागिने सज, गिने गिने लापरवाही सुनो, चासो खेलगेमा दुख, को जन धनी नि खेप्पा छिटी ताउजु हो खोकाई वन जङ्गल सज मेरा आयुर्वेदी बारी एमएल एमए छानेला लिउसोतर पोतरालाई तार जगेर हटे
6: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालाई।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार म हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र संघ आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानीकै गर्दै जस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन विजय व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र यतिखेरको समयमा प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागी जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अलि जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानी कान्देरामा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो नभएर हामीलाई टिकटक लाइभमा पनि भेटाउन सक्नुहुनेछ तेजेन्द्र .priya सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई सहजै रूपमा भिडियो लाइभ आएका छौ त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ हजुर हामी आउने गर्दछौ हरेक हप्ताको साथैबार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी आइतबारी श्रृंखलामा छौ आइतबारी श्रृंखलामा तपाईँ आउनुभयो भने आज खास हाम्रो नियम भनेको यहाँबाट क्वेशन ल्याउँथ्यौ तर हामी क्वेशन ल्याएको छैन होइन आज चाहिँ केही कारणवश क्वेशन ल्याएका छैनौ तपाईँले सहभागी जनाइसकेपछि मात्र तपाईँले आज प्रतिक्रिया दिनुपर्ने हुन्छ प्रोग्राम हेलो जलजला कस्तो लाग्छ कहाँबाट सुन्दै हुनुहुन्छ र तपाईँले केही बनाए केही यो प्रोग्रामलाई अझै राम्रो बनाए यस्तो बनाए अझै पनि राम्रो हुन्थ्यो भन्ने लाग्छ भने चाहिँ तपाईँले हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ होइन भने तपाईँले साथीलाई मात्र सम्झिन चाहनुहुन्छ भने चाहिँ फोन डायल गर्नुहोला जसको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुने नै छु कार्यक्रमलाई छोडेर कतै पनि नजानुहोला

0: हजुर, ब्युटिफुल युगेपछि तपाईँ सम्पर्कमालाई फेरि पनि स्वागत छ। आज सहभाग्य जनाउनु भयो भने चाहिँ तपाईँले केही गर्नु पर्दैन, मात्र साथीलाई सम्झनु पर्ने हुन्छ। आज समर्थन मात्र जनाउनुहोस् है, समर्थन जनाउनको लागि सहभागी जनाउनु होला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामी अर्को हप्ताबाट चाहिँ हामी कार्यक्रमको नियमलाई अलिकति चेन्ज गर्छौँ है, चेन्ज गर्यो भने चाहिँ अलिक सजिलो हुन्छ कि होइन, श्रोताहरूलाई पनि सहभागी जनाउनु होला, जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। कहाँबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ, जहाँबाट जे जस्तो माध्यमबाट सुनिराख्नु भएको छ तपाईँले अन्तिमसम्म सुनेर चार सपोर्ट चाहिँ दिनै पर्ने हुन्छ है। सहभागिताको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला भन्दै थिए। यतिखेरको समयमा साथी नमस्कार। हजुर
1: हजुर
0: नमस्कार, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: म चाहिँ कालिम्पोङ गाउँपालिकाबाट पूर्णिमा पुन।
0: पूर्णिमा पुन लुङ्गी गाउँपालिकाबाट?
1: हजुर।
0: के छ पूर्णिमाको खबर?
1: मेरो त एकदमै पनि ठिकै छ, मौसम चाहिँ यता पानी एकदमै पनि घरी परिरहेको छ, चाहिँ पानी परेको छैन,
0: यतातिर पानी परेर पनि पानी रोकिया छ अहिले चाहिँ एकछिनको लागि, फेरि पनि आउने होला भन्ने सम्भावना चाहिँ छ है।
1: हजुर हजुर।
0: अनि खाजा नास्ता खाइसक्नु भयो कि खानु बाँकी छ पूर्णिमाले?
1: म चाहिँ खाजा नास्ता चाहिँ खाएको छैन, एकछिन पछि हुन्छ होला नेचरको भयो कि नै।
0: हाम्रो पनि भएको छैन, अब एकैछिन पछि हुन्छ। अनि आज सहभागी जनाउनु पर्छ, के गर्नुपर्छ, जानकारी छ?
1: साथीलाई सम्झिनु लाइन त मैले चाहिँ रेडियो सुनेको छैन हजुर, तपाईँको टिचर लाइनमा चाहिँ
0: कार्यक्रममा आउनु भएको छ। ल हुन्छ, साथीलाई मात्र सम्झिनुहुन्छ कि केही प्रतिक्रिया पनि दिनुहुन्छ?
1: हजुर
0: प्रतिक्रिया पनि दिनुहुन्छ कि साथीलाई सम्झिनुहुन्छ?
1: हजुर म चाहिँ साथीलाई सम्झिन्छु।
0: ल ओके, ल सुरु गर्नुहोस्।
1: हजुर ल, के विशेष गरी हजुरलाई अनि मभन्दा अघि आउने र मभन्दा पछि आउने र विशेष गरी त सिन्सरी गाउँपालिकामा रहने अभिन्दु भन्दा पनि तयारी मम्मीलाई अनि मम्मी भनेर साथीहरूमा सँगै जे विचार गरिदिनुहोस्, जुन कुमारी पुनगर सुनाइ गरिदिनुहोस्, कसै सङ्घर्ष गरिदिनु होला सँगै बिराजमा त्यही गर्दै
0: हजुर। यतिखेरको समयमा पूर्णिमा पुनः आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आज तपाईँले प्रोग्राम हेलो जलजला कस्तो लाग्छ त तपाईँलाई है, तपाईँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, र तपाईँले अझै यस्तो बनाए अझै राम्रो हुने थियो, अझै उत्कृष्ट हुने थियो भन्ने तपाईँको मनमा छ होइन, तपाईँमा केही छ भने चाहिँ भन्न सक्नुहुनेछ र साथीलाई पनि सम्झिन सक्नुहुनेछ। आजको विषयमा यतिखेरको समयमा साथी नमस्कार। हजुर
2: हजुर नमस्कार प्रियादी।
0: नमस्कार, कुन ठाउँबाट को बोल्नु भयो?
2: हजुर म बोल्दैछु मदानी गाउँपालिका
0: मदानी गाउँपालिका छबाट सुरेन्द्र कौर। के छ सुरेन्द्रको हाल खबर?
2: मेरो हाल खबर ठिक छ हजुर।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: हजुर
0: यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: यति बेलाको समय हजुर बसी बसाउने हजुर,
0: बसी बसाइ नै छ है।
2: हजुर हजुर
0: ल हुन्छ, कार्यक्रम आउनु भएको छ, आज प्रतिक्रिया दिनुहुन्छ कि साथीहरूलाई सम्झिनुहुन्छ?
2: ठिक छ साथीहरूलाई सम्झाउला, प्रतिक्रिया दिने काममा त हजुरले अब कार्यक्रमलाई चेन्ज गर्ने भन्ने भनाइ उठाएर दिने गर्छु नि, अब कसरी चेन्ज गरिन्छ त्यसमा पछि त्यो कार्यक्रम सुचारु गरिसकेपछि प्रतिक्रिया दिने क्रममा के हुन्छ त्यस पछाडि दिँदै जाउँला।
0: ल हुन्छ, साथीहरूलाई सम्झिनुहोस् है।
2: ल हजुर भाइ, सुरुवातमा हजुरलाई अनि काठमाडौँमा रहने अङ्कल आन्टी भाइ निकस कुँवर, भाइ चाहिँ मिनेश कुँवरलाई, अनि बाबु नकुल कुँवरलाई सम्बन्धित विधामा हजुर नमस्कार।
0: हजुर यतिखेरको समयमा मदानी गाउँपालिकाबाट आउनु भएको थियो सुरेन्द्र कौर है। आज हामी तपाईँलाई के भन्छौँ भने प्रोग्राम हेलो जलजला कस्तो लाग्छ तपाईँलाई? यानकि हेलो जलजला आइतबार र सोमबार त्यसै गरी बिहिबार बसाइमा साथीहरू सहभागिता कम हुन्छ होइन, साथीहरूको एकदमै पनि फोन चाहिँ कमै आउँछ, त्यसै कारणले गर्दा कुनै बेलामा त झन् मैले यहाँबाट गीत राखेर मात्रै मनोरञ्जन दिलाउनु पर्ने हुन्छ, त्यसै कारणले गर्दा तपाईँहरूलाई के भन्न मन छ है, तपाईँका मनमा के छ कस्तो छ, यो प्रोग्रामलाई अझै यस्तो बनाए अझै राम्रो हुन्थ्यो कि भन्ने तपाईँको केही धारणा छन् भने चाहिँ तपाईँले भन्न सक्नुहुनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। र टिकटक लाइभमा हामीलाई हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि छोड्नु होला है, कमेन्ट वाचन नभए तापनि केही छैन होइन, आज वाचन हुँदैन भोलि वाचन हुनेछ है, 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ र साथीहरूलाई मात्र सम्झन सक्नुहुनेछ आजको बसाइमा, जसको लागि हामीले नम्बर खुल्ला गरेका छौँ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नु होला। म भने फेरि पनि अर्को गीत राख्छु बस्यो अलग्गी, त्यसपछि पुनः उपस्थित हुने नै छु, यो गीत सुनिरहनुहोस्।

0: हजुर बसुवालाकै यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा रहेको यो गीत तपाईँको माझमा राखिसकेको छु पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ है यतिखेरको समयमा साथी आउनु भएको छ फोन लाइनमा नमस्कार हजुर
1: नमस्कार
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ सुन्छ हरिबाट पवित्र विष्ट के छ पवित्रको हाल खबर
1: मेरो हाल खबर ठिकै छ भनौँतिर है बरु तपाईँको के छ
0: मेरो पनि ठिकै छ अहिलेसम्म अनि के छ सुन्छ हरितिरको मौसम कस्तो छ
1: यसतिरको मौसम पानी परिरहेछ भनौँतिर है
0: पानी परिरहेछ है अगाडि यतातिर पनि आइरहेको थियो अनि म त फेरि पवित्राको गाउँतिर पनि पानी जानु पर्यो त्यहाँतिर अलि सुक्खा छ त्यही भएर मैले पानी जानु पर्यो भनेको थियो ठ्याक्क गएछ होइन आइसकेको रहेछ त होइन म मान्छे खत्रै भने त फेरि मैले पठाएपछि त जाने कुरै नजाने कुरै भएन नि होइन ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज के गर्नुपर्छ जानकारी छ त्यति जानकारी छैन है ल तपाईँले प्रतिक्रिया दिनुपर्ने हुन्छ र साथीलाई पनि सम्झिनु होला प्रतिक्रिया के हो भनेपछि हाम्रो सोमबारे बसाइमा त्यसै गरी हाम्रो बिहिबारे बसाइमा साथीको मात्रा अलिक कम हुन्छ त्यसै कारणले गर्दा साथीहरूलाई के भन्न चाहनुहुन्छ पवित्राजी लौ उहाँको नेटमा त समस्या भइदियो नि गाह्रो पो भएछ त होइन पानी परिसकेपछि फेरि नेटले पनि काम गर्न छोड्छ क्या सहभागी जनाउनु होला सहभागिता जनाइसकेपछि आज तपाईँले हाम्रो अरूमा त ठिकठिकै आउँछ होइन फोन कल आउँदैन भन्ने त्यस्तो छैन तर कुन बार भनिसकेपछि सोमबार त्यसै गरी हाम्रो बिहिबारे श्रृङ्खलामा अलिकति फोन कलको मात्रा कम हुन्छ त्यसै कारणले गर्दा तपाईँहरूले यो कार्यक्रमलाई शुक्रबारे बसाइ नभएर शनिबारे पनि होइन होइन बिहिबारे श्रृङ्खला र सोमबारे श्रृङ्खलामा के गर्नु पर्ला त तपाईँहरूले कस्तो गर्नु पर्ला कस्तो बसाइ बनाएपछि ल्याएपछि होइन अझै राम्रो होला भन्ने लाग्छ तपाईँहरूलाई तपाईँहरूलाई केही छ भने चाहिँ प्रतिक्रिया दिनुहोला मैले तपाईँहरूलाई जानकारी गराए है सोमबारे त्यसै गरी बिहिबारे श्रृङ्खला है बिहिबार सोमबारे बसाइमा फोन कलको मात्रा अलि कम हुन्छ होइन श्रोताहरूको मात्रा कम हुन्छ त्यसै कारणले गर्दा साथीहरूलाई पनि केही भन्नु छ भने भन्नुहोस् होइन र प्रोग्राम हेलो जलजलामा सोमबारे श्रृङ्खला र बिहिबारे श्रृङ्खलामा यो प्रोग्राम यो नियमलाई हटाएर अझै केही अरू केही थपे पनि हुन्थ्यो भन्ने केही लाग्छ भने चाहिँ तपाईँहरूलाई मैले भनिसकेँ भन्न सक्नुहुनेछ र मलाई टिकटक लाइभमा पनि म्यासेज छोड्नु होला अझै यस्तो बनाए अझै राम्रो होला भन्ने लाग्छ भने चाहिँ भन्नुहोला र फोन डायल गर्नुहोला 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै अब भने फेरि पनि मुगलान गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। मुगलान गीत तपाईँको माझमा हामी प्रस्तुत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहनेछ। अब हामी थोरै समय मात्र रहन्छौँ, त्यसै कारणले गर्दा फटाफट फोन डायल गरिहाल्नु होला। यतिखेरको समयमा साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर हजुर, नमस्कार हजुर, नमस्कार
0: नमस्कार। कुन्ठाबाट को बोल्नु भयो?
1: हजुर म बोल्दैछु हजुर, यता माडीबाट
0: भानवीर पुन मगर माडीबाट।
1: हजुर हजुर हजुर,
0: के छ भानवीरको खबर?
1: लो अब एकदम ठिक छ नि हजुर, मेरो लागि त म त ठिक छु। अब तपाईँलाई कस्तो छ? अनि
0: मलाई पनि ठिकै छ, जलजला परिवारलाई पनि एकदमै ठिकै छ। अनि के छ, माडी गाउँपालिकातिर पानी पर्यो कि परेन?
1: पानी अहिले एकछिनमा परेको थियो, अहिले चाहिँ पानी रोकिसक्यो अवस्था छ।
0: अहिले चाहिँ पानी रोकिसक्यो है?
1: हजुर।
0: किन रोकाउनु भयो? त्यसरी पानी रोक्नु भएन क्या?
1: हजुर,
0: त्यसरी पानी रोक्नु भएन क्या? अब त खेतबारीहरू पनि खेत रोक्नु पर्ने होला, धान रोक्नु पर्ने होला, त्यसरी पानी रोक्नु भएन नि।
1: हो, मैले जानिसके भए त मैले त्यो मैले चाहिँ त्यस्तो अभाव होइन, सबै कुरा अभाव यहाँ सबै मान्छेको मनमा बुझ्ने जस्तो भएर मैले बुझिहाल्थेँ नि त होइन। अब बुझ्न नसक्ने भएर पो अब
0: बालापन नै छ अझै भने जे भए पनि हाम्रो भानुगिरी चाहिँ अहिलेसम्म बालापन चाहिँ छ, बालापनको जीवन अझै छ होइन।
1: अब अलिअलि रहेको छ है, अब भइसक्यो एक विष भएर पनि आदि, एक विष आदि भएर अलिकति पनि हुन आँटिसक्यो होइन।
0: ल हुन्छ, अनि के छ भानुगिरी खाजा जस्तै खानुभयो कि होइन?
1: खाना भइसक्यो प्रियाजी, बरु तपाईँको भयो कि भएन भनेर सोधेको थिएँ कि के हो, कता कता पहिले
0: कता कता गइसक्यो कुरा भने होइन।
1: कता कता पुग्छ कहिले गएर होइन,
0: हाम्रो भइसक्यो, खाना भइसक्यो, नास्ता हुन बाँकी छ हाम्रो पनि। यता लिबनतिर आउनुहोस् कि अरे, फेरि पनि खाने भए मिलेर खाऊ।
1: ल ल ल, म आउँछु त्यहाँ, अब फ्रिजमा राख्नु होला होइन, आज म आउन पाउँदैन, आज आउन पाउँदैन, फ्रिजमा राखेर होइन, फ्रिज थुप्रै हुन्छ, फ्रिजमा राखेर राख्नु होला।
0: ल फ्रिजमा राखेरै भए पनि, अब फ्रिजमा हालेरै भए पनि राख्नु त पर्यो भानुभिरजीको लागि होइन, नपुर्याउनको लागि।
1: हजुर, त्यो कुरालाई पनि त्यो अलिकति फ्रिजमा राख्यो भने ठिक हुन्छ नि त होइन।
0: अनि कार्यक्रममा आउनु भएको छ, के गर्नुपर्छ, जानकारी छ कि छैन भानुभिरजीलाई?
1: श्रियाजी मेरो मलाई चाहिँ थियो अनि त्यही भएर खासमा अब किन हो अहिले चाहिँ अब नेटवर्कको प्रब्लम हुन्छ कहिले, अब तपाईँहरूको प्राविधिक प्रब्लम होला होइन, त्यो साथीहरू अलिकति आउनु हुँदैन, आइन्न पनि म पनि आउँदिन, अहिले चाहिँ अलिकति आफ्नो कार्यव्यस्तताको बढी बावजुद पनि त्यही हुन जान्छ। सबैलाई व्यवस्थापन गर्नको लागि, व्यवस्थित गर्नको लागि के गरौँ त नि, अब त्यो खासै मैले सल्लाह दिन त सकिनँ, यति मात्र सक्छु कि आज सोमबारे बसेर भन्नुपर्दा अलिकति दोहोरी घम्चा घम्चीको त्यो रमाइलोको एउटा सबै त्यो अलिकति अरू विषयवस्तु मात्र पनि कति त्यहाँ चाहिँ दोहोरीको एउटा माहौल पनि बनेपछि अब अलिकति थोरै समय पनि अलिकति रमाइलो गरेर नै बित्छ समय भनेर चाहिँ घन्टाको समय हेरेर त्यो हामीले त्यो समय पाउँछ कि पाउँदैन भन्ने मेरो अलिकति आशा पनि हो होइन। त्यही भएर एउटा मेरो मनको एउटा भनौँ न सानो एउटा जिज्ञासालाई चाहिँ मैले चाहिँ यतिकैमा टुङ्ग्याउँछु होइन र।
0: ल हुन्छ, प्रतिक्रिया दिनुभयो, धेरै धेरै धन्यवाद। हामी तपाईँको प्रतिक्रियालाई मनन गर्दै अगाडि बढ्नेछौँ। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है।
1: हजुर, एकदमै खुसीले हाँसीले जोसेली हुनुहुन्छ त्यो प्रिया बहिनीजीलाई एकदमै सम्झना भएछ र चाहिँ प्राविधिक मित्रमा को रहनु भएको छ मैले सुनिसकेको थिएन अगाडितिर उहाँलाई पनि धेरै सम्झना छ र चाहिँ यतिको समयमा जति पनि साथीहरू जहाँ जस्तो अवस्थामा रहेर सुनिराख्नु भएको छ सबैजना जुन चाहिँ माध्यमबाट सुन्नुहुने धेरै धेरै सर्दै पर्दै जहाँ आएर सुनिराख्नु भएको छ सबैजना धेरै धेरै श्रोता साथीहरूलाई श्रोता मनाउँदै र मेरो सबै चाहिँ बालकन र अहिले हाल सबै वर्तमान समयमा रहनु भएको छ सबैजना एकदमै माई मेरा फ्रेन्डहरूले एकदमै सम्झिँदै म दिन्छु नमस्कार
0: नमस्कार. यतिखेरको समयमा भानवीर आउनुभएको थियो. उहाँसँग हामी कुराकानी गरिसकेका छौं. पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला. फेसबुकमा होइन टिकटक लाइभमा 60 जना हुनुहुन्छ. 60 जनाले आँखाले हेर्ने मात्रै काम चाहिँ नगर्नुहोला. टिकटक लाइभमा आइसकेपछि के काम गर्नुपर्छ, कस्तो कर्तव्य हुन्छ भन्ने कुरा चाहिँ तपाईँले याद गर्नुहोला है. टिकटक लाइभमा आइसकेपछि हामीलाई फ्रेन्ड्स बनाउनु होला होइन, फलो गर्नुहोला. फलो गर्नु भएको छैन भने होइन, 72 जना साथी हुनुहुन्छ. हेर्नुहोस् न लाइक कति कम छ. हेर्नुहोस् साथीहरू डबल ट्याप पनि गर्नुहोला के भन्छन् होइन. र टिकटकमा आइसकेपछि गर्नुपर्ने कर्तव्यहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ है. अनि मात्र तपाईँहरूले हामीलाई दिन प्रतिदिन सुन्न सक्नुहुनेछ. दुर्गा रुलपालीले नमस्ते प्रियाजी, के छ खबर? सन्चै हुनुहुन्छ भन्नुभएको छ. एकदम सन्चै छौँ हामी चाहिँ. तपाईँलाई के कस्तो छ? 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला है. साथीहरूको मात्रा कम भयो, फोन कल मात्रा अलिक कम भयो है. तर आज ठिक ठिकै छ होइन, यत्तिकै आउनु भने त ठिकै नै हो. सोमबारे बसाई र बिहिबारे श्रृङ्खलामा एक साथीको फोन आउँदैन होइन, एकजना साथीसँग पनि कुरा हुँदैन क्या. विद्यार्थी साथीहरू स्कुल नगएको बेलामा चाहिँ अलिकति हुन्छ होइन, साथीहरू आउनुहुन्छ. तर नभएको बेलामा, साथीहरू बिजी भएको बेलामा होइन, बिजी भन्न पनि नमिल्ने क्या. अरू साथीहरू त बिजी हुनुहुन्न होइन, विद्यार्थी साथीहरू र कर्मचारी साथीहरू मात्र हो व्यस्त हुने भनेको. विद्यार्थी साथीहरू विद्यालय जाने क्रममा चाहिँ सोमबारे र बिहिबारे श्रृङ्खलामा फोन कलको मात्रा अलिक कम हुन्छ. त्यसै कारणले गर्दा तपाईँहरूले के भन्न चाहनुहुन्छ? त्यो कार्यक्रमको नियमलाई होइन, बसाइलाई, नियमलाई होइन बसाइलाई छुट्याउँ या के भन्न चाहनुहुन्छ? 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला. म पनि सुन्दैछु. मलेसियादेखि हो हजुर भन्नुभएको छ. त्यसै गरी ब्याकेज गाउँबाट मैले सुन्दैछु हाल कतारबाट भन्नुभएको छ. तपाईँलाई पनि धन्यवाद दिन्छु कमेन्टको लागि. 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला भन्दै थिएँ. साथी आउनु भएन अब भने म छोटोमा गीत राख्छु, त्यसपछि अन्तिममा छुट्टिने गरेर म आउनेछु. त्यतिन्जेलसम्मको लागि यो गीत स्वीकार्नुहोस्.

सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने म पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। 97 45 89 36 20 को लाइन भएर साथी आउनु भएको छैन, आउनु भएको भए म यहाँबाट साथीहरूलाई भेटाइहाल्थेँ, तर पनि उहाँहरूले फोन डायल गरिसकेपछि अलिकति होल्डमा बस्नुपर्छ भन्ने मानवता पनि नभएको क्या होइन। त्यसै कारणले गर्दा 3-4 जना साथीहरूले फोन डायल गर्नुभयो, तर के गर्नु अब उहाँहरूले मिस्कल आन्दै जाँदै गर्नुभयो क्या अरे होइन। ठिक छ, भोलिका दिनमा फेरि पनि यस्तै चाहिँ नगर्नु होला, फोन डायल गरिसकेपछि अलिकति होल्डमा बस्नुपर्छ भन्ने चाहिँ हुनै पर्छ है, अलिकति बस्नै पर्ने हुन्छ। त्यसै कारणले गर्दा आजको लागि भने म पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। 3 जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र तपाईँलाई पनि टिकटक लाइभमा तपाईँले केही भन्न मन छ होइन, सल्लाह सुझाव दिन मन छ भने टिकटक लाइभमा तपाईँले मलाई म्यासेज छोड्नुहोला। म्यासेज छोड्नु भएन भने चाहिँ 97 68 32 84 को लाइन भएर दिँदै गर्नुहोला भन्दै आजको लागि प्रोग्राम हेलो जन्जलाबाट प्रिया म गर्छु तिन छु, भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपा कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि 4 जनाको दावी।
4: काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर अभियानदेखि बाइक एम्बुलेन्ससम्मका योजना।
3: हुम्ला हुँदै मान सरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़्यो, होटलहरू भरिभराउ, बीपी राजमार्गको मुख्य सड़क किनाराबाट असार 15 भित्रै यातायात सञ्चालनको तयारी।
4: इरानमा शान्ति सम्झौताको विरोध, अमेरिका इजरायललाई युद्धबाटै पराजित गर्नुपर्ने माग।
3: र महिला टी20 विश्वकपमा नेदरल्याण्ड्स र बंगलादेश तथा भारत र पाकिस्तान भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7424 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत अहिले खुल्ला सत्र जारी रहेको छ। आज बिहान 11 बजेदेखि जारी खुल्ला सत्रमा पदाधिकारी तथा प्रदेश सदस्य पदको लागि दावी र दावी उपरको उजुरी प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको कर्णाली प्रदेश अधिवेशनका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 वटै जिल्लाका 530 जना प्रतिनिधि सहभागी भएका छन्। प्रदेश सभापति पदका लागि वर्तमान सभापति मदन खड्काको अध्यक्ष स्नेहा उपाध्याय, प्रेम बहादुर बोहरा र नन्द किशोर बस्नेत एनके सहित 4 जना नेताहरू आकांक्षी देखिएको संयोजक दाहालले जानकारी दिनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले कैलाली जिल्ला अधिवेशनको
4: कर्णाली प्रदेश अधिवेशनका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 वटै जिल्लाका 530 जना प्रतिनिधि सहभागी भएका छन्। प्रदेश

0: एजेन्सीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधि विवरित भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नगरेको मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको अधिकांश मुख्य उम्मेद्वारहरूको लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ। आयोगले यस्ता गैर प्रक्रियागत र विधान विपरीतका कारणले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर गर्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा पूर्णरूपमा बदल गर्ने निर्णय गरेको जनाइएको छ।
1: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाडौँ भन्ने मूल नारासहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगर सभाको 19 अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा संचालित हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँकुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा संचालन गर्ने घोषणा गरेको छ। साथै अस्पतालहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता, विकास तथा रोजगारी सृजनाका कार्यक्रम सञ्चालन गरिनुभएको छ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै 75 वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। वहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार वहाँ स्थानीय समय अनुसार आज त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा वहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा वहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै वहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका लागि हुनुका साथै चीनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुनेछ।
1: हुमलाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। हुमला हुँदै एक महिनाको अवधिमा 3044 जना भारतीय तीर्थयात्री मानसरोवर गइसकेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1456 पुरूष र 1588 जना महिला गरी 3044 जना भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख अमलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनुभयो। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाइ छ। प्रहरी चौकी हिल्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाख यता 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मानसरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाका होटलहरू भरिभराउ देखिएका निमित्त कार्यालय प्रमुख

0: पाण्डेले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: मार्बल कास्टिंग एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीबीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: को एक मात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्सामा 100 किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण हेडक्वार्टरको संयुक्त टोलीले आज 100 किलो गाँजा बरामद गरेको हो। संयुक्त टोलीले पर्साको जगन्नाथपुर गाउँपालिका 3 मुरैया चोक स्थित खेतमा 5 चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको जनाइएको छ।
3: बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी नेपालथोक खण्डमा असार 15 गते भित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने गरी तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफूहरूले मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार जेठ मसन्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनाराबाट गुड्नेछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध शुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै इरानी जनता सड़कमा उत्रिएका हुन्। इरानको मसहद स्थित विदेश मन्त्रालय कार्यालय बाहिर संयुक्त प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। प्रदर्शनकारीहरूले विदेश मन्त्री अब्बास अराघाचे विरूद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकता भन्दा बढ़ी लचिलो भएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले उक्त सम्झौताबाट इरानका रणनीतिक हितमा असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्टेट अफ होर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेका छन्। अमेरिका इसरायलले युद्धबाट पराजित गर्नुपर्ने उनीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका इरान सम्भावित शान्ति सम्झौताबारे अझै अन्यल कायम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको सम्झौतामा अनलाइन हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै निश्चित भइ नसकेको संकेत दिएको छ।
3: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा नेदरल्याण्ड्स र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली बीचको खेल बर्मिंघममा आज दिउँसो 3:15 बजेबाट शुरू हुनेछ। नेदरल्याण्ड्स विश्वकपको नयाँ यात्रा जीतबाट शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदा बंगलादेश पनि जीतका साथ शुरूआत गर्न चाहन्छ। आजै भारत र पाकिस्तान बीच पनि खेल हुँदैछ। इंग्ल्याण्डको बर्मिंघममा नै हुने भारत र पाकिस्तान बीच को खेल नेपाली समय अनुसार बेलुकी 7:15 बजे शुरू हुँदैछ। विश्वकपको आफ्नो पहिलो खेल खेल्दै गरेका भारत र पाकिस्तान जीतका साथ शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन्। भारत र पाकिस्तान टी20 विश्वकपमा हालसम्म 8 पटक आमने सामने भएका छन्, जसमा भारत 6 पटक विजयी हुँदा पाकिस्तानले 2 पटक खेल जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासोका कर्णाली प्रदेश अधिवेशन अन्तर्गत खुल्ला सत्र जारी, सभापतिका लागि 4 जनाको दावी।
3: काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9095 94 1452
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे
6: अब चाहिँ के हुने हो,
8: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ,
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
13: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
14: Oh.
12: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
7: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
14: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
12: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
12: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
12: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
12: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनि चौक बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
17: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
18: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
19: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
18: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
19: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ, शाखा नारायणपुर, बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। जो बेला खेमरिदे गरम ओगोत्री जेउ बेला सुनो, भुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नाले वातावरण मिलेने ल ख्याप्पा असर किएने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज जिनी जिनी लापरवाही सुनो, चाउसो खेलगेमा डुप
3: वन
2: जङ्गल सर मेरा आदि बानी एमएल एमए ओछो छानेला दिउसोतर पोतरालाई पार जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामाने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दैके बारीको चुरो विधि ओरे बनै कोबाजे
3: नान्थार नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिडिए
2: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिन गाई गेजो मेकेलाई छु अब नजरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले लायो के लागे
3: वन जङ्गल छ जुबिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला कि गेमाइए मे होला
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लौ लौ चटाइङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेरमा बसौ।
1: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो हेलो,
7: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
1: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर
1: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल, किन दिन्छ?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है?
18: लौ किन नि, के भयो, सन्चो भएन?
17: होइन, यतिकै जाने मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
18: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
19: नमस्ते, कति कामले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
22: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
23: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
22: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
24: शुभ प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
24: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
25: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
26: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
27: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि
0: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए,
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भयो। हजुर नमस्कार नमस्कार।

साथी तपाईँ सुन्दै हुनुहुन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ कार्यक्रम सुन्न सक्नुहुन्छ र हामी सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। अडियो लाइभको माध्यमबाट विभिन्न साझेदार रेडियोहरूबाट हामी प्रसारणमा छौं। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज कलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज डिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झोलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो नेरसिम्हा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्जबाट प्रकाश आचार्य, रेडियो मोती बाट रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक साथी कृष्ण बस्यालको भने रेडियो कुटुम्ब एफएम 97.8 मेगाहर्जबाट यति बेला तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट हामीलाई विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउटार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो जननीबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राई, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहरीबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्गाले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो मेन्सियान 103.4 मेगाहर्ज तेह्राथुमबाट साथ मिलिराखेको छ। प्राविधिक साथीको शारदा बास्कोटाको साथ मिलिराखेको छ भने हामीलाई रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट साथ मिलिराखेको छ। प्राविधिक साथी धन बहादुर भण्डारीको भने रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगुराईबाट हामीलाई साथ दिइरहनु भएको छ, नवीना सुनार अनि दीपक मुनले साथ दिइरहनु भएको छ। यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो मूर्तिचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ दिइरहनु भएको छ बेलका एफएम 100.9 मेगाहर्जबाट अजम्बर पुलामीले। आजबाट हामीलाई पाल्पा जिल्लामा रहेको रेडियो कुटुम्ब 97.8 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, जहाँबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आजको कार्यक्रममा रहेर हामी तपाईसँग भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिने गर्छौ। तपाईँले 98.68.60.39.40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, गीतपछि हामी फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तपाईँलाई फेरि पनि स्वागत छ। अब म कति पनि ढिला नगरिकन तपाईँको माझमा भोटिङका क्लिप्सहरू राख्छु। 13 मिनट गइसकेको छ, भोटिङका क्लिप्सहरू राख्छु, त्यसपछि तपाईँको फोन कल लिनेछु। भोटिङका क्लिप्सहरू तपाईँको लागि।
1: भोटिङ नम्बर 1।

0: भोटिङ नम्बर वान
1: तपाईँको लागि हामी राखिसकेका छौं। भोटिङ नम्बर एकमा मञ्जरी भन्ने गीत रहेको छ, प्रकाश प्राजुली र देवी घरतीको आवाज भने। भोटिङ नम्बर दुईमा परीक्षा लिनौरा भन्ने गीत रहेको छ, बद्री पंगिनी र सुमित्रा कोइरालाको आवाजमा रहेको गीत रहेको छ। अब यी गीतहरू मध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतलाई मत दिनुहोला। तपाईँ लुम्बिनी र कर्णाली प्रदेशका साथीहरूले 98644 1798 फोन गर्नुहोला। लुम्बिनी प्रदेश र कर्णाली प्रदेश यतातिरका पश्चिमतिरका साथीहरूले 98644 1798 फोन गर्नुहोला। रुल्पा, रुकुम, प्युठान, सल्यान होइन घाँची गुल्मी सबैतिरका साथीहरूले भने, पूर्वतिरका साथीहरूले 98 68 60 39 40 फोन डायल गर्नुहोला। पहिलो साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिन सक्नु भएको छ। अर्को साथी नमस्कार हजुर।
2: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? यो कल हामी लिन सक्दैनौँ। मैले के भनेको छु, पश्चिमका साथीहरूले मात्रै 98 लास्टमा 98 को नम्बरमा फोन गर्नुहोला भनेको छु है। पूर्वतिरका साथीहरूले लास्टमा 40 भएको नम्बरमा फोन गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काटियो। 98 68 60 39 40 फोन डायल, पूर्वतिरका साथीहरूले फोन डायल गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
3: हजुर, म बोल्दैछु बास्किनबाट, शर्मिला चौहान।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
3: हजुर, म दुई नम्बरको लागि।
1: हुन्छ, विदाई गर्छौ। शर्मिला आउनु भएको थियो, दुई नम्बरको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। रमिता नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। शुक्रराजले एक नम्बरको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
4: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
4: म रेसिङ नगरपालिका 7 गुल्मीदेखि रामु रेसाई है।
1: कुन गीतको लागि मत दिनुहुन्छ? वान नम्बरको। हुन्छ, विदाई गर्छौ। अर्को साथी आउनु भएको थियो, एक नम्बरको लागि मत दिनु भएको छ। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट मनमायाले एक नम्बरको गीतलाई मत दिनु भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका साथीहरूले 98 644 1798 फोन गर्नुहोला र पूर्वतिरका साथीहरूले 98 68 60 39 40 फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? भोजपुरको साथीहरूले मैले भनिराखेको छु, 98 लास्टमा 98 को लाइनमा फोन नगरिदिनु न। तपाईँहरूको लागि त लास्टमा 40 भएको नम्बर 98 68 60 39 40 को नम्बर छ। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदाई गर्छौ। नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। रोल्पा नगरपालिकाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
5: म यता सुनसरीबाट मोहन तामाङ।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब पश्चिमतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। अब पूर्वतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। टिकाले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी पश्चिमतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट सानु तामाङ, सानु मगरले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? प्युठानतिरको साथीले लास्टमा 40 भएको नम्बर फोन नगर्नु भनिरहेको छु। पश्चिमतिरको साथीले 98644 17298 र पूर्वतिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ पश्चिम प्युठानबाट आउनु भएको साथीले। पूर्वतिरको साथीको कल लिन्छु। नमस्कार हजुर, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दिपेश राईले एक नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि, राजन केसी सल्यानबाट नम्बर एकको लागि मत दिनु भएको छ। अब पूर्वको साथी, नमस्कार हजुर, नम्बर दुईको कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो भनिरहेको थिएँ। ल ठिक छ, नम्बर दुईको लागि मत दिएर जानु भएको छ। पक्कै त पश्चिमतिरको साथीहरूको फोन आएन है? 98644 17298 पश्चिमतिरको साथीहरूले फोन गर्नुहोला र पूर्वतिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। पश्चिमतिरको फोन आएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
0: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। बागलुङबाट पुनम मगर नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको। अर्को पश्चिमतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ छोकीजी? एक नम्बरको लागि, हुन्छ, विदा गर्छौ। खै त पश्चिमतिरको साथीहरूको फोन आएन है? 98 644 17298 पश्चिमतिरको साथीको कल लिएँ मैले। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
2: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुई, हुन्छ, विदा गर्छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। पूर्वतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। काठमाडौँबाट सतिक फुन्डेलले एक नम्बरको गीतलाई मत दिनु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर,
5: हजुर नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट समेली राणा मगरले एक नम्बरको गीतलाई मत दिनु भएको छ। पूर्वको साथी, नमस्कार हजुर,
6: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट प्रदीप विश्वकर्माले, यो मैले पूर्वतिरको साथ, यो साथीहरूले किन मानिरहनु भएको छैन कि? मैले 98 68 39 40 को नम्बरमा पूर्वतिरको साथीले र 98 644 17298 को नम्बरमा पश्चिमतिरको साथीले फोन गर्नुहोस् भनिरहेको छु। यति बेला पूर्वतिरको साथीको कल लिन्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि, हुन्छ, विदा गर्छौ। अब पश्चिमतिरको साथीलाई म फोन लिन्छु। नमस्कार हजुर,
7: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
6: रोल्पा परिवर्तन गाउँपालिकाबाट श्यामदेखि।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
6: सङ नम्बर टूको लागि।
1: हुन्छ, विदा गर्छौ। रोल्पा परिवर्तनबाट नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? हुन्छ, विदा गर्छौ। गोर्खाबाट नानु माया कोइरालाले नम्बर एकको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रुकुम चौरजहरीबाट मिनाले नम्बर दुईको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, विदा गर्छौ। एलिसा बान्तावा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूको फोन कम आइरहेछ है, पश्चिमतिरको साथीहरूले माया मार्नु भएको छ कि कार्यक्रमलाई। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँदेखि को बोल्नुभयो? सन्ध्या लिम्बु। कुन गीतको लागि मत दिनुहुन्छ सन्ध्या? दुई नम्बरको लागि। हुन्छ, विदा गर्छौ। पश्चिमको साथीहरूको फोन नआएपछि पूर्वतिरको साथीहरूको फोन लिनुपर्छ। यति बेला पश्चिमतिरको साथीको फोन आएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। हुन्छ, विदा गर्छौ। दार्जिलिङबाट अन्जु मगर नम्बर दुईको लागि। पूर्वतिरको साथी, नमस्कार हजुर।
7: हेलो, नमस्कार हजुर।
1: को बोल्नुभयो कहाँबाट?
7: म नवीन लिम्बु, उम्फा प्यटुनबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
7: म एक नम्बरको।
1: हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ। अब पश्चिमतिरको साथीको कल लिए, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धान्सीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पूर्वको साथी, नमस्कार। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। पूर्वको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, भोजपुरबाट आउनु भएको थियो। पश्चिमको साथी, नमस्कार। पश्चिमको साथी, नमस्कार।
8: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। आउनु भएको थियो विष्णु दरलामी, नम्बर एकको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी, नमस्कार।
9: नमस्कार दादा,
1: को बोल्नुभयो कहाँबाट? आउनु भएको थियो साथी, प्युठानको साथीले। मैले के भनेको छु, पश्चिमको साथीहरूले 9864172298 नम्बरमा फोन गर्नु र पश्चिम पूर्वतिरको साथीले मात्रै 9868607340 फोन गर्नु भनेको छु है मैले। यति बेला साथी, नमस्कार हजुर।
10: नमस्ते सर,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब हामी पूर्वतिरको साथीलाई लिन्छौ। नमस्कार हजुर।
11: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि, कुन ठाउँबाट भन्नुभयो? सुनसहरी कि सुनसरी? अनि तपाईँले कुन नम्बरमा फोन गर्नु भएको छ? मैले कुन नम्बरमा फोन गर्नुहोस् भनेको छु पश्चिमको साथीलाई, रोल्पातिरको साथीलाई। रेडियो सुन्नु भएको छ कि छैन तपाईँले? आउनु भएको थियो साथी, अब ठाडो बोल्यो भन्नुहुन्छ होइन, तर साथीहरूलाई एकचोटि भन्दाखेरि लाग्दैन है। मैले पश्चिमतिरको साथीहरूले 9864172298 फोन गर्नुहोस् भनेको छु रोल्पातिर, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश लगायतका साथीहरूलाई र पश्चिमतिरका साथीहरूलाई, त्यसभन्दा पूर्वतिरका साथीहरूलाई मैले यता 9868607340 फोन गर्नुहोस् भनेको छु। आफू बसेको जिल्ला र प्रदेशको नाम पनि थाहा छैन जस्तो छ साथीहरूलाई है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? सङ नम्बर एकको लागि। ल, म पूर्वतिरको साथीको कल लिए, नमस्कार हजुर।
12: हेलो, नमस्ते। नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रूपा राई धनकुटाबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अब पश्चिमतिरको साथीको कल लिए, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन ठाउँबाट? सुनसरी। कति नम्बरको गेटलाई मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। सुनसारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँ भएको छ? कुनको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ साथीले, पूर्वतिरको साथीले। अब पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? सुनसारी साथबाट आउनु भएको थियो, साथीको फोनै काटियो, के भयो यस्तो? यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। पूर्वतिरको साथी, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। भोजपुरबाट उर्मिला राईले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो साथी, मैले पूर्वको लागि कुन नम्बर दिएको छु त्यो नम्बरमा फोन गर्नुहोला। यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर।
8: नमस्कार हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? नाम के हो तपाईँको? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छ। छिपछिपीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथीलाई फोन लिन्छु, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। सुनसारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब पूर्वतिरको साथी, नमस्कार हजुर।
10: नमस्ते।
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। गीता कार्की नम्बर दुईको लागि मत दिनु भएको छ। पूर्वतिरका साथीहरूले जो कि भनौँ न बागमती, गण्डकी अनि कोशी प्रदेशतिरका साथीहरूले 9868607040 फोन गर्नुहोला। र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतिरका साथीहरूले फोन गर्ने नम्बर हो 9864172998 फोन गर्नुहोला। कोशी अनि प्रदेश नम्बर दुई, मध्य प्रदेश अनि बागमती र गण्डकीका साथीहरूले 9868607040 फोन गर्नुहोला। यति बेला साथी, नमस्कार हजुर।
11: हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। जलजलीबाट मुना खड्का दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। प्युठानबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, पूर्वको साथी? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाई गर्छौँ। आउनु भएको थियो रमा प्रधान भोजपुरबाट, नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूले को फोनै आएन त, 9864417298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। गोरी मगर उदयपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूले जस्तै अर्घखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम, सल्यान, जाजरकोट होइन, उता सुदूर पश्चिमतिरका साथीहरूले 9864417298 फोन गर्नुहोस्। र अन्य जिल्लातिरका साथीहरूले 9868607040 फोन गर्नुहोस्। पश्चिमतिरको साथीहरूले मिस कल गरिरहनु भएको छ, मिस कल चाहिँ नगर्नुहोला। पहिला म पश्चिमतिरको साथीको कल लिएँ है, त्यसपछि बल्ल पूर्वतिरको साथीको कल लिन्छु। पूर्वतिरको साथ फेरि फोन काट्नुभयो। पश्चिमतिरको साथीहरूलाई मैले फोन नकाट्नुहोस् भनिराखेको छु, मिस कल नगर्नु भनिराखेको छु। यति बेला साथी, नमस्कार हजुर।
13: हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट?
13: पाँचतर्को कुम्बाइनबाट म सुरेश कार्की।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
13: हजुर, दुई नम्बर।
1: हुन्छ, विदाई गर्छौँ। अब पश्चिमतिरको साथीको कल लिन्छु मैले, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर। फोन गर्नुहुन्छ, होल्डमा राखिदिनुहुन्छ। यति बेला साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा छौ। भोजपुरबाट समीक्षा प्रधानले नम्बर दुईको लागि मत दिनुभएको छ। 9864-17-298 को नम्बरमा फोन आएको छ, म फोन लिन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। पूर्वतिरको साथीको कल लिन्छु। साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो। अब पाँचजना साथीको कल लिन्छौ, त्यसपछि एउटा गीत राख्छौ है। यति बेला पूर्वतिरको साथी नै हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको ध्यान रेडियोतिर केन्द्रित थियो, त्यसैले हामी उहाँसँग कुराकानी गर्न सकेन। उहाँहरूको साथी नमस्कार हजुर, को कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो भनेको? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, नमस्ते भन्नुभयो, हेलो हेलो मात्रै भन्नुहुन्छ, उहाँको मोबाइलमा टावर छैन क्या अरे। नमस्कार हजुर,
10: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? ओखलढुङ्गाबाट सानु तामाङले नम्बर एकको लागि मत दिनु भएको छ। खोइ त पश्चिमतिरको साथीहरूले फोनै गर्नु भएको छैन है। 9864-17-298 फोन आउनु पर्यो। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
11: हजुर नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
11: म पाँचतरबाट खेम कुमारी निरौला।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। अब पश्चिमतिरको बल्ल फोन आएको छ, पश्चिमतिरको साथी नमस्कार हजुर,
14: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
14: म पश्चिमबाट शंकर मुखिया।
1: कुन गीतको लागि मत दिनुहुन्छ? आउनु भएको थियो साथी, कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला। यति बेला साथी नमस्कार हजुर,
15: हजुर नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि मत दिनु भएको छ। नम्बर एकमा मन्जरी भन्ने गीत छ, प्रकाश प्राजुली र दिदी घरतीको। नम्बर दुईमा बद्री पङ्गिनीको परीक्षा लिनौरा भन्ने गीत छ, सुमित्रा कोइरालाको। नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार, को बोल्नुभयो कहाँबाट? कहाँबाट? पश्चिम कुन ठाउँबाट? हजुर, कुन साइड भन्नुभयो? यो कुन कुन जिल्ला पर्छ? कुन जिल्लामा पर्छ यो? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राख्छौ। नमस्कार हजुर,
16: नमस्कार हजुर,
1: को बोल्नुभयो कहाँबाट?
16: भोजपुरबाट सपन विश्वकर्मा।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
16: एक नम्बरको लागि।
1: हुन्छ विदा गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अब साथीले फोन गर्नुहुन्छ, मेरो जिल्लाको नाम थाहा छैन भन्नुहुन्छ, होइन अब के भनौँ उहाँलाई। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। पश्चिमतिरको साथीहरूले जस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथीहरूले 9864-17-298 फोन गर्नुहोला। र कोशी मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका साथीहरूले 9868-60-39-40 फोन गर्नुहोला। गीत राख्छौ तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि प्रदीप गेवालीले नम्बर दुईको लागि मत दिनु भएको छ। 98 6 44 17 298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। यति बेला पश्चिमतिरको साथीको फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर वानको लागि हुन्छ, विदाय गर्छौ। प्रमिलाले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
1: नमस्ते दाई।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
1: हुन्छ,
0: विदाय गर्छौ। टेलिफोन सम्पर्कमा धनकुटाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले 98 6 44 17 298 र पूर्वतिरका साथीहरूले 98 68 39 40 मा फोन गर्नु। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि हुन्छ, विदा गर्छौ। अब पश्चिमतिरको साथीको कल लिन्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कहाँबाट भन्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बर, हुन्छ, विदाय गर्छौ। रोल्पाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट आउनु भएको थियो साथी? अर्घ खाँची परेन, पूर्वतिरको नम्बरमा अर्घ खाँची परेन। 98 6 44 17 298 अर्घ खाँचीको साथीले फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदाय गर्छौ, नमस्ते। आउनु भएको थियो पूर्वको ओखलढुङ्गाबाट, नम्बर एकको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले जस्तै मैले भनिराखेको छु, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशतिरका साथीहरूले 98 6 44 17 298 फोन गर्नुहोस्। र अर्घखाँची पनि पर्छ, गुल्मी पनि पर्छ, होइन, रोल्पा, रुकुम, सल्यान, प्युठान, पश्चिमका सबै जिल्लाहरू पर्छ, र कोशी, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका साथीहरूले 98 68 60 39 40 मा फोन गर्नुहोस्। यति बेला साथी नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
3: उदयपुरबाट अस्मिता सुनवार।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीले कति मजाले फोन गरिरहनु भएको छ, होइन, पूर्वतिरको साथीले कति मजाले फोन गरिरहनु भएको छ, पश्चिमतिरको साथीले को नम्बर फोनै आएको छैन है। यति बेला साथी नमस्कार हजुर।
4: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
4: धनकुटाबाट राजु भुजेल।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। धनकुटाबाट राजु भुजेलले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब पश्चिमतिरको साथीको कल लिन्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? अञ्जना सुनार। कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि। हुन्छ, अब अञ्जनाले नम्बर एकको लागि मत दिनु भएको छ। पूर्वको साथी नमस्कार।
5: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ, नमस्ते। अर्को साथी आउनु भएको छ पश्चिमतिरको। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
6: हजुर सर, नमस्कार, म पूर्व तनहुबाट टेकु छेत्री नम्बर दुईको लागि।
0: हुन्छ, विदाय गर्छौ। पूर्व तनहुबाट टेकु छेत्रीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, पश्चिमतिरको साथीहरू खोइ त फोन आएन है पश्चिमतिरको नम्बरमा। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ धनकुटाको साथीले। पालो तपाईँको हो, 98 6447128992 पश्चिमतिरको साथीले र 9868309040 पूर्वतिरको साथीले फोन गर्नुहोला। अब म पश्चिमतिरको साथीलाई कलमा लिन्छु, पूर्वतिरको साथी होल्डमा बस्नुहोला। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? रोल्पाबाट जमुना। कुन गीतको लागि मत दिनुहुन्छ जमुनाले? हुन्छ, विदाई गर्छौँ। रोल्पाबाट जमुनाले नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
7: नम्बर एकको लागि।
0: हुन्छ, विदाई गर्छौँ। खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिउँ भनेको फोनै आ रहेनछ। अब पूर्वैतिरको साथीलाई जान लिन्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदाई गर्छौँ। भोजपुरबाट सुशीला राईले नम्बर दुईको लागि मत दिनुभएको छ। हेलो, तपाईँको हो, फोन गर्नुहोला। 9864417298 पश्चिम र 9868309040 पूर्वतिरको साथीले। पश्चिमतिरको साथीको फोन आएको छैन, त्यसैले पूर्वतिरकै साथीको फोन लिन्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, विदाई गर्छौँ। हामी पश्चिमबाट रोल्पाबाट बोलिराखेका छौँ, तर रोल्पाकै साथीले फोन गरिरहनु भएको छैन, के गर्ने, गाह्रो छ। प्राय भनौँ न, पूर्वतिरको साथीले मजाले फोन गरिरहनु भएको छ, पश्चिमतिरको साथीहरूको फोनै आएको छैन। 9864417298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। नमस्कार हजुर, पूर्वको साथी। नमस्कार, पूर्वतिरको साथी नमस्कार हजुर।
8: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। खोटाङतिरको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथीहरूले 9864417298 मा फोन गर्नुहोला। कोशी, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका साथीहरूले 9868309040 फोन गर्नुहोला। अब म पश्चिमतिरको साथीको फोन लिन्छु, कहाँदेखि को हुनुहुन्छ, त्यसपछि पूर्वतिरको साथीको लिनेछु भन्दै थियो, काट्नुभयो पश्चिमतिरको साथीले। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। उदयपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिए। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो साथी भोजपुरको। मैले पश्चिमतिरको नम्बरमा पूर्वतिरको साथीले फोन नगर्नु होला भन्छु, र पूर्वतिरको नम्बरमा पश्चिमतिरको साथीले फोन नगर्नु होला भन्दैछु। यति बेला साथी नमस्कार हजुर।
9: नमस्ते हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
9: म तारा शङ्कर, कुमाइक पाँचवटा।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। तारा शङ्करले नम्बर दुईको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिएँ मैले। नमस्कार हजुर।
10: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
10: रोल्पाबाट अन्जु।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। रोल्पाबाट अन्जुले नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, नबोल्ने साथीलाई के नै भन्न सकिन्छ। र अर्को साथी नमस्कार हजुर।
11: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। माडी गाउँपालिकाबाट एक नम्बरको गीतलाई मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309040 पूर्वतिरको साथीले फोन गर्नु भएको छ। नमस्कार हजुर।
12: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
12: म भोजपुरको बासिङरादेखि सन्जु दाई भन्नुपर्छ।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
12: हुन्छ,
0: विदाई गर्छौँ। आउनु भएको थियो साथी एकको लागि मत दिनुभएको छ। अब 48 मिनट गइसकेको छ, थोरै समय छ हामीसँग है। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
13: नमस्ते दाई।
0: को बोल्नुभयो, कहाँबाट?
13: पञ्चुलमाको मङ्गलबारदेखि अनिता तामाङ बोल्दैछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
13: हुन्छ,
0: विदाई गर्छौँ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीले फोनै गर्नु भएको छैन होइन, त्यो कारणले हामी पूर्वतिरको साथीहरूको फोन लगातार लिइराखेका छौँ। नमस्कार हजुर।
14: हजुर दाई, नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो। मैले पश्चिमतिरको साथीहरूले 98644200298 फोन गर्नुहोस् भनिराखेको छु है। पूर्वतिरको साथीहरूले 98684039940 फोन गर्नु भनेको छु। नमस्कार हजुर। नमस्कार हजुर। पूर्वतिरको साथी नमस्कार हजुर।
8: नमस्कार।
0: कहाँदेखि को बोल्नुभयो? अब पश्चिमतिरको साथीको कल लिन्छु। नमस्कार हजुर।
10: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
10: नम्बर 1।
0: हुन्छ, विदाई गर्छौ। रोल्पाबाट आउनु भएको साथीले नम्बर 1 को लागि मत दिनु भएको छ। पालो तपाईँको हो, पश्चिमतिरकै साथीको कल लिएँ मैले। नमस्कार हजुर।
10: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अब पूर्वतिरको साथीको कल लिन्छु। अर्को खाँचीको साथीले नम्बर 1 को लागि मत दिनु भएको छ। नमस्कार हजुर।
14: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
14: म तेह्रथुमबाट।
0: नाम के होला?
14: मन्दिरा ढकाल।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
14: नम्बर 1 को।
0: हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट मन्दिरा ढकाल नम्बर 1 को लागि मत दिनु भएको छ। पालो तपाईँको हो, पश्चिमको साथीले 98644217298 र पूर्वतिरको साथीहरूले 98684039940 फोन गर्नु होला। नमस्कार हजुर।
15: नमस्ते दाई।
0: को बोल्नुभयो? कहाँबाट? ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर 1 को लागि मत दिनु भएको छ। खोइ त पश्चिमतिरको साथीहरू कता हराउनु भयो? फोन गर्नु पर्यो 98644217298 यति बेला पूर्वतिरकै साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए, अब के भनौँ, साथीहरूले बोल्दै बोल्दिनुहुन्न, गाह्रो छ मलाई। 98684039940 फेरि पूर्वतिरकै साथी आउनु भएको छ। नमस्कार हजुर।
16: नमस्कार हजुर।
0: को बोल्नुभयो? कहाँबाट?
16: म धनकुटाबाट विमला यन्तु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
16: 2 नम्बर।
0: हुन्छ, विदाई गर्छौ। अब पश्चिमतिरको साथीको फोन बल्ल आयो। नमस्कार हजुर।
17: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
17: गाजरकोटबाट लोकेन्द्र साई।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। जाजरकोटबाट लोकेन्द्र साहीले नम्बर 1 को लागि मत दिनु भएको छ। 51 मिनट गएको छ। पूर्वतिरको साथीको कल लिए। नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। उदयपुरबाट पार्वती कार्कीले नम्बर 2 को लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर। पूर्वतिरको साथी नमस्कार हजुर।
18: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
18: 1 नम्बर।
0: हुन्छ, विदाई गर्छौ। अब 1 नम्बरको गीतलाई मत दिनुभएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर।
19: हजुर नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
19: जीवन साङ्गीतिक।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
19: 1 नम्बरको।
0: हुन्छ, विदाई गर्छौ। प्युठानबाट जीवन साङ्गीतिक मगर नम्बर 1 को लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अब 5 जना साथीको कल लिन्छु। 1 नम्बरको गीतलाई मत दिनु भएको छ। 5 जना साथीको कल लिन्छु मैले। 53 मिनट गइसकेको छ र पनि छिटो छिटो फोन डायल गर्नु होला। नमस्कार हजुर।
20: नमस्कार हजुर।
0: बोल्नुभयो? कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
20: 1 नम्बर।
0: हुन्छ, विदाई गर्छौ। 4 जना साथी आउनुहोला, फटाफट फोन डायल गर्नुहोला। पश्चिम 98644217298, पूर्व 98684039940 पश्चिमतिरको साथी हुनुहुन्छ। नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ?
21: 2।
0: हुन्छ, विदाई गर्छौ। पूर्वतिरको साथी नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ भन्दै थिए, फोन काटिएको छ। अर्को पश्चिमतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अब 2 जना साथीको कल लिन्छौ। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन युगको लागि मत दिनुहुन्छ? कुन सा विधा गर्छ? अब अन्तिम एकजना साथीको कल लिन्छौ। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नु भयो कहाँबाट?
2: म सबिन लामा पाँचबाट।
0: कुन युगको लागि मत दिनुहुन्छ?
2: दुई नम्बर।
0: कुन सा विधा गर्छ? दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अन्तिम एकजना साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अब भोटिङका क्लिप्स राख्छौ, त्यसपछि तपाईँको मत लिएर आउनेछौ।

0: 14 नम्बर 2
1: जम्मा जम्मी 97 साथीहरूले सहभागिता जनाउनु भएको थियो आजको कार्यक्रममा, जसमध्ये एक नम्बरको गीतले 43 मत प्राप्त गर्दा दुई नम्बरको गीतले 54 मत प्राप्त गरेको छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यो भनेको एकदमै राम्रो सक्रियता हो। मैले कतिजना साथीको त फोनै काट्दे, किनभने पूर्वतिरको साथीहरूले पश्चिमको र पश्चिमतिरको साथीहरूले पूर्वको नम्बरमा फोन गर्नु भएर नत्र त 100 धेरै पनि हुन्थ्यो होला, होइन? त्यो कारणले गर्दाखेरि अब नियम भनेको त नियम हो नि त, होइन? नियम अनुसार चल्नु पर्यो। फेरि नियम अनुसार चलेन भने नियम अनुसार किन जानु भएन भन्ने मलाई भन्ने फेरि तपाईँहरूले नै हो। त्यो कारणले गर्दाखेरि भन्दै अब ल त यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम तपाईँलाई कतिको मनपर्छ, हामीलाई सुझाव सल्लाह वा प्रतिक्रिया दिनका लागि 98 6 44 17 200 98 9 8 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी, परीक्षा लिन्नौरा, बद्री पंगिनी र सुमित्रा कोइरालाको आवाजलाई छोड्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। चार दिने चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङ स्थित नेपाली दूतावासमा चीनमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको छ। नयाँ सरकारको सन्देश बोकेर आजै बेजिङ पुग्नुभएका मन्त्री खनाल

मार्चमा केन्द्रित राखेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30 करोड़ अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41 करोड़ अर्थात

0: मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डकी प्रदेशमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91% तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: बाजे के भयो, किन जालामा हात
2: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3 98 98095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।

0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू,
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
4: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
9: हो र?
8: होइन होला त्यस्तो त।
9: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
13: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
14: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
13: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
14: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
13: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
14: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
13: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
13: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो, विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
15: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडी, दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लगेता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी कोठेल मेला कि नाते जन धने में खेता छेती ताऊ दुबो खोकाई
3: गेछो छानेला बल्ल मेला कि ने पुरा रंगे नौ पुरा ले चौसो खेल गिरी
2: वन जंगल सर मेरा आज मेरे बाली एमएल एमए ओ छानेला ले उसो तर पोतर राले पार जगे रहते
3: सलाई लाइटर सियाला ले सचांगे चीज राले जबांगजा र यामा देने पोलो गेने या इतो चीज र रहते वन जंगल याल के बाबा या
2: पिकनिक वन भोज बाक ने सचांसो छिनी नेले चौसो सै देखि खनाले वन जंगल ले ओसो छामि दैके बारी को चुरोद बिदी ओरे बनै कोबा
3: नाङथार नाम ल लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउस गिरिए
2: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे चरिम गाई गेज मिर्के लैजु अब नजरे बनाए गेम एल गेज मिर्के नलागे औले लाइके लागे
3: वन जङ्गल छ जुडिसी घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमे ने चाउसो सहिरेकी खेले
2: वन जङ्गल मेला गेमाइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षसम्म बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
6: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
6: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
12: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
13: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
11: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
12: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
13: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
11: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
13: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
13: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
12: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
13: डिभिजन वन कार्यालय रोल्पाको अपील।
11: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
13: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
12: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
13: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
11: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
13: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
11: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
13: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
15: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
13: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
11: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
13: के यस विपत्तिको कुनै समाधान छैन त?
11: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
13: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
15: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
17: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
16: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
17: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
18: होइन, रात दिन खोज के को झगडा हो यो?
17: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरेछु, राम्रो घर पाइने होइन।
18: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
16: हो, यस्तै घर हो हामीलाई चाहिएको।
17: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
18: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
19: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
16: किन आँखा मिचेको मिचे गरेको?
20: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाएपछि क्या हो?
20: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
20: ए त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
20: बुझेँ।
16: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
21: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
14: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
22: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना।
0: प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
3: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
3: 98095826605
1: र 98103940।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
24: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
25: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
26: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
25: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
26: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही साङमा।
25: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
26: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
27: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
25: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
26: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
27: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा
4: फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्ने दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
5: कम्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिभी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
5: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
7: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
5: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
17: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाषा र तपाईँलाई
17: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
9: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
17: सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
8: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
10: थैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
11: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
11: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
12: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है।
16: लो, किन नि? के भयो, सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो पो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते। कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
21: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
20: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
21: लौ उसो भए, म सामान लिन गइहाले।
20: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
21: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
20: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
28: Thank you.
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
25: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
25: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
25: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
25: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम 92.4 मेगाहर्ज हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radio झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरु गरौं समाचारका शीर्षकहरूबाट। भारतबाट नेपाल पैसा पठाउन नयाँ डिजिटल रेमिट्यान्स सेवा शुरू। काठमाडौँ महानगरको नीति तथा कार्यक्रम मानवीयताको शहर बनाउने संकल्प। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। नेपालले सुख पाउन र स्वस्थ पुनर्स्थापना हुनै पर्ने दुर्गा प्रसाईको दावी। विश्व रक्तदाता दिवस 2083 रोल्पामा मनाइयो। राष्ट्रिय परिचय पत्रमा नागरिक को आकर्षण। जेठ महिनामा मात्रै 1234 जनाले दिए विवरण। रासोफा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित। रूकुम पश्चिमकी तिलसरा शारीरिक सुगठन च्याम्पियनशीपमा तेर्सो। र बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिकालाई।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्मा नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861504141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। भारतबाट नेपालमा पैसा पठाउन नयाँ डिजिटल रेमिट्यान्स सेवा शुरू। सम्बन्धित प्रसंगबाट
2: हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।

नेपाल राष्ट्र बैंकबाट हिजो आज प्राप्त समसारा रिमिट र पशुपति पे इण्डिया बीचको रणनीतिक साझेदारी मार्फत सो सेवा संचालनमा आएको हो। नयाँ व्यवस्थापन अनुसार भारतमा रहेका लाखौं नेपालीहरूले पशुपति पे मोबाइल एप डाउनलोड गरी अनलाइन केवाईसी ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि घर कार्यालय स्थल वा भारतको जुनसुकै ठाउँबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यस सेवाका लागि अब एजेन्ट वा भौतिक सेवा केन्द्रमा पुग्नुपर्ने आवश्यकता नहुने बताइएको छ। यसअघि धेरै सेवाग्राहीहरूलाई रेमिट्यान्स पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता रहे पनि नयाँ डिजिटल प्रणाली मार्फत सम्पन्न प्रक्रिया मोबाइलमै पूरा गर्न सकिने भएकाले समय र लागत दुवै बचत हुने तथा सेवा अझ सुरक्षित तथा सहज हुने कम्पनीले जनाएको छ। समसार रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै ठाउँबाट 24 घण्टा नेपालका बैंक खातामा नयाँ डिजिटल वालेटहरूमा सिधै पैसा पठाउन सकिनेछ। उहाँका अनुसार सेवा पूर्ण रूपमा वैधानिक सुरक्षित र नियम अनुसार सञ्चालन हुनेछ। कम्पनीले यो सेवा परम्परागत माध्यमभन्दा कम लागतमा उपलब्ध हुने र सेवा शुल्क कमिशन पनि प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम हुने जनाएको छ। नयाँ प्रयोगकर्ताका लागि पहिलो कारोबार निशुल्क गर्ने व्यवस्था पनि गरिएको छ। काठमाडौँ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्यूहबाट बाहिर निकालेर एक सहदयी समाजसेवी मानवीयताको शहरका रूपमा विकास गर्ने दूरगामी संकल्प अघि सारेको छ। नगरसभाको 1900 अधिवेशनमा आज आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता ढंगोलले यो संकल्प गर्नुभएको हो। ज्येष्ठ तथा सक्त नागरिक संघ महानगर अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्ध वृद्धा र अशक्त नागरिकले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर ढंगोलले बताउनुभयो। चिकित्सक स्वास्थ्य प्राविधिक र कर्मचारीहरू परामर्श तथा औषधि बोकेर ज्येष्ठ तथा अशक्त नागरिकको घर दलमै पुग्नेछन्। सहयोग पेशी घर बाहिनी र सड़क आश्रित नागरिकहरूले उद्धार तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैर सरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौँलाई सड़क आश्रित मानवमुक्त शहर घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख छ। कार्यवाहक मेयर ढंगोलले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभई पशु पक्षी र प्रकृतिको सह अस्तित्वलाई समेत हार्दिकताका साथ समेटिएको बताउनुभयो। चराचुरुङ्गी संकटमा पर्दै गएको शहरी पर्यावरणलाई महसुस गर्दै महानगरभित्रका सम्पूर्ण टोल विद्यालय समुदाय र पार्कहरूमा पंक्षी मैत्री अभ्यास सञ्चालन गरिने उहाँको भनाई छ। यसका लागि चराचुरुङ्गीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौंको संख्यामा पानी राख्ने भाँडा स्थापना गरिने छ। महानगरपालिकाले आफ्नो परम्परा र सिपलाई पनि विशेष सम्मान दिने भएको छ। पुस्तकदेखि चलिआएको मौलिक सिप शिल्प कला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र दिइने व्यवस्था मिलाइने भएको छ। युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नयाँ युवा पुस्ता जेन जेड र जेन अल्फालाई राष्ट्रिय निर्माणको सम्वाहक मानी उनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम समेत अघि सारेको छ। भित्री सागुरो सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स सबै निजी र सरकारी अस्पतालहरूमा 10% विपन्न उपचारको कडाई अनुगमन वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टर जस्ता योजनाहरू नीति तथा कार्यक्रम उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रभाव भएको कर्जा मध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पौष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,78,30,000 रूपियाँ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा

0: पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशीमा 9.22, लुम्बिनीमा 7.91, मधेसमा 7.22, गण्डकीमा 1.62 र सुदूरपश्चिममा 1.55% कर्जा प्रभाव भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा धेरै 35.67% हिस्सा ओगटेको छ। विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62 र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42%मा मात्र सीमित छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जसबाट 22,000 जनाभन्दा धेरैलाई रोजगारी सृजना हुने अनुमान छ। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा राजस्वस्था पुनर्स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दावी गर्नुभएको छ। आज आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा प्रसाईले राजस्वस्था फर्काउन र गद्दीमा राख्नका लागि धवल शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय गरेको बताउनु भएको छ। उहाँले आफूले हिन्दू अधिकार राष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भएको छ। नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिकार राज्य र राजस्वस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन् उहाँले भन्नुभएको छ। यही होइन हाम्रो उद्देश्य, उहाँले भन्नुभएको छ। जुन दिन राजा गद्दीमा बस्नुहुन्छ, राजस्वस्था फर्किन्छ र राजा गद्दीमा बस्नुहुन्छ उहाँले प्रश्न गर्नुभएको छ। संयोजक प्रसाईले नेता राणा र आफूबीच लक्ष्य सहितको सहकार्य भएको बीचमा बाटो थाटो आउन अवस्था नरहेको पनि बताउनु भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि विश्व रक्तदाता दिवस 2083 रोल्पामा मनाइयो। राष्ट्रिय परिचय पत्रमा नागरिकको आकर्षण जेठ महिनामा मात्र 1,234 जनाले दिए विवरण लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गालामा हात
2: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318
1: 9805-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाको आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ट्ज।

रक्तदाता दिवस 2083को अवसरमा स्वास्थ्यकारी रोल्पाको तालिम हलमा एक विशेष समारोह सम्पन्न भएको छ। रोल्पा नगरपालिका नगर प्रमुख प्रमुख अथायिका प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा सूर्यदल गणका उपसेनानी तिलक चन्द, सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार, जिल्ला प्रहरी कार्यालय रोल्पाका सब इन्सपेक्टर जगत बहादुर सुनार, जिल्ला निर्वाचन कार्यालय प्रमुख शिव कुमार पौडेल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, नेपाल मेडिसिन व्यवसायी तथा संघ रोल्पाका अध्यक्ष शिव कुमार आचार्य, गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष सुभद्रा रेग्मी, संचारकर्मी ब्लड डोनर्स ग्रुप रोल्पाका अगुवा रेडक्रसकर्मी, रोल्पा अस्पताल तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नौलसिंह फुनले गर्नुभएको थियो भने संचालन शाखा मन्त्री अम्बर जेमले गर्नुभएको थियो। स्वास्थ्य कार्यालय रोल्पा उपप्रमुख माधव राउतले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विश्व रक्तदाता दिवसको महत्वबारे रोल्पा अस्पतालका प्रमुख डाक्टर सूर्य प्रताप रैदासले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। रक्तदाताको तर्फबाट रविन्द्र बुढामगरले नियमित रक्तदानका अनुभवहरू साझा गर्दै रक्तदानले मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा ब्लड डोनर्स ग्रुप रोल्पाका अगुवा हेमन्त खत्री, ठङ्क प्रसाद आचार्य, रविन्द्र बुढामगर रक्तदाता दानको महत्व, सुरक्षित र पर्याप्त रगत आपूर्तिका लागि नागरिकको सहभागिता आवश्यक रहेको विषयमा जोड़ दिएको छ। कार्यक्रम सभापति नरसिंह पुनले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको थियो। विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान दिवसको अवसरमा आयोजित कार्यक्रमले स्वैच्छिक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्नुका साथै रक्तदाताहरूको योगदानको सम्मान गरेको आयोजकले जनाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जेठ महिनामा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र लगायत विभिन्न सेवा मार्फत हजारौं सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। कार्यालय एक महिनाको अवधिमा झण्डै 3,000 सेवाग्राहीलाई सेवा प्रदान गरेको हो। जेठ महिनाभर सबैभन्दा धेरै राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह भएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठ महिनामा मात्र 28,24 जनालाई सेवा प्रदान गरिएको छ। उक्त अवधिमा 1,234 जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराएका छन् भने 151 जनालाई राष्ट्रिय परिचय पत्र विवरण वितरण गरिएको छ। त्यस्तै नयाँ नागरिकतातर्फ 341 पुरूष र 343 महिला गरेर कुल 684 जनाले सेवा लिएका छन्। प्रतिलिपि नागरिकताका सेवा अन्तर्गत 303 जनाले प्रतिलिपि नागरिकता वितरण गरिएको छ, जसमा 165 पुरूष र 138 महिला लाभान्वित भएको प्रजय गौतमले जानकारी दिनुभयो। विदेश यात्रा तथा अन्य प्रयोजनका लागि आवश्यक राहदानी सेवातर्फ पनि नागरिकको चाप बढ़ेको उहाँको भनाइ छ। जेठ महिनामा मात्र 245 जनाले राहदानी बनाएका थिए, जसमा 144 पुरूष र 101 जना महिला रहेकोमा 207 जनाले राहदानी लिइसकेका छन् भने 38 जनाले राहदानी लिन बाँकी रहेको उहाँको भनाइ छ। पछिल्लो समय विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचय पत्रको प्रयोग बढ़दै जाँदा यसको विवरण नयाँ दर्ता र कार्ड प्राप्त गर्नेको संख्या उल्लेख्य रूपमा बढ़ेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएकोमा शालिगराम घिमिरेले सबैभन्दा बढ़ी 199 मत प्राप्त गर्नुभएको थियो, तर उहाँले 51% मत प्राप्त गर्न नसक्नु भएकोले निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको

थियो। तथापि गोपाल घिमिरेले शालिग्राम घिमिरेलाई समर्थन जनाउनु भएको दोस्रो चरणको निर्वाचन नगरी शालिग्राम घिमिरेलाई सभापतिमा निर्वाचित गरिएको घोषणा गरेको रासोपा नेता डाक्टर बुद्धि प्रसाद शर्माले बताउनुभयो। सभापति पदका लागि भएको निर्वाचनमा रूपन्देहीका शालिग्राम घिमिरेले 199 मत, अर्घकाशीका गोपाल घिमिरेले 87 मत, रूपन्देहीका गणेश पौडेलले 84 मत, बाँकीका डाक्टर राजकुमार सुवेदीले 80 मत, रूपन्देहीकै मंजु भूषालले 71 मत र रूपन्देहीका मधु प्रसाद आर्यले 19 मत प्राप्त गर्नुभएको थियो। मतदानमा 843 मतदाता रहेकोमा 552 मत खसेको थियो। अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताउनुभयो। काठमाडौँमा भएको दोस्रो मिस्टर महानगर बडी बिल्डिङ शारीरिक संगठन च्याम्पियनशीप 2083 रूकुम पश्चिमकी तिलसरा बुढाथोकी तेर्सो हुनुभएको छ। काठमाडौँ वडा नम्बर 22 आयोजना गरेको प्रतियोगितामा महिलातर्फ 8 जनाले प्रतिस्पर्धा गरेकोमा नेपाल आर्मीकी बुढाथोकी तेर्सो हुनुभएको हो। उहाँ जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर 2 विमयचा निवासी हुनुहुन्छ। उहाँ हाल नेपाल आर्मीमा आबद्ध समेत रहनुभएको छ। प्रतियोगिता काठमाडौँमा अवस्थित राष्ट्रिय सभागृहमा भएको थियो। सफलताले आफूलाई थप उत्साहित बनाएको र हौसला थपिएको बुढाले बताउनु भएको छ। नेपालको सन्दर्भमा छोरी मान्छे शारीरिक संगठनमा लाग्ने सहजता वातावरण नभएको र लाग्दा समाजले हेर्ने नजर फरक पनि आफ्नो भए पनि आफ्नो इच्छा अनुसार यसमा आकर्षित भएको उहाँको भनाइ छ। रुकुमबाट नेपाल आर्मी हुँदै त्यहाँसम्मको यात्रा सजिलो भने नरहेको उहाँले बताउनु भएको छ। अहिले पनि छोरीलाई विभेदकारी नजरले हेर्ने गरिएको भए पनि आफूले त्यसलाई केही हदसम्म तोड्न सफल भएको उहाँको बुझाइ रहेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान प्राप्त गरेपछि प्रशिक्षक रमेश लिम्बुले बधाई व्यक्त गर्दै छोटो समयको तयारीमै प्राप्त यो सफलता बुढाथोकीको लागि कड़ा मेहनत, अनुशासन र समर्पणको परिणाम भएको बताउनु भएको छ। आफ्नो पहिलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बलिया प्रतिस्पर्धीका बीच तेस्रो स्थान हासिल गरेकोमा प्रशिक्षक लिम्बुले खुशी व्यक्त गर्नु भएको छ। अब देश बाहिरको समाचार। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चिनिया राजधानीको 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जल स्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बेन्यु नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण, मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तर उन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 जलाशय निर्माण सम्पन्न भएपछि अनुपात 84% पुग्नेछ। यसले बेजिङको उत्तरी र पश्चिमको पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चिनिया समाचार संस्था सिहुआनले जनाएको छ। अन्त्यमा खेल समाचार। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन एनसीएसको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिकाले महिलातर्फ उपाधि जितेका हुन्। च्याम्पियन दुवैले नगद 30,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसै गरी पुरूषतर्फ पेम्बा छेबाङ तामाङ दोस्रो र सुलभ राई तेर्सो भएका छन्। महिलातर्फ मनिषा बुढामगर दोस्रो र रविका महर्जन तेर्सो भएका छन्। दोस्रो भएका दुवै खेलाड़ीले समान 20,000 र तेर्सो भएका दुवै खेलाड़ीले समान 10,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै महिला र पुरूष दुवैमा शीर्ष 3 हात पार्ने खेलाड़ीले गैर
पाटनर पिलेट नेपालले झण्डै 1,00,000 रूपियाँ बराबरको खेल सामग्री प्रदान गरेको छ। काठमाडौँ स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 7 खेलाड़ी सहभागी भएका थिए। एनसीएसका अध्यक्ष रमेश पौडेलले आउँदा दिनमा वार्षिक कार्यक्रमको क्यालेण्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिनुभएको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। भारतबाट नेपालमा पैसा पठाउन नयाँ डिजिटल रेमिट्यान्स सेवा शुरू। काठमाडौँ महानगरी नगरको नीति तथा कार्यक्रम मानवीयताको शहर बनाउने संकल्प। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। नेपालले सुख पाउन रास्ता स्थापना हुनैपर्ने दुर्गा प्रसाईको दावी। विश्व रक्तदाता दिवस रक्तदान दिवस 2083 रोल्पामा मनाइयो। राष्ट्रिय परिचय पत्रमा नागरिकको आकर्षण। जेठ महिनामा मात्र 1,234 जनाले दिए विवरण। राष्ट्रपाल लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित। रूकुम पश्चिमकी तेलसरा शारीरिक सुगठन च्याम्पियनशीपमा तेर्सो। र बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक र स्वस्तिकालाई। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: आउँछ हाम्रा परराष्ट्र मन्त्री सिसी रेग्मी अहिले चीनको एउटा आफ्नो काउन्टर पार्टको निमन्त्रणामा जानुभएको छ। भारत सिधा आयो, वास्तव भारतमा त हाम्रो चेली बेटीको सम्बन्ध छ, सङचङ गम्पूसँग अंश वर्माकी छोरीको व्यवहार, त्यसै गरी भारतको दशरथको छोरा रामचन्द्रसँग जनकले आफ्नो छोरी सीता देखेपछि यस्तो सुमधुर सम्बन्धमा उनीहरूले पनि गरेको बेला बेचेत टुट्नु बेचेको कुराहरू गरेर त्यसलाई चाहिँ त्यसैमा अल्झी राख्न हुँदैन, यसले राष्ट्रिय एकतामा खलल पुर्याउँछ। अहिले प्रकाश शरण महत छुट्टै छुट्टै भेला गर्नुहुन्छ अनि फेरि म एकता गर्छु भन्नुहुन्छ, एकैचोटि कुरू मेच बैठक बस्नु पर्यो, दुवै पक्ष बस्नु पर्यो, मन मान्नु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन र रवि भन्ने अनि उता लिङ्गेल र के भन्ने 51 को दशकमा 36-74 भन्ने थियो, गिरिजा प्रसाद कोइराला देउबाको चिरञ्जीवी वाग्लेको भन्ने थियो, त्यसले कति दुर्घटना निम्त्यायो, कति फुटफुट भयो, काङ्ग्रेस फुट्यो, अन्य पार्टी पनि फुट्छन्, यसरी मन विचरण गर्ने कृत्य चाहिँ कसैले नगरून् भन्ने आफ्नो अभिव्यक्ति दिँदै बिदा हुन्छु। हुन्छ नमस्ते।
2: नमस्कार। हरिबोल बुढा थोकी सुन्दरी जल काठमाडौँबाट टेलिफोन गर्नुभएको थियो। तपाईँ पनि यसै गरी फोन गरिकन कार्यक्रममा आफ्ना विचार आफ्ना प्रस्तुति सुनाउन सक्नुहुन्छ। हामी चाहिँ सकारात्मक र वास्तविक समाजहितका उद्देश्य सहित यहाँको सहभागिता भयो भने हाम्रो प्रसारण अझ फलदायी हुनेछ, तपाईँहरूका प्रस्तुति अझ सकारात्मक बन्नेछन् भन्ने अपेक्षा राख्छौ, यस्तै जनसहभागिताको अपेक्षा राख्दछौ। 01-5357-279 अथवा हाम्रो स्टुडियोको अर्को टेलिफोन लाइन 01-5357-803 टेलिफोन गर्न सक्नुहुन्छ। एउटा सकारात्मक लागेर जानकारी भनौं या समाचार, यो बुटवलको हो। क्याम्पस पढ्ने विद्यार्थीहरूलाई पढ़ाईसँगै रोजगारलाई जोड्न बुटवल उपमहानगरपालिकाले पढ़ाईसँगै रोजगार कार्यक्रम सञ्चालन गरेको छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, पढ़ाईसँगै रोजगारतर्फ लाग्न प्रेरित गर्न त्यो प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो। पहिलोपल्ट सञ्चालन गरिएको कार्यक्रममा यसपालि 200 विद्यार्थीहरूलाई 1 महिना रोजगारीको अवसर प्रदान गरिएको उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरविन्द कुमार पाण्डेले जनाउनु भएको छ। कार्यक्रममा 100 विद्यार्थी राजस्व संकलन र 100 विद्यार्थी ट्राफिक व्यवस्थापनको काममा खटिने हुनुभएको छ। राजस्व संकलनमा खटिने विद्यार्थीहरूलाई 2 दिन पहिले अभिमुखीकरण गरी कार्यक्षेत्रमा खटाइएको छ भने ट्राफिक व्यवस्थापनको काममा खटिनु हुने विद्यार्थीहरूलाई शनिबारदेखि अभिमुखीकरण कार्यक्रम शुरू गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सड़कमा ट्राफिक व्यवस्थापनको लागि खटिनु हुने विद्यार्थीहरूलाई ट्राफिक प्रहरीले सड़क र ट्राफिक नियमबारे जानकारी प्रदान गरेपछि सोमबारदेखि पुटवलका सड़कमा विभिन्न चोकहरूमा खटाइनेछ। अभिमुखीकरणमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका वरिष्ठ प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले ट्राफिक व्यवस्थापनको बारेमा जानकारी गराउनु भएको छ। बुटवल तथा बाहिरबाट समेत पुगेर बुटवलका विभिन्न क्याम्पसहरूमा अध्ययनका लागि भर्ना हुनुभएका विद्यार्थीहरूलाई लक्षित गरेर क्याम्पसहरूकै सिफारिशका आधारमा पढ़ाईसँगै रोजगार कार्यक्रममा आबद्ध गराइएको नगर प्रमुख पाण्डेले बताउनुभयो। विद्यार्थीले पढ़ाईसकेपछि रोजगारमा लाग्न सहज होस् र सम्बन्धित क्षेत्रको बारेमा सामान्य भए पनि जानकारी लिन सक्नुहोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाको सो प्रकारको कार्यक्रम सञ्चालन भएको हो। यस वर्ष राजस्व संकलन र ट्राफिक व्यवस्थापनको काममा खटाउने गरी कार्यक्रम सञ्चालन गरिएको छ भने आगामी वर्ष घरबाटै फोहोर मैला वर्गीकरणको लागि समेत विद्यार्थीहरूलाई खटाउने गरी कार्यक्रम ल्याउँदैछौ नगरपालिकाले भनेको छ। यसरी बुटवलमा पढ़ाईसँगै रोजगार कार्यक्रम शुरू भएको छ। अहिले तत्कालको लागि 200 जना विद्यार्थी कार्यक्रममा जोड़िनु भएको छ। यसले सिप र ज्ञानको विकास भएको त छ नै त्यो सम्बन्धी थोरै भए पनि आमदानीको पाटो पक्षमा पनि जोड़िएको छ। यसरी हामी सकारात्मक काम गर्न सक्दा रहेछौं अथवा हामीले भइरहेकै समय र भइरहेकै लगानीमा पनि हामीले थप आमदानीका स्रोत खोज्न सक्दा रहेछौं। त्यसैले हामी सकारात्मक कामको थालनी गर्नुपर्छ। पेसा राम्रो भयो भने त्यसले पैसा मात्रै दिँदैन, आनन्दमा पनि दिन्छ। त्यसकारण हाम्रा शैक्षिक संस्थाहरू मार्फत ज्ञानसँगै सिप र जागर पनि भरेर दक्ष जनशक्ति उत्पादन गर्न सके त्यसले देशलाई नै समृद्धिको बाटोमा लान्छ। समृद्धि भनेर गाएर होइन, समृद्धि चाहिँ मेहनत गरेपछि प्राप्त हुने कुरा हो। भलै त्यसको यो प्रचार प्रसारको निम्ति संचारका निम्ति त थोरै कुरा भन्नै पर्छ, तर हामीले फगत समृद्धिको रटान मात्रै लगाएर कसैले पनि समृद्धि प्राप्त गर्दैन, व्यक्तिले पनि गर्दैन, देशले पनि। त्यसका निम्ति त बुटवलमा त्यहाँको उपमहानगरपालिकाले क्याम्पसका विद्यार्थीहरूलाई सामान्य रोजगारी र सिप सिकाए झैं कामबाट शुरू गर्नुपर्छ। अब बैतडीको खबर यो पनि गजब राम्रो लागेर आनन्द दिने कुरा लागेर सुनाउँदैछौ। सानो र पुरानो घर, त्यही घरको वरिपरि पूरै भित्ता मौरीका घारहरूले छोपिएका छन्। भित्तामा ठाउँ बाँकी नरहेपछि भान्सा चर्पेको छत र बाटो समेत लहरै घारहरूले भरिभराउ देखिन्छ, मानव घर मौरीका घारले नै छोपिएको छ। यो दृश्य बैतडीको सुर्नया गाउँपालिका साथ छिडाको हो। स्थानीय प्रेमबहादुर विष्टको घर पुग्दा यस्तै दृश्य देख्न सकिन्छ। विष्टले विगत 25 वर्षदेखि परम्परागत घारहरूमा यसै गरी मौरी पालन गरिरहनु भएको छ। शुरूमा थोरै घारबाट मौरी पालनको काम शुरू भएको उहाँ बताउनुहुन्छ। बढ्दै यहाँसम्म पुगे, विष्ट सुनाउनुहुन्छ, घरका भित्तामा घार राख्ने ठाउँ नभएपछि भान्सा चर्पी बाटो किनारसम्म पुग्यो। त्यतिले पनि नपुगेर उहाँले घर नजिकैको भीरपाको खरबारीतिर पनि मौरीका घार लगेर राख्नु भएको छ। उहाँले आफूसँग अहिले झण्डै 70 घार मौरी रहेको बताउनुहुन्छ, जसबाट वार्षिक 2 क्विन्टल मह उत्पादन हुने सुनाउनुहुन्छ। मैले हाम्रो गाउँघरमा पहिलेदेखि चल्दै आएको घरमै मौरी पाल्छु। मौरी पनि यहाँका स्थानीय जात नै हुन्, पूरै अर्ग्यानिक छ। विष्टको परिवारमा आफूसहित श्रीमती छोराछोरी गरी 6 जनाको परिवार संख्या छ। घर मौरी पालनबाटै चलेको उहाँ सुनाउनुहुन्छ। वर्षमा 2 पल्ट मन निकाल्ने गरेको उहाँले अनुभव सुनाउनुभयो। चैत वैशाखको बीचमा एकपटक र कार्तिक मंगिरमा दोस्रो पटक गरी 2 पल्ट मह निकाल्छु। 1 पल्ट निकाल्दा 1 क्विन्टल भन्दा बढ़ी मह निस्कन्छ। आफूले उत्पादन गरेको महले सहजै बजार पाएको उहाँले बताउनुभयो। आफ्नो मह स्थानीय बजारदेखि जिल्ला बाहिर पनि निकासी हुने गरेको बताउनुहुन्छ। पछिल्लो समय परम्परागत तरिकाबाट मौरी पालन गर्दा मौरी जोगाउन चाहिँ धौधौ परेको उहाँको गुनासो छ। सबभन्दा समस्या जंगलबाट आएर मलसाप्रोले मौरी नष्ट गरिदिन्छ। काठका मुढाबाट बनाइएका घारहरूमा मलसाप्रोले सजिलै मौरी खाइदिन्छ। बर्खामा चिसोबाट जोगाउन पनि कठिन हुन्छ, पानीबाट जोगाउन पनि गाह्रो छ। लामो समयदेखि मौरी पालन गर्दा आफूले कुनै निकायको सहयोग नपाएको उहाँले बताउनुभयो। पछिल्लो समय आधुनिक मौरी पालन र केही प्राविधिक तथा व्यावसायिक दक्षता अभिवृद्धिका सहयोग पाए, त्यो सहयोग लिएर व्यवसाय बढ़ाउने उहाँको चाहना छ। अहिलेसम्म त तालिम र अनुदान केही पनि लिएको छैन, सायद आफू कतै नधाएर पनि होला उहाँलाई लाग्छ। कसैले तालिम र प्राविधिक सहायता दिए व्यवसाय बढ़ाउने थिए, यसले मेरो आमदानी पनि बढ़थ्यो, यसले त मलाई मात्रै होइन अरूलाई पनि रोजगारी दिन्थ्यो कि भनेर उहाँले आनन्दको कुरा सुनाउनु भएको छ। घरको वरिपरि पूरै भित्तामा मौरीका घारले भित्तै छोपिएको छ। भित्तामा ठाउँ नपुगेपछि शौचालय भान्साघर सँगसँगै परको बाटो र खरपाखासँग पनि सम्म पनि उहाँले परम्परागत मौरीका घार राख्नु भएको छ। यसरी मौरीमा मेहनत गरेर आमदानी बटुल्ने स्थानीय बैतडी सुर्नयाका प्रेमबहादुर विष्टलाई हार्दिक बधाई छ। उहाँको जस्तै मेहनत हाम्रो पनि हुन सकोस् र यस्तै राम्रा खबर जुनसुकै माध्यमबाट भए पनि हामीले पनि प्रवाह गरौं। यो जागरिलो खबर लेख्नुहुने आदरणीय पत्रकार कृष्ण विष्टप्रति हामी अनुग्रही छौं। यस्तै खबरहरू सुन्न र सुनाउन पाए त त्यो हाम्रा निम्ति निकै फलदायी हुन्थ्यो। अब त्यस्तै महानगर काठमाडौँभित्रको कुरा छ। काठमाडौँ महानगरपालिकाले आरोग्य जीवनको निम्ति आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यान मार्फत शारीरिक, मानसिक, आत्मिक स्वास्थ्य जीवन शैली पद्धति प्रवर्धन गर्ने भएको छ। आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा यस्तो घोषणा भएको हो। निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँगुरा सड़क र बढ़दो सवारी चाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ नीति तथा कार्यक्रममा भनिएको छ। महानगर वासिन्दाको मृगौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा भएको छ। मातृ शिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत कार्यक्रममा उल्लेख गरिएको छ। सार्वजनिक स्थानमा स्तनपान र हेरचाह ब्लकहरू सेवा व्यवस्थापन गरिने भएको छ। महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकहरूलाई 10% निशुल्क उपचार गर्ने व्यवस्था कडाईसाथ लागू गरिने समेत उल्लेख गरिएको छ। महानगरका वासिन्दाहरूलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगर वासिन्दाको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने विशेष कार्यक्रम समेत महानगरपालिकाको प्राथमिकतामा परेको छ। यसरी काठमाडौँ महानगरभित्रका विपन्न तथा असहायको लागि निशुल्क स्वास्थ्य उपचार सँगसँगै स्वास्थ्य परामर्शको भरपर्दो व्यवस्था गर्ने भनेर काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। यसले महानगरका स्थानीयहरूलाई पक्कै पनि आशा जगाइदिएको छ। अब अर्को चाहिँ नेपालमा जहिले पनि कुनै न कुनै किसिमको आन्दोलन भइरहन्छ। सायद नेपाल जस्तै अरू मुलुकमा पनि त्यस्तो हुँदै नै हो जो विभिन्न संचार माध्यमबाट हामीले कहिले कहिले देख्ने गर्छौं। लाग्दछ सबैलाई कि किन सड़कमा आन्दोलन हुन्छ? हामीले हाम्रो समस्या सुनाउन होस् अथवा आक्रोश पोख्न किन सड़कमै जान्छौं र भौतिक अथवा निर्दोष वस्तुमाथि संरचनामाथि हाम्रो कहिलेकाहीँ आक्रमण पनि हुने गर्छ? के यो सही कुरा हो त? हामी यिनै विषयमा कहिलेकाहीँ एक्लै एक्लै पनि आफैभित्र बहस चलाइरहेका हुन्छौ। तैपनि यसो सबैले सोचिरहँदा आन्दोलन चाहिँ रोकिएको छैन र फेरि आन्दोलनका विभिन्न किसिमहरू हुने गर्दछन् र सबभन्दा हामी कहाँ चाहिँ आक्रोशित आन्दोलनका किसिम बढ़ी प्रयोग हुन्छन् र अरू त अरू विद्यालयका शिक्षक शिक्षिका र अस्पतालका डाक्टर चिकित्सकहरू स्वास्थ्य कर्मीहरू पनि आन्दोलित भएपछि चाहिँ जीवनका महत्वपूर्ण अवयवका चाहिने क्षेत्रमा पनि आन्दोलन हड़ताल भएपछि धेरै मानिसलाई त्यसले नैराश्यता प्रदान गर्छ। आखिर आन्दोलन नै गर्नुपर्ने किन भयो त? यसका कारणहरू हामीले खास खोज्दा रहेनछौ। यही बीचमा झण्डै 13,000 चिकित्सकहरू आन्दोलित भइरहेको खबर छ। यति बेला नेपालका विभिन्न मेडिकल कलेज र शिक्षण अस्पतालहरूमा इन्टर्नशिप गरिरहनु भएका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिनु भएको छ। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै झण्डै 13,000 चिकित्सकहरू आन्दोलित हुनुहुन्छ। उहाँहरूले संघर्ष समिति बनाएर हिजोदेखि माइती घरमा धरना दिन थाल्नु भएको छ। सरकारमाथि दबाव बढ़िरहेको छ। संघर्ष समितिका संयोजक डाक्टर प्रज्ञान बस्नेतले अत्यधिक कार्यबोधका कारण चिकित्सकहरू प्रताड़ित हुनु परेको बताउनुभयो। उहाँले चिकित्सा शिक्षा आयोगको परीक्षामा उत्कृष्ट अंक ल्याएर पनि मैले एमडी इन इन्टरनल मेडिसिन पढ़िन किनभने त्यहाँ एकै पटक 36 घण्टासम्म ड्यूटी गर्नुपर्ने रहेछ। कार्यबोझ र अनिन्द्राका कारण कतिपय चिकित्सकहरू मानसिक तनावमा परेको पनि उहाँले सुनाउनु भएको छ। कुनै चिकित्सकले छात्रवृत्तिमा सरकारी अस्पतालमा एमडी पढ्न नाम निकालेको छ भने उसले लगातार 36 घण्टा र हप्तामा करिब 100 घण्टा काम गर्नुपर्छ। हप्तामा विदाको कुनै व्यवस्था हुँदैन। यसले गर्दा 6 महिना काम गरेपछि मानसिक तनावको कारण पढाइ छोड्न मन लाग्छ, तर बीचमै पढाइ छोडेमा भारी जरिवाना तिर्नुपर्ने नियम छ। जरिवाना नतिरेसम्म अर्को वर्षको एमडी एमएस प्रवेश परीक्षामा सामेलै हुन पाइँदैन। यसले गर्दा न त पढाइ छोड्न मिल्छ, न जरिवाना तिर्न नै सहज छ। अन्तत यसले गम्भीर मानसिक समस्या निम्ताउँछ। हाम्रो आन्दोलन यसकै विरूद्ध हो भनेर उहाँले सुनाउनुभयो। चिकित्सा शिक्षा संघर्ष अभियान केन्द्रीय समितिका अनुसार अहिले नेपालमा इन्टर्नशिप गरिरहनुभएका 1500 मेडिकल अधिकृत, 8000 आवासीय चिकित्सक, 3000 भन्दा बढ़ी हुनुहुन्छ। श्रम शिक्षा र स्वास्थ्य मन्त्रालयले आफ्ना मागहरू सुनवाई नगरेपछि उहाँहरू धरनामा बस्न बाध्य हुनुभएको हो। समितिले यो आन्दोलन माग पूरा नभएसम्म जारी रहने भनेर बताएको छ। यसरी आन्दोलित हुनुहुन्छ झण्डै 13000 चिकित्सकहरू। आन्दोलन गर्नुका भावनात्मक चाहिने बाध्यताहरू उहाँहरूले सबैमा सुनाउनु भएको छ। त्यसैले सरकारले, समुदायले, कुनै पनि तह, क्षेत्र, समूहले राखेका जायज मागहरूलाई यथासमयमै सुनाउनु पर्दछ, सम्बोधन गर्नुपर्दछ। आन्दोलनै गर्नुपर्ने अवस्था कहिले पनि निर्माण नहोस् र हाम्रो निर्दोष चीज वस्तु सड़क होस् अथवा घर भवन, भौतिक संरचनाहरू, प्राकृतिक सम्पदाहरू कहिल्यै आन्दोलनको निशानामा नपरोस् र कसैलाई पनि आन्दोलनै गर्नुपर्ने अवस्थामा कहिल्यै पनि पुर्याउनु हुँदैन। समयमा कुरा सुन्न सकिएन भने, समयमा बुझ्न सकिएन भने त्यसले निम्ताउने दुःख, त्यसले निम्ताउने दुर्घटना सँगसँगै क्षतिको मात्रा पनि बढ्न जान्छ। त्यसकारण हरेक नेपाली एउटैले माग राखे पनि सरकारले सुन्नुपर्छ, समुदायले त्यसलाई बुझ्नुपर्छ। बरू होली हेची गर्ने, अनर्गल चाहिँ प्रचारबाजी गर्ने, गलत सन्देश र गलत आरोप प्रत्यारोप गर्नुभन्दा वास्तविकता पहिला आएर समस्या समाधानमा सबैको गठजोड होस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता चिर्दै जाने र शुरूआत बजेटबाट भएको बताउनु भएको छ। सरकारले नयाँ आर्थिक वर्षको निम्ति विनियोजित बजेट संघीय संसद मार्फत प्रस्तुत गरिसकेको छ। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको, त्यसको शुरूआत आउने वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने बताउनु भएको छ। अहिले नेपालको र नेपालीको सबभन्दा टाउको दुखाइको विषय नै वैदेशिक रोजगार छ। हामी नेपालीहरू थोरै कोही कोही रहरले गयौं कि नत्र सबैको वैदेशिक रोजगारमा जाने, विदेश जाने चाहिँ बाध्यता छ। त्यही बाध्यता हामीलाई किन पर्यो त? हामीले आखिर श्रम नै खर्च गर्ने हो, पसिनै बगाउने हो भने यही देशमा पसिना बगाउन किन पाएनौं? हामी त यही देशमा पसिना बगाउन चाहन्छौ। अनि अहिले सरकारका अर्थमन्त्रीज्यूले भन्नुभएको कुरालाई हामीले परगेल्ने हो भने, यसको शब्दावली हेर्ने हो भने चाहिँ युवाहरूले विदेशी नै पर्ने बाध्यता चिर्ने सुगात यो बजेटले गरेको छ। यो विस्तारै बढ्दै जानेछ। हामी आशा गर्छौं नेपालीले कहिल्यै पनि काम गर्नको निम्ति, रोजगारीका निम्ति विदेश जान नपरोस्। जानै पर्यो भने नेपालीले गरेको उन्नतिका कुरा सिकाउन अनि संसारले गरिरहेका प्रगति छ भने त्यो सिकेर नेपाल ल्याउन मात्रै विदेश जानु परोस्। अरू चाहिँ हामीले प्रगति गरेर, जसरी नेपाल घुम्न विदेशीहरू आउँछन् उसै गरी पनि हामी आनन्दले ती देशको भ्रमण गर्न पर्यटक भएर जानु परोस्, पढाउने प्राध्यापक भएर जानु परोस्, अथवा हामीले चाहिँ सिप सिकाउने एउटा चाहिँ कारिगर भएर जानु परोस्, काम गर्ने कामदार भएर, मजदूर भएर विदेश जान नपरोस्। वैदेशिक रोजगारले ल्याएका अनेक तरंगहरू छन् जो तपाईँलाई थाहै छ। एउटा हो र हजारौं तरंगले अहिले हाम्रो मथिंगल लागेको छ। त्यसले पारेको प्रभाव सांस्कृतिक क्षेत्रमा छ, पारिवारिक क्षेत्रमा छ, आपसी समझदारीहरूमा छ, आर्थिक क्षेत्रमा पनि छ। वैदेशिक रोजगारमा गएर कमाएर ल्याएर हामीलाई तत्कालीन लाभ त भइरहेकै छ, तर दीर्घकालीन लाभ न परिवारले लिन सक्छ, न देशले लिन सक्छ। त्यसैले सबभन्दा पहिला देश धनी र सम्पन्न बन्नुपर्छ। त्यो चाहिँ हामी साधारण मान्छेको बलबुताले भन्दा सरकारको बलबुताले, सबै नागरिकलाई सरकारले योजना बनाएर आफू अगुवा हुने, आफूले त्यसको नेतृत्व गर्ने र आम नागरिकलाई त्यही नेतृत्वमा लगाउन सकेपछि मात्रै देश अझ विकसित र समृद्धिको लयमा जाने गर्छ। अब एउटा नमिठो कुरा जो तपाईँले सुनिरहनु भयो होला, हेरिरहनु भएको होला, अहिले त सुन्ने भन्दा हेर्ने जमाना छ। भिडियो सहितका क्लिपहरू ठाउँ ठाउँका आउने गर्छन्। सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालिदिएको भिडियो अहिले सार्वजनिक भएपछि यो चाहिँ सबैमा पुगिरहेको छ र त्यसबारे अनुसन्धान अगाडि बढ़ेको बताइएको छ। शुक्रबार दिउँसो गोदावरी नगरपालिका 4, यो चाहिँ पश्चिमको कुरा हो, भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले एकजना स्थानीय महिलाको टेम्पो सड़क किनारमा बसेर व्यापार गरेको आरोप लगाउँदै धकेल्दै धकेल्दै धकेल्दै लगेर भीड़बाट खसालिदिएको भिडियो अहिले सबै ठाउँमा पुगिरहेको छ। भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएपछि कर्मचारीको विरोध र आलोचनाका चाहिने शब्दावलीहरू पनि थुप्रो सुनिन्छ। टेम्पो गोदावरीकै स्थानीय 44 वर्षीय धनादेवी धामीको थियो। धामीले आफ्नो घर नजिक भीमदत्त राजमार्गको गाईमारे डाँडाको सड़क किनारमा टेम्पो रोकेर त्यसमा सामान राखेर बेच्दै आउनुभएको थियो। धामीका अनुसार उहाँले सड़क छेउमा रोकेर पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायतका सामग्री बेचेर आफ्नो जीविकोपार्जन हुँदै आएको थियो। तर त्यसरी सड़क किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको अटो आफैले धकेलेर भीड़बाट खसालिदिएको देखिन्छ र अहिले यो विषय आम सर्वसाधारणमा चासोको विषय बनेको छ। र यो विषय किन यसो गरियो, आखिर यो भौतिक सम्पत्ति नै धकेलेर भीड़बाट लडाउनु पर्ने कारण के थियो, अरू विकल्पहरू सरकारसँग सम्बन्धित कर्मचारीसँग थिएन त भन्ने कुरा आइरहेको छ। र यही विषयमा अनुसन्धान गर्नको निम्ति वनका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ। यो वन कार्यालयका प्रमुख सहित 20 जनाले चाहिँ विज्ञप्ति पनि जारी गरेको देखिन्छ। चाहिँ पश्चिमको एउटा अनि पूर्वमा चाहिँ विद्यार्थीहरूले परीक्षामा चिट चोर्नका निम्ति मोबाइल लगे भनेर जफत गरिएको अथवा चाहिँ खोसेर राखिएको मोबाइल नष्ट गरिएको कुरा पनि अहिले आलोच्य बनेको छ। त्यसकारण हामी हरेक ठाउँमा संयम बन्नुपर्छ, समस्याहरूलाई बसेर छलफलबाट टुङ्ग्याउनुपर्छ, कसैले पनि मर्का नपर्ने गरी समाधान गर्न सक्ने मानिसहरू पो समाधान गर्ने, मध्यस्थता गर्ने त कसैलाई मर्का पारेर कसैको हामीले बिगार गरेर समाधान हुँदैन। त्यसैले हामी सबै धैर्य हौं, जुनसुकै पक्ष भए पनि पीड़क र पीड़ित बसिकन मध्यमार्गी निकास निकाल्नु पर्दछ। र वास्तवमा भन्यो भने हामीसँग सम्भावनाका विकल्पहरू थुप्रै हुँदाहुँदै पनि हामी ती विकल्पको बारेमा कम छलफल गर्दा रहेछौं। आक्रोश, आवेग र अझ भावावेगले हामी आफैलाई कमजोर बनाउँछ। अनि गएको वर्ष शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा 29 दिन लामो आन्दोलन भयो, भनौं न 1 महिना लामो आन्दोलन भयो। 2082 वैशाख 17 गते शिक्षकको माग सम्बोधन गर्न सरकारले मन्त्री परिषदबाट 9 बुँदे सहमति पनि पारित गर्यो। तर मन्त्री परिषदबाट त्यति बेला निर्णय भएको विषय कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघ फेरि आन्दोलनको तयारीमा जुटेका खबरहरू आएको छ। 2081 चैत 20 देखि 2082 वैशाख 17 गतेसम्म महासंघको नेतृत्वमा देशभरका शिक्षक काठमाडौँ केन्द्रित भएर आन्दोलन गर्नुभएको थियो। 9 बुँदेको कार्यान्वयन भएको छैन, माग पूरा नभएपछि आन्दोलन अनिवार्य हो, परिस्थितिले आन्दोलनमा लैजाँदैछ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी भन्नुहुन्छ, यो सरकारको व्यवस्थाको कारण भएको हो, महासंघले आफ्ना मागबारे सरकारलाई ध्यान आकर्षण पनि गराइसकेको छ, मन्त्रीज्यूलाई एजेण्डा राखेका छौं, हेर्छौं भन्नुभएको छ, हामी पनि हेर्दैछौं। अध्यक्ष लक्ष्मी किशोर सुवेदी सुनाउनुहुन्छ, यदि माग पूरा नभए अथवा सम्झौता भएका बुदाहरू कार्यान्वयनमा नआयो भने हामी आन्दोलन गर्छौं भनेर फेरि शिक्षक महासंघले भनेको छ। हामी अघिदेखि भन्दै थियौं हाम्रो सड़क, सार्वजनिक स्थलहरू आन्दोलनको केन्द्र भाग पर्नु हुँदैन। भौतिक संरचना अझ सड़क, पुल, अरू सार्वजनिक सेवा क्षेत्र यथास्थानमा यथावस्थामा कसरी चलाइरहन सकिन्छ त्यसबारे सोच्नुपर्छ। कहिले शिक्षकले आन्दोलन गर्ने, कहिले चिकित्सकले आन्दोलन गर्ने, अनि अरूले त गरिरहनै भएको छ। त्यसकारण यी आन्दोलनहरूले हामीलाई नै पछि पार्छ, हामीलाई नै कमजोर बनाउँछ। सरकारले सक्ने कुरा जायज कुरालाई बेलामा पूरा गर्नुपर्छ, अनि हामी सर्वसाधारण जुन क्षेत्रमा जुन तहमा छौं हामीहरूले पनि राज्यले नसक्ने कुरा छ भने हामीले डिपी गरेर यस्तो कुरा गरिदेऊ भन्नु पनि हुँदैन। यी सब कुरा चाहिँ नागरिक दायित्वभित्र पर्छ। सबभन्दा पहिला हामी नेपाली नागरिक हौं, त्यसपछि मात्रै कुनै जिम्मेवारीमा छौं, कुनै नेतृत्वमा छौं अथवा साधारण ठाउँमा छौं, सेवाग्राही छौं, काहीँ काहीँ हामी सेवा दिने क्षेत्रमा छौं, काहीँ हामी पीड़ित भएका छौं, काहीँ पीड़क भएका छौं। वास्तवमा सबभन्दा पहिला हामीले हरेक ठाउँ क्षेत्र नेतृत्वमा रहँदा पनि हाम्रो आफ्नो नागरिक कर्तव्य पूरा गर्यौं, हाम्रो इमान र नैतिकतालाई उपयोग गर्यौं भने यो अहिले आएका जति पनि समस्या आउँथेनन् जस्तो लाग्छ। यो चाहिँ हामीलाई लाग्ने कुरा हो। वास्तविकता चाहिँ ती ठाउँमा फरक हुन्छ कि त्यो त भोग्नेहरूले जान्ने कुरा हो। फेरि काठमाडौँकै कुरा, काठमाडौँ महानगरपालिकाले सांस्कृतिक शहर समृद्ध महानगरको परिकल्पना मूर्त रूप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षण प्रवर्धन तथा विकास गर्ने बताएको छ। आउने आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा यो उल्लेख छ। काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय रचनात्मक शहरका रूपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य, त्यसै गरी बहा, हेती, पोखरी, गुम्बा, स्तूपा, चोक, ननी, डबली, फल्चा लगायत संरचना तथा सम्पदा स्थल, अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्साङ्कन, मर्मत, जीर्णोद्धार, पुननिर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ भनेर नीति तथा कार्यक्रममा लेखिएको छ। जसरी लेखिएका शब्दहरू पढ्दा आनन्द आउँछ, काम त्यसै गरी भएर काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण सँगसँगै अरू नागरिक आमदानी हुने, नागरिक स्वार्थ जोडिने धेरै महत्वका काम गरोस् र लाग्दछ काठमाडौँ महानगरपालिकाले गरेको सराहनीय काम त देशका अरू स्थानीय पालिकाले पनि धेरै ठाउँमा अनुसरण गर्नेछन्। त्यसैले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त दुरूस्त राख्दै हाम्रा प्राकृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरूलाई संरक्षणमा पनि जोड़ दियोस्। अब चाहिँ पर्वतको खबर। जन्मैदेखि पूरै अपाङ्गताको जीवन बिताउँदै आउनुभएको पर्वतको जलजला गाउँपालिका 4 फड्के ढुङ्गाका 24 वर्षीय सुनिता विश्वकर्माले घरमै नागरिकता पाउनुभयो। 24 घण्टा बिस्तारामै पल्टिरहने भएको कारण परिवारले समुदाय सदरमुकाम कुस्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि घरमै लगेर नागरिकता दिइएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल सहित कार्यालयका कर्मचारी, स्थानीय वडा अध्यक्ष भरत जीसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण भएको हो। कार्यालयसम्म आएर सेवा लिन नसक्नेलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। उहाँका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाउने कुनै उपाय नभएको बताउनुहुन्छ। नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रमुख जिल्लाधिकारी पौडेलको भनाइ छ। पीड़ित सुनिताका बाबु काला सुनारले पोलियो रोगको कारण छोरीको यस्तो अवस्था भएको बताउनुभयो। जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उहाँले पूर्ण रूपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताउनु भएको छ। खाना खुवाउने, सरसफाई गरिदिन एकजना पूर्ण रूपमा खटिनु पर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनाउनुभयो। यसरी पूर्ण अपाङ्गता भएका एकजना 24 वर्षीय सुनिता विश्वकर्मालाई जलजला गाउँपालिका 4 फड्के ढुङ्गामा रहेको उहाँको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी लगायतको समूहले नागरिकता दिएको छ। नागरिकता प्राप्त भएपछि सामाजिक सुरक्षा भत्ता लगायत राज्यबाट लिन सक्ने अरू सुविधा लिन सजिलो हुन्छ। यसै गरी हाम्रो सार्वजनिक सेवालाई सर्वसाधारण मैत्री बनाउनुपर्छ। अझ ज्येष्ठ नागरिक, विभिन्न किसिमका शारीरिक अपाङ्गता भोगिरहनुभएका, दूर दराजमा हुनुभएकालाई यस्तो सेवा पुर्याउन सकियो भने आखिर यो सेवा पुर्याउन ठूलो खर्च पनि लाग्दैन। राज्यले एक पैसा खर्च नगरी पनि नागरिकको मन खुशी बनाउन सक्ने, जीवनमा बहुआयामिक रूपान्तरण गर्न सक्ने थुप्रो काम छन्। ती चाहिँ हामीले चाहेर पनि नगरेको हो कि अथवा ती बारेमा सरकारमा रहनेहरूलाई थाहा नभएको हो कि, हामीले विगतमा यस्ता थुप्रो नमिठो देखेकै छौं। त्यसैले सरकार जनमैत्री बन्नुपर्छ, सरकार नागरिक हितमा काम गरिरहनुपर्छ, सबैको जस पायो भने, सबैले गुणगान गाए भने अथवा तारीफ गरे भने, प्रशंसा गरे भने ती मान्छेको निम्ति जसरी दीर्घ जीवन प्राप्त हुन्छ, लामो आयु प्राप्त हुन्छ, खुशी प्राप्त हुन्छ, सरकारका निम्ति पनि त्यसै गरी चाहिँ त्यो आशीर्वाद र त्यो सम्मानले अझ बढी सफल बनाउँछ। अब एउटा सानो खबर तर यो महत्वपूर्ण कुरा, हामी कति प्रकृति प्रेमी छौं भन्ने कुरा। काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चरा चुरुङ्गी मैत्री अभ्यासहरू सञ्चालन गर्दै चरा चुरुङ्गीका लागि पानी उपलब्ध गराउन पानी पात्र, नाम याद गर्नुहोला, पानी पात्र, पानी राख्ने भाँडो स्थापना गर्ने भएको छ। आज नगरसभाको 19 अधिवेशनमा

0: जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सी छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सी विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 126 पालिकाको 1271 वटाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाहरूको पुननिर्माण तथा मर्मत सम्हार र अपग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1 लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र ज्योति संघको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाइ थियो। औसत आयु, उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न जोड़ दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अव्वल रहेको जनाउँदै सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना

0: लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
1: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2 लाख केजी होल्ड गरिएको छ भने करिब 7 लाख केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष दिली राम श्रेष्ठ:
2: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3 लाख केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5 लाखदेखि 7 लाख केजीसम्म गोदाममा थन्किएको छ।
1: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई:
3: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तान दिन नसक्ला जस्तो छ। प्रमाणकालीन गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया मानु पर्ला जस्तो भइसक्यो।
1: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3 साता यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एकपटक नमूना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पुनम राई:
3: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसेकम 30-40 दिन लाग्छ। त्योपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने 60 दिन कुनै पनि चिया त्यहाँ रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन। हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ विश्वास गर्दैन। रिपोर्ट छ, 22 रिपोर्ट छ।
1: उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल:
4: यदि गभर्मेन्ट डेभलप गर्यो भने यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैन। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
1: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
0: आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, संयुक्त राष्ट्र संघीय निकायका कार्यक्रम, विश्वव्यापी मंचमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका ओडा नम्बर 8 ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। यसै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै

0: फोहोरलाई निशुल्क सशुल्क न्यूनीकरण सृजनात्मक पुनः चक्रिय लगायत प्रयोगमा आधारित बनाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख छ। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवसका अवसरमा रोल्पामा रक्तदान गरेर दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वैच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोड़िनुपर्ने र रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवामा लिनुपर्नेमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अझै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिकाप्रति अझै सशंकित भएका कारण राष्ट्रपति ट्रम्पले सो कुरा दोहोर्याउनु भएको हो। महीनौदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र अमेरिकाले द्वन्द अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने संकेत गरे पनि तेहरानले त्यो समयलाई लिएर शंका व्यक्त गरेको छ र इरानी मीडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधि मण्डल आजै तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताको अन्तिम रूप लिनु अघि मध्यस्थता प्रक्रियालाई अगाडि बढ़ाउने प्रयासको हिस्सा हो। इरानी अधिकारीहरूले सम्झौताका केही महत्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको संकेत दिएका छन्। इरानी संचार माध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय बाँकी रहेको उल्लेख गरेका छन्। कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्ध विरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासको रूपमा हेरिएको छ। यद्यपि सम्झौता नजिक पुगेको दावी भइरहेका बेला समय सीमा कार्यान्वयनको स्वरूप र दुवै पक्षको अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदीयमान राष्ट्रहरूको बढ़दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमा भन्दा बाहिर फैलिएको बताउनुभयो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वाणिज्य ब्याङ्कहरूको निषेध संकलन र सम्पत्ति बढ़े पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुनिँदा ब्याङ्कहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्क सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य ब्याङ्कहरूको कुल निषेध 13.63% बढ़ेर 6,541.65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा ब्याङ्कहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भयो। गरी 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू आउल्याएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्किङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न ब्याङ्कहरूलाई सचेत गराएको छ। वाणिज्य ब्याङ्कहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अङ्कले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपडा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपडा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: फिफा विश्वकप अन्तर्गत आज राति नवौं प्रवेशी कुराकाओ विरूद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 11:15 हस्टन स्टेडियममा शुरू हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाओ विरूद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेलप्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्री पूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सह आयोजक अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाओ पछि आइभरी कोस्ट र इक्वेडोरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले 1-1 अङ्क बाँडेका हुन्। खेलको 21 मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारी गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। शुरूआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32 मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याए। यस नतिजासँगै समूहमा ब्राजिल र मोरक्कोले समान 1-1 अङ्क जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीले पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026मा सुखद शुरूआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जीतसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998मा विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ। काठमाडौँ महानगरपालिका 22 ले आयोजना गरेको मिस्टर महानगरको 2रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो। मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले 75 किलो भन्दा माथिको तौल समूहबाट उपाधि जितेका हुन्। उनले तौल समूहको प्रतिस्पर्धामा 1 लाख र ओभरअल प्रतिस्पर्धाबाट 2रो मिस्टर महानगरको उपाधि सहित 5 लाख र ट्रफी र ब्यानर प्राप्त गरेका छन्। गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले 1रो मिस्टर महानगर उपाधि प्राप्त गरेका थिए। महिला फिजिक्स तर्फ एनआरके फिटनेस की सीता खत्रीले प्रथम स्थान हासिल गरी उनलाई नगद 1,25,000 सहित पदक र सम्मान पत्र प्रदान गरिएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्ड स्टार्सले 5औं नखीपोर्ट खुला पुरूष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। आर्मी पुरूष तथा ग्रान्डी महिलामा च्याम्पियन बनेको हो। नखीपोर्ट स्थित आयोजक नखीपोर्ट युथ क्लबको कमरहलमा भएको पुरूष फाइनलमा आर्मीले आईआईएमएस कीर्तिपुरलाई 83-78 ले पराजित गर्दै उपाधि रक्षा गर्यो। आर्मीका प्रज्वल महाजनले 22 अङ्क जोडे। महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बुढा नीलकण्ठलाई 67-34 ले हरायो। ग्रान्डीकी रिन्सेन मोक्तानले 20 स्कोर गरिन्। चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः 21-10, 16-8, 21-9 र 9-7 को प्रदर्शन गरेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपात हुने, साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलीमीटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेजिङमा, मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरानमा, र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै, यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नु, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? तिमी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
9: हजुर, हाम्रा सेवाहरू,
10: दाँत बाँध्ने,
9: दाँत सफा गर्ने,
10: दाँतमा सिमेन्ट गर्ने,
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
9: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
12: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ,
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं,
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं,
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। टेम्पो भीरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
2: कार्यक्रमहरू पनि अलिक दुईटा प्रेसमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो।
1: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
3: स्वतन्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
1: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
4: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
1: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्ड्स र जापानको खेल पनि आजै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
6: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
4: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढाएको हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
6: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपदका 930 घटना हुँदा 40 मृत्यु भएको छ भने 279 घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए, जसमा 48 मृत्यु भएको थियो भने 193 घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्, जुन 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
2: सचेतनाका कार्यक्रमहरू पनि गयौं भने त्यसै गरी हामीले विशेष गरी यो अल्छिलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो अक्टोबरको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सहयोग साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगाए यो कारणले पनि, र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेदेखि त्यो बढी वर्षा र गाडी आउने समयमा चाहिँ हामीले धेरै विशेष सेवा गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गऱ्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कमभन्दा कम क्षति होस् भन्ने किसिमको तयारीहरू गरेका छौँ।
6: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9, आगलागीबाट 5, हावाहुरीका कारण 4 र भारी वर्षाका कारण 3 मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 मृत्यु भएको थियो भने हावाहुरीका कारण 7, चट्याङका कारण 7, आगलागीमा परेर 7 र लेक लागेर 6 मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको वनसार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बादीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिका बारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवार भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
3: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
6: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटना पछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता विथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरुतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ को नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:00 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
1: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
7: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जाय छ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
7: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौँ तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
12: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ, त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छैन?
7: होइन, यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ।
12: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
7: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिसरमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्था गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
12: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो, त्यो हिसाबले पनि पहिला भएका सहमति कारणै नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
7: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेर त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भनेर भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
12: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
7: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी दिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
1: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाडौँ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 मा काठमाडौँमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो, नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
13: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
1: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौ। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
13: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टली, फिजिकली, इमोसनल्ली चाहिँ एउटा महिलासँग एट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरण गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हुन्छ। त्यो एकदमै हिंसा त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरू। हामीलाई, अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
16: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
13: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
17: म जन्मिँदाखेरि चाहिँ अयस्क श्रेणाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन, कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र त्यस्तोलिङ्गी भनेर पढ्ने गरेका थियौँ, अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
16: हो भनेर
17: म के हो भन्ने कुरा नै अन्यल भयो। कि
16: कति समयसम्म त्यस्तो अन्यल रह्यो?
17: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
16: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्न? त्यो 21 वर्षको समयमा चाहिँ तपाईँ के भोग्नु पर्यो?
17: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारी जुवा आउनुपर्छ, स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जस्तै अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिज डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारी जुवा आएन, मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थे, गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ, अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू, अब म यस्तो किन अरू जस्तो पाएर छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन,
16: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
17: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि, त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
16: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान चाहिँ बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ?
17: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ, इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नु पहिचान छ, अस्तित्व छ।
14: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। ताजा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: नेपालको अलैँचीको निर्यात चालु आर्थिक वर्षमा 72% बढेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुश्री खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप्र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्ड्स र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
18: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
19: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले र कांग्रेसमा आन्तरिक विवाद सकिँदै दुवै पार्टी फूटको संघारमा।
0: कैलालीमा टेम्पो भीड़बाट खसालिएको घटनाप्रति व्यापक विरोध। घटनाको सोधपूछका लागि 11 जना प्रहरीको नियन्त्रणमा।
1: प्रवासमा रहेका नेपालीलाई ज्ञान र सिप राष्ट्रको हितमा प्रयोग गर्न परराष्ट्र मन्त्रीको आग्रह। खरबौं घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्री वाग्लेको दावी।
0: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्चस्तरीय टोली तेहरानमा।
1: र विश्वकप फुटबलमा आज जर्मनी र कुराकाउ भेट्दै महिला टी20 विश्वकपमा नेदरल्याण्ड विरूद्ध बंगलादेश विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कुनै बेला मुलुकको सत्ता संचालनमा सहकार्य गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यति बेला आन्तरिक विवाद र नेतृत्व संघर्षका कारण आन्तरिक फूटको संघारमा पुगेका छन्। दुवै दलभित्र नेतृत्वको शैली, संगठन संचालन र भावी महाधिवेशनलाई लिएर फरक फरक धार स्पष्ट रूपमा देखिन थालेका छन्। कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्किएको छ भने एमालेमा नेतृत्व हस्तान्तरणको बहस सतहमा आएको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
3: नेपाली कंग्रेसमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। 5 लाख बढ़ी कार्यकर्ताले आवेदन दिए पनि संस्थापन इतर पक्षका ठूला नेताहरूले नै सदस्यता अध्यावधि गरेका छैनन्। म्याच सकिँदा समेत कुन सदस्य महाधिवेशनमा सहभागी हुन पाउने भन्नेमा मतभेद छ। यही पृष्ठभूमिमा आज विराटनगरमा भएको इतर समूहको कोशी प्रदेश स्तरीय भेलामा नेताहरूले वर्तमान नेतृत्वप्रति कड़ा आक्रोश पोखे। नेता शशांक कोइरालाले त कंग्रेस व्यावहारिक रूपमै फुटिसकेको सनसनीपूर्ण दावी गर्नुभयो।
4: अस्ति वर्षको इतिहास गएको पार्टी उठेको खण्डमा राष्ट्रमा ठुलो आज हामी चुक्रिएको छ। आज हाम्रो मलाई लाग्छ नेपाली कङ्ग्रेस अत्यन्त कमजोर अवस्थामा छ।
3: शशांकले पार्टी फुटिसकेको बताए पनि इतर समूहकी अर्का नेता डाक्टर शेखर कोइरालाले भने पार्टीलाई जुनसुकै हालतमा एक ढिक्का बनाएर लैजाने बताउनुभयो।
4: न त हाम्रो यता हामी साथीहरूको पढाएको खुट्टा छ, न ढुकुले चलेको छ। हामी एक ढिक्का भइदिएर नेपाली कङ्ग्रेसलाई एकता सबै गरेर अगाडि जाने प्रयासमा लागेका छौँ। नेपाली कङ्ग्रेस एक ढिक्का भएन भने कुनै पनि हालतले अगाडि बढ्न सक्दैन।
3: कंग्रेसमा मात्र होइन एमाले भित्र पनि नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निकट नेताहरूले नेतृत्व छाड्न दबाव दिइरहेका छन्। तर ओली भने नेतृत्व दावी गर्नेहरूलाई उल्टै कार्यवाहीको चेतावनी दिँदै हुनुहुन्छ। हालै भक्तपुरको गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर ओलीले पार्टी विभाजनको गम्भीर आशंका सुनाउनु भएको चर्चा छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै पार्टी फुटाउन सक्ने ओलीको विश्लेषण छ। तर एमाले नेता राजेन्द्र गौतमले भने पार्टी फुटको चर्चा निराधार भएको दावी गर्नुभयो। निर्वाचन परिणामको समीक्षा र संगठन पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन भइसकेकाले पार्टी फुट्ने सम्भावना नरहेको उहाँको दावी छ। उहाँका अनुसार यस कार्यदलले संगठन सुदृढीकरण र मार्गचित्र रोडम्याप तयार पार्न देशव्यापी रूपमा छलफल तथा सुझाव संकलन गर्नेछ। यसको शुरूआत हिजोदेखि बागमती प्रदेशबाट शुरू गरिएको उहाँले जानकारी दिनुभयो।
5: आर्थिक भन्ने कुनै आधार छैन, औचित्य छैन, तथ्य वैज्ञानिक कारण छैन, कुनै कुराले पनि पार्टी सोच्ने भन्ने कुनै सम्भावना छैन। निर्वाचनको आत्मसमीक्षा र पुनर्गठनको प्रस्ताव तयार गर्न रामबहादुर थापा बादल नेतृत्वमा एउटा कार्यदल बनाएर त्यसले काम सुरुवात गरिसकेको छ।
1: कैलालीमा एक स्थानीयको टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा अहिले सार्वजनिक भएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा अस्ति शुक्रबार डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका थिए। उक्त घटनामा डिभिजन वन कार्यालय धनगढ़ीले भने सामाजिक सञ्जालमा प्रचार भए जस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दावी गरेको छ। कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा कर्मचारीहरूले जबरजस्ती भीरबाट मिल्काएको भन्ने दावी तथ्यहीन रहेको जनाएको हो। कार्यालयका वरिष्ठ बन्दीहरू सामाजिक सञ्जालमा अहिले सार्वजनिक भएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा अस्ति शुक्रबार डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले

0: बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोहीको क्रममा बिरालो भौगोलिक सतह र सन्तुलनको कारण सो कबाडी टेम्पोको अस्थि पञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौ। तसर्थ कानून बमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचार प्रसार नगर्न तथा सत्य तथ्य बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: उता टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका चार बासपानी कि धनादेवी धामीले भने वन कार्यालयका कर्मचारीहरूले बल प्रयोग गरेर आफ्नो टेम्पो भीरबाट खसालेको आरोप लगाउनु भएको छ। धामीले कानूनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर आपत्ति समेत जनाउनु भयो। धनादेवीले घटनाबाट आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको भन्दै दुखेसो पोख्नुभयो।
2: सब गलत हो, के भन्नु होइन, सब गलत हो, इन्जिन छैन भन्यो, गाडी चल्ने होइन भन्यो, मेरो गाडी सब चल्ने हजुर, चलेको गाडी हो, मेरो चेलाचेलीका मेरो पेट लात हाने, उनले मेरो गाडी खाना पकाए, त्यही हो, अरू के भनौँ म, मेरो चेला चलाउन नाति देखेको गएँ, मैले जराब जराबर खोज्दा खोज्दा गाडी फालिदियो जबरजस्त, त्यही पाउनु पाउँदैन पाउँदैन अब हेर्नु।
1: घटना व्यापक भएपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन र छानबिन गरिने जनाएको थियो। त्यस लगत्तै घटनामा सोधपूछका लागि प्रहरीले 11 वनका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक सोधपूछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।
3: परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना ज्ञान र सिपको देशको हितमा प्रयोग गर्न प्रवासमा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ। आज बेजिङ स्थित दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रियामा मन्त्री खनालले

0: कुरा फाँसुन लागेको भन्दै त्यसको सत्य तथ्य पूर्ण रूपमा बाहिर आएपछि राज्य व्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दावी गर्नुभयो। उहाँले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि
1: निशुल्क पढाई
0: अंग समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्य खुलेको जिकिर गर्नुभयो।
2: नेपालीको हिस्ट्रीमा सबभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल हेज नाउ बिन प्रोसिक्युटेड। 1 खर्ब भन्दा बढी बिगो मागेर तपाईँले देखिराख्नु भएको छ। इफ यु रिड द स्टोरी बिहाइन्ड अल द्याट वाट दे डेड इन कहुट्स एन्ड इन कोलुजन विथ यो देशका रिस्पोन्सिबल निकायहरू अङ्गहरू व्यक्तिहरू डर लाग्छ। त्यसैले यो सबै प्रक्रिया एकैचोटि हामीले साइमल्टेनियसली यो क्लिन अप द म्यासको प्रक्रिया शुरू गरेका छौँ ताकि तपाईँहरू जस्ता युवाहरू चाहिँ विदेशी नपरोस्।
0: अर्थमन्त्री डाक्टर वाग्लेले मुलुक कहिले बन्दैन भनेर युवा विदेशी पर्ने अवस्था बदल्ने गरी सरकार अघि बढ़िरहेको जिकिर समेत गर्नुभयो।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: मार्बलका स्थिति प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको
6: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न

0: ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
2: थाहासञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज सहभागी हुने प्रतिनिधिहरूको नामावली टुङ्गो लगाउने काममै सीमित भएको छ। पूर्व निर्धारित तालिका अनुसार आजै सम्पन्न गर्नुपर्ने भए पनि अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली टुङ्गाउने विषयमा आन्तरिक विवाद हुँदा प्रक्रिया लम्बिएको निर्वाचन आयोग कर्णालीका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 जिल्लाका 545 प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको संयोजक दाहालले बताउनुभयो। अन्य प्रक्रिया भोलिबाट शुरू हुने उहाँको भनाइ थियो। प्रदेश सभापति पदका लागि कर्णालीमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेह उपाध्याय, प्रेम बहादुर बोहरा र नन्दकिशोर बस्नेत एनके सहित 4 नेताहरू अधिवेशनमा आकांक्षी देखिएका छन्। यस्तै आजै जारी अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री भूपदेव शाहले कर्णाली बनाएरै छाड्ने दावी गर्नुभएको छ। उहाँले कर्णाली नबनेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि सफल नबन्ने ठोकुवा समेत गर्नुभयो। निर्धारित कार्यतालिका अनुसार हालसम्म रासपाको कोशी, बागमती, लुम्बिनी र गण्डकी गरी 4 प्रदेशको अधिवेशन सकिएको छ भने भोलि सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका निर्धारित छ। मध्य प्रदेशको अधिवेशन भने अनिश्चितकालका लागि स्थगित भएको रासपा निर्वाचन आयोगले जनाएको छ।
2: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाडौँ भन्ने मूल नारासहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा संचालन हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै सांगुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। साथै अस्पतालहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सृजनाका कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेनजेट र जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै 75 वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
3: वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उनीहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड दिएका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको अहिले चौथर्की रूपमा विरोध भइरहेको छ।
2: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा गणतान्त्रिक शासन व्यवस्था साढे अन्तिम हुने दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उहाँले विध्वंसक बच्याएर बनेको सरकारलाई आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभयो। उहाँले नेपालमा राजसत्ता पुनर्स्थापना नभई जनताले सुख नपाउने दावी गर्नुभयो।
4: किन बौद्ध शैक्षिक वैदिक सनातन हिन्दू अधिराज्य र राजसत्ता स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।
2: राप्रपाको पूर्व नेता धवल शमशेर राणाले सरकार विफल भइसकेको भन्दै विकल्पमा आफूहरू उदाउने दावी गर्नुभयो।
4: यो पालिन सरकार असफल देशमा भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछ। त्यो विकल्प भनेको एमाले कंग्रेस माओवादी र राप्रपा पनि होइन, त्यो विकल्प भनेको हाम्रो पार्टीले दिनेछ।
3: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मशान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,00,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41,00,00,000 अर्थात 0.25% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डकीमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91%,

0: प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तसम्म 7.99% वृद्धि भई 17,78,30,00,00,000 पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा उघटेको छ। त्यसपछि विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62%, कृषि वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा 20.64%, निर्माण सम्बन्धी उद्योगमा 12.26%, धातुजन्य उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा 4.14% तथा खाने सम्बन्धी उद्योगमा 0.67% कर्जा प्रवाह भएको छ।
1: हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मान सरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। उक्त नाका हुँदै एक महिनाको अवधिमा 3,044 भारतीय तीर्थयात्री मान सरोवर गइसकेका छन्। अभ्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1,456 पुरूष, 1,588 जना महिला गरी 3,044 भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मान सरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हिल्साका निमित्त कार्यालय प्रमुख अम्मलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनु भएको छ। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाइ छ। प्रहरी चौकी हिस्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाखी त 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मान सरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका होटेलहरू भरिभरा हुन थालेका छन्।
0: बाढ़ेले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गतेभित्र सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खुलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफूहरूको मुख्य लक्ष्य बर्खायाममा खुलाबाट डाइभर्सन लिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको बताउनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुने र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनारबाट गुट्ने छन्। 2081 असोज 12 र 13 गतेको बाढ़ीले पूर्ण रूपमा क्षति भएको भकुण्डे बेसीदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सड़क खण्डलाई 3 भागमा विभाजन गरेर ठेक्का लगाइएको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आगामी असार 1 गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: ढोक होइन, ढोक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आजको मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले बताउनुभयो। बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ।
3: जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकीमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका किसान ललवा माहुतले बताउनुभयो। सिंचाईको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकीमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा घरायती प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बिउको ब्याड राखिएको छ।
4: जन्मदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका 4 फटके ढुङ्गाकी 24 वर्षीय सुनिता विकले घरमै नागरिकता पाउनु भएको छ। 24 घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुस्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म लिन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल सहित कार्यालयका कर्मचारी, स्थानीय वडा अध्यक्ष भरत जेसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको छ।
3: विश्व आदिवासी युवा सम्मेलन 2026 आज सम्पन्न भएको छ। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा हिजोदेखि काठमाण्डमा संचालित सम्मेलन आज सकिएको हो। सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो।
4: जंगली हात्तीको आक्रमणबाट आज झापाको मेची नगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान मेची नगर नगरपालिका 4 नम्बर वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज तेहरान पुगेको छ। इरानी समाचार संस्था आईएसएनए का अनुसार कतारका विदेश मन्त्रीका एक वरिष्ठ सल्लाहकार सहितको टोलीलाई तेहरान पठाइएको हो। भ्रमणको मुख्य उद्देश्य कूटनीतिक प्रक्रिया सम्बन्धी पछिल्ला घटनाक्रमको समीक्षा गर्नु रहेको जनाइएको छ। पश्चिम एसियामा महीनौदेखि जारी द्वन्द्व अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका र पाकिस्तान दुवैले आज नै युद्ध अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। यद्यपि तेहरानले समय सीमा बारे सावधानीपूर्ण धारणा व्यक्त गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा बंगलादेश विजय भएको छ। आज भएको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई 6 विकेटले हराएको हो। नेदरल्याण्डसले दिएको 140 रनको लक्ष्य बंगलादेशले 19 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले 8 विकेटको क्षतिमा 139 रन बनाएको थियो। अर्को खेलमा अहिले भारत र पाकिस्तान बीच प्रतिस्पर्धा भइरहेको छ। इंल्याण्डको बर्मिङहममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
3: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश सोसी।
5: फिफा विश्वकप अन्तर्गत आज 4 पटकको च्याम्पियन जर्मनीले पहिलो पटक विश्वकपमा स्थान बनाएको कुराकाउसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको ह्युस्टन स्थित एनआरजी स्टेडियममा दुई टोली बीचको खेल आज राति 10:45 शुरू हुनेछ। अन्तिम पटक सन् 2014 विश्वकप जितेको जर्मनी त्यसपछि 2018 र 2022 संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। प्रशिक्षक जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी अहिले उत्कृष्ट लयमा छ र लगातार 9 खेल जित्दै विश्वकपमा प्रवेश गरेको हो। च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सेनलका फरवार्ड काई ह्याभर्टेजले जर्मनको अग्रपंक्ति सम्हाल्नेछन्। युसुआ किमिच, जोनाथन ताहा, लेराई साने, जमाल मुसियाला र फ्लोरियन विट्रिज जस्ता स्टार खेलाड़ीले जर्मनीको टोली निकै बलियो छ। यता पहिलो पटक विश्वकपमा छनौट भएको कुराका ऊ इतिहास रच्ने क्रममा मैदानमा उत्रनेछ। करिब 1,60,000 जनसंख्या भएको क्यारिबियन राष्ट्र जनसंख्या र क्षेत्रफल दुवै हिसाबले विश्वकपमा पुग्ने पहिलो सानो राष्ट्र बनेको छ। पहिलो विश्वकपको अनुभव लिइरहेको कुराका ऊ ऐतिहासिक नतिजाको पर्खाइमा हुनेछ। फिफा वरियताको 82 स्थानमा रहेको कुराका ऊका लागि जर्मनी विरूद्ध एक अङ्क खोज्नु पनि जित सरहनै हुनेछ। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानीको जिम्मेवारी सम्हाल्दैछन्। 34 वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनहिनो बाकुनाले मिडफिल्डमा साथ दिनेछन्। कुराकाउका प्रमुख गोलकर्ता अनुभवी स्ट्राइकर रंगेलो जाङ्गा साइप्रसको क्लब नेवा सालामिसमा आबद्ध छन्। 6 फिट 3 इन्च अग्ला 34 वर्षीय जाङ्गा कुराकाउको फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्, जसले देशका लागि 40 भन्दा बढी खेल खेल्दा 18 भन्दा बढी गोल गरिसकेका छन्। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनीका लागि उनले चुनौती थप्न सक्नेछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: एमाले र कांग्रेसमा आन्तरिक विवाद सर्किँदै दुवै पार्टी फुटको संघारमा।
3: कैलालीमा टेम्पो भीड़बाट खसालिएको घटनाप्रति व्यापक विरोध। घटनाको सोधपूछका लागि 11 जना प्रहरीको नियन्त्रणमा।
4: प्रवासमा रहेका नेपालीलाई ज्ञान र सिप राष्ट्रको हितमा प्रयोग गर्न परराष्ट्र मन्त्रीको आग्रह। खरबौं घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्री वाग्लेको दावी।
3: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्च स्तरीय टोली तेहरानमा।
4: र विश्वकप फुटबलमा आज जर्मनी र कुराकाओ भेट्दै महिला टी20 विश्वकपमा नेदरल्याण्ड्स विरूद्ध बंगलादेश विजयी।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
6: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
6: शिक्षक सेवा आयोगका प्रावि, निभावि, मावि र शिक्षक लाइसेन्स।
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207 र 98479412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त जाबु, यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बाजे, के भयो, किन गालामा हात?
16: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
15: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
17: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
18: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
15: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
17: हजुर, हाम्रा सेवाहरू।
19: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
20: नदुखाई दाँत निकाल्ने,
19: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
20: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
19: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
20: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
19: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
20: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
15: 98-095-14-652।
18: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: नमस्कार, म गायक बद्री पग्नी। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो जलजला 96.4 मेगाहर्ज।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

बिआरबिटी 01300030660 बिआरबिटी 602266 बिआरबिटी 01300030660 बिआरबिटी 602266

0: दिपेन्द्र म्युजिक एन्ड फोटो स्टुडियो पहिलेको स्थानबाट ठिक 100 मिटर पूर्व मुस्कान टेलरको ठिक अगाडि लोटस स्कुलको ग्राउन्ड नजिक महेन्द्र नगर रोडमै सरेको सबै ग्राहक वर्गहरूमा सहर्ष जानकारी गराउँदछु।
1: अब म्युजिकको दुनियाँमा दिपेन्द्र म्युजिक एन्ड फोटो स्टुडियोको धमाका नयाँ तथा पुराना लोक तथा दोहोरी आधुनिक पप रिमिक्सका साथै हिन्दी फिल्म गीत हिन्दी रिमिक्स र हिन्दी चलचित्रका गीतहरू तपाईँको रोजाइका जुनसुकै गीतहरू डाउनलोड गर्नु परेमा तपाईँले सम्झनै पर्ने एकमात्र म्युजिक कर्नर दिपेन्द्र म्युजिक एन्ड फोटो स्टुडियो भैरव नगर रोड अक्तरिया कैलाली।
0: साथै सम्पूर्ण मोबाइलका चार्जर इयरफोन पेन ड्राइभ मेमोरी कार्ड एनसेलको सिम सबै प्रकारका रिचार्ज कार्डहरू कलर फोटोकपी फोटोकपी लेमिनेसन र अर्जेन्ट फोटो 5 मिनटमा उपलब्ध गराइन्छ। सम्पर्क दिपेन्द्र म्युजिक एन्ड फोटो स्टुडियो
2: मोबाइल 98 48 46 32 93 98 48 41 97।

नमस्ते, म गायक तथा संगीतकार किरण बाबुपुन तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओगोतिरी जेउ बेला सुनो फुरी बतास ओचुदुरी जेउ आउ बेला ख वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए जिमी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल झेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा धुप जिन्दगीको ठयल हेलाकी नाति जन धनी नि खेप्पा छिपी ताउजुगो फोकाई
6: हेलाकीले पुरा भन्दै नौ पुराले चौसो खेल गिरिए
5: वन जङ्गल सर मिरा

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ विभिन्न प्राविधिक साथीहरूको पनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्दै हुनुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। विभिन्न रेडियो स्टेशनहरूबाट हामी एकैसाथ तपाईँहरूको संसारमा तपाईँहरूको माझमा प्रसारणमा छौं र त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि आज हामी के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई कुराकानी गर्ने मात्रै बसाई हो, आज केही पनि गर्दैन हामी, आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौं है। तसर्थ कुराकानी मात्रै गर्नका लागि भए पनि कार्यक्रममा हामीसँग जोडिनु होला म तपाईँलाई आग्रह गर्छु। 9867309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। हामी विभिन्न रेडियो स्टेशनहरूबाट गुन्जिँदै गर्दाखेरि रेडियोको नाम त मैले भन्नै पर्यो होइन, रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पा, रेडियो हापुरे 89.4 MHz हापुरे दाङ, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी, सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटा र रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट हामी यति बेला प्रसारित छौं, यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् यो त भयो कार्यक्रमको बारेमा जानकारी। मलाई प्रविधि संयोजनबाट रीता बुढा मगर हापुरेबाट, सुषमा मल्ल स्काईबाट, अनि सञ्जिता लिम्बू धनकुटाबाट, एलिना श्रेष्ठ भोजपुरबाट साथ दिइरहनु भएको छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत त राख्नै पर्यो क्यारे होइन, मैले हिजो बजाउँछु भनेको थिएँ, हाम्रो नानु मनिषाले राम्रो गीत गाउनु भएको थियो, त्यो गीत मैले बजाउँछु भनेको थिएँ, हिजो के भएर बजेन होइन, आज चाहिँ बज्छ त्यो गीतबाट। रीता बुढा मगर हापुरेबाट, सुषमा मल्ल स्काईबाट, अनि सञ्जिता लिम्बू धनकुटाबाट, एलिना श्रेष्ठ भोजपुरबाट साथ दिइरहनु भएको

6039 40 40 तपाईँले फोन डायल गर्दै गर्नु होला। मैले भने तपाईँको लागि गीत राख्छु, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तबसम्मका लागि मैले गीत राख्छु, गीत रेडी छ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो त्यस्तै हुन्छ, खोजे जस्तो हुन्न जीवन। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। तारा देवी कोइरालाको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइट हरेक रात 9 बजेदेखि 10 बजेसम्म आउने गर्छ। यो रातिको समय छ, रातिको समयमा तपाईँ खाना खाइसक्नु भयो होला, धेरै साथीहरू सुत्ने तयारीमा हुनुहुन्छ होला, कतिपय साथीहरू भाडा माझ्दै हुनुहुन्छ त कतिपय साथीहरू भाडा माझेर पनि सुत्न गइसक्नु भएको छ, कतिपय साथीहरू भोलि भाडा माझ्नु पर्ला भनेर भनौँ न बसिरहनु भएको छ, कतिपय साथीहरू खाएको जुठो लुड्याउँदै हुनुहुन्छ होला, होइन? जहाँ जस्तो अवस्थामा भए पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट यति बेला आउँछ, अब सुन्नुपर्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं। आज आइतबारी बसाई हो, आज आइतबारी बसाईमा कुराकानी गर्ने

0: व्यवसायी हो र कुराकानी गर्नका लागि तपाईँले आउनुहोला। र आइसकेपछि अब यहाँ दुईटा कुरा हुन्छ, के कुरा हुन्छ भन्दाखेरि हामीले तपाईँको फोन उठाइदिएनौ, तपाईँको फोन उठेन भने फोनै उठ्दैन, तपाईँले फोनै उठाइदिनु न भनेर गुनासो गर्नुहुन्छ होइन। अनि उठाएर होल्डमा राख्यौं भने अब गीत त बजाउनु पर्यो होइन, अनि उठाएर होल्डमा राख्यौं भने फेरि तपाईँले फोनै काटिदिनुहुन्छ होइन। त्यो कारणले गर्दाखेरि अलिकति हामीलाई गाह्रो चाहिँ भएको होइन। त्यो कारणले गर्दाखेरि यदि तपाईँले कार्यक्रममा सहभागिता जनाउन तपाईँलाई मन लागेको छ भने होल्डमा बस्ने बानीको विकास गर्नुहोस् होइन। फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला। यदि होइन तपाईँलाई भनौँ न होल्डमा बस्न मन छैन भने बरु कार्यक्रममा गीत सकिएपछि मात्रै फोन डायल गर्नुहोस्, म बोलिसकेपछि मात्रै फोन डायल गर्नुहोस् है। म तपाईँलाई आग्रह गर्छु, तर मिस कल गर्ने काम चाहिँ, फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु। 9867039040 नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। पहिलो साथीको रूपमा कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार, को बोल्नु कहाँबाट? राधिका बुढामगर सुनसारीबाट। के छ राधिका, हालखबर तपाईँको? मेरो पनि ठिक छ। के गर्दै हुनुहुन्छ राधिकाले? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन। अनि राधिकाले भोलि भूमिया पर्व मनाउने कि नमनाउने? भूमिया पर्व भनेको थाहा छैन तपाईँलाई? थाहा छ। भूमिया पर्वमा तपाईँहरू के गर्नुहुन्छ भन्नु त? मेला हेर्न जानुहुन्छ। भूमिया पर्वमा त विशेष गरी त्यो आफ्नो खेतबारीमा गएर खेतबारीको पूजा गर्ने, अनि खेतबारीमा भूमिहरूले केही पनि गर्न नसक्नु, खेतबारीमा लागुहरू नलागोस् भन्नको लागि पूजा गर्ने होइन र भने? ए तपाईँ मगर होइन र? अनि मगरहरू त विशेष गरी सुनसरीमा त मगरको बाहुल्यता छ, त्यतातिर त झन् यो परम्परा त राम्रो हुनुपर्ने होइन र? हुन्छ, अब तपाईँको आफ्नो आमा बुवालाई यो हामी भूमिया पूजा किन गर्दैनौ, आमा बुवा यो त हाम्रो परम्परा हो किन गर्दैनौ भनेर सोध्नु होला है त। हुन्छ, अनि खाना खानुभयो? के के खानुभयो?
1: मैले रोटी र मासुको तरकारी खाएको हुनुपर्छ।
0: के को मासु हो?
1: बाख्राको।
0: बाख्राको मासु खानुभयो नि?
1: हजुर।
0: खोइ मलाई खाना हो नि?
1: हजुर।
0: अनि कति चोक्ला दिनुहुन्छ होला भन्नुहोस्? जति भए नै दिनुहुन्छ? तपाईँको भाग नराखिन मैले खाइदिन्छु अनि मलाई खानुहुन्छ? केही हुन्न? केही हुन्न, खुब केही हुन्न त भन्नुभयो फेरि। मामु मलाई त खानै खाना दिएन यो मान्छेले, लखेट दिनु न भन्नुहुन्छ होला?
1: भन्दैन, मैले खाइसके।
0: खाइसक्नुभयो त भनेपछि मलाई भइगयो, म आउन्न। तपाईँको तपाईँले खाएर बचेको राखिदिनु भयो होला, त्यो बचेको खाने चलन फेरि छैन ममा होइन। हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हुन्छ, विशेष हजुरलाई अनि परिवार बस्नुभएको मित्रलाई गुड नाइट शुभकामना पनि भन्न चाहन्छु। अनि साथीहरूमा भन्नुपर्दा शर्मिला मगर, एलिना मगर, सुनिया मगर, मनिषा मगर, कुलचर छेत्री, शर्मिला छेत्रीलाई गुड नाइट शुभकामना पनि भन्दै छुटिन्छु। नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुनसरीबाट। स्वागत गरिसकेका छौँ। अर्को एकजना साथी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्ते हजुर।
2: नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? राम बहादुर रावत। के छ राम बहादुर जी खबर तपाईँको? एकदम ठिक छ नि। के गर्दै हुनुहुन्छ यति बेला राम बहादुरले? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ नि।
2: हजुर हजुर,
0: त्यही त नि, कार्यक्रम त सुन्नु पर्यो कि अरे नि।
2: हजुर, एकदम
0: नियमित सुन्नुहुन्छ?
2: हजुर हजुर।
0: ल त, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो? खाना पिना भइसक्यो नि।
2: हजुर,
0: के गर्दै हुनुहुन्छ अहिले? रेडियो खोलेर बसिरहनु भएको छ होइन? किन फोनमा आवाज आएको छैन?
2: हजुर, उताको आवाज त केही पनि आएको छैन, रेडियोको सहारैबाट बोलिरहेको छु।
0: अहिले नि अहिले चाहिँ फोनमा आयो होइन? तपाईँको आवाज सानो आइरहेछ कि फोनमा? हेर्नुहोस् त्यहाँ रेडियोमा सुन्नुहोस् त, अहिले तपाईँको आवाज कति सानो गइरह होला। हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: विशेष गरी त रामबहादुर रावत भनेर साथीहरूलाई गुड नाइट।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा राम बहादुर रावत आउनु भएको थियो जाजरकोटबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। आज कफ कफ मात्रै गर्छौँ हामी होइन, तपाईँसँग गफ कफ गर्नका लागि आउनुहोला 9868309040। अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
3: धरानबाट।
0: कहाँबाट?
3: हजुर हजुर,
0: कहाँबाट भन्नुभयो? कहाँबाट भन्नुभयो?
3: धरान रमेशथापा बजार।
0: तपाईँको आवाज तपाईँको मोबाइलमा टावर दिएको छ नि क्या? धरानबाट भन्नुभयो, नाम के भन्नुभयो?
3: राजेश थापा मगर।
0: राजेश थापा मगर,
3: हजुर।
0: के छ राजेश जी खबर तपाईँको?
3: एकदम
0: अल राइट सर। ल हुन्छ, उसो भए गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
3: गुड नाइटको शब्द राखिहाल्नु?
0: हजुर, राखिहाल्नुहोस्।
3: एउटा ठिकै छ, अब भनौँ तपाईँको प्रविधिक मित्र थियो त्यही क्रेडिट मगर ल, धन्यवाद।
0: अनि
3: अनि हजुरलाई
0: धन्यवाद। धन्यवाद।
3: अनि त्यही हो, म पूर्वको थापा मगर, पश्चिमको चाहिँ के अरे मगर नि मिलाइदिनुहुन्छ कि?
0: आउनु भएको थियो साथी, यस्ता कुरा चाहिँ नगर्नुहोस् है। पश्चिमको मगर नि मिलाइदिनुहुन्छ, पूर्वको म यो के बोल्या कि के बोल्या के बोल्या यस्तो कहाँ फोन गर्दैछु कहाँ बोल्दैछु के बोल्दैछु भन्ने कुरा थाहा पाउनुहुन्न क्या हो? यो मिलाउने कार्यक्रम हो र भने मगर्नेहरूलाई मिलाउने कार्यक्रम, पश्चिमको मगर्नेहरू त्यति मिलाएर मिल्ने खालको हुनुहुन्छ र भने अलिकति यो रेडियोमा आइसकेपछि कुन ठाउँमा बोल्दैछु म बोलेको कसले सुन्दैछन् अर्थात् सुन्नु भएको छ भन्ने कुरा अलिकति ख्याल गर्नु न हौ साथीहरू। खाएको दालमा जस्तै एउटा नबोल्नुहोस् न होइन, कुन ठाउँमा फोन गर्दैछु भन्ने कुरा अलिकति हेक्का राख्नुपर्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अर्कै खाँचीबाट। नाम के भन्नुभयो?
4: प्रकाश कुमार।
0: प्रकाश कुमार होइन?
4: हजुर।
0: के छ प्रकाशजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ तपाईँले? कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
4: हजुर।
0: कुन माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला?
4: फेसबुक लाइभबाट।
0: ए, किन रेडियो स्काईबाट सुन्नु भएन?
4: भर्खर फेसबुक लाइभबाट सुरु गरे
0: है भर्खर चाहिँ फेसबुक लाइभबाट सुन्न सुरु गर्नुभयो होइन
4: हजुर
0: के गर्ने साथीहरूले फोन गर्नुहुन्छ मलाई म पूर्वको मान्छे पूर्वको मगर पश्चिमको मगर नि मिलाइदिनु भन्नुहुन्छ यहाँ हामी मिलाउन मान्छे मिलाउन बसेको जस्तै कि होइन गाह्रो छ साथीहरूलाई पनि गाह्रो छ होइन बरु त्यस्तै हो भने म्यारेज ब्युरोमा जानुपर्छ कि होइन त्यही त म्यारेज ब्युरोमा जानुपर्छ कि
4: हजुर हजुर हो यो त कार्यक्रमको कुरा त कार्यक्रममै हुन्छ
0: त्यही त नि अब उहाँलाई अब मिलाइदिनु भन्नुहुन्छ के गर्ने म्यारेज ब्युरोको नम्बर भएको भए त दिन हुन्थ्यो
4: नम्बर दिन्छ त फेसबुकमा
0: त्यही त नि फेसबुकमा दिन्छ क्या यसो फेसबुकमा हेरेर म्यारेज ब्युरोको नम्बर लिएर ल मलाई मिलाइदिनुहोस् भन्नुपर्ने हो क्या अरे होइन
4: हजुर हजुर
0: अब यहाँ फोन गरेर यहाँ भन्दा मिलाइदिनुहोस् भन्नुहुन्छ के गर्ने गाह्रो छ मलाई होइन
4: हजुर हजुर
0: ल त कार्यक्रममा आउनु भएको छ खाना त खाइसक्नु भएको होला क्या अरे नि
4: खाना भर्खर भयो हजुरको
0: मेरो पनि खाना भइसक्यो क्या अरे
4: हजुर
0: ल त हुन्छ कार्यक्रममा आउनु भएको छ धेरै खुसी लाग्यो दिनहरू कसरी बिताउनु भयो के गर्नुभयो लाउन बताउनु पर्यो हजुर
4: अब अब मकै खन्ने घाँस काट्ने साथीहरूसित भेटघाट हुनु
0: यसरी बित्यो होइन
4: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
4: सर्वप्रथम त हजुरलाई मेरो बुवा आमा भाइ मलाई चाहिँ सबको साथीहरूलाई
0: हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते
4: नमस्कार
0: टेलिफोन सम्पर्कमा प्रकाश कुवर आउनु भएको थियो अर्घ्य खासीबाट उहाँले मजाले गफ गरेर जानुभयो यसरी गफ गर्ने भयो मजा आउँछ त साथीहरू तपाईँहरू त अब एकजना साथीलाई अब के भन्न थाल्नुभयो के भन्न थाल्नुभयो होइन त्यस्तो त नभनौ हौ धेरैले सुने हुन्छन् फेरि बेजत होला तपाईँको फेरि होइन रेडियोमा धेरैजनाले सुन्नुहुन्छ अनावश्यक कुरा चाहिँ नगर्नु होला कसैले पनि यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर हेलो
5: हेलो दाइ नमस्ते
0: नमस्ते को बोल्नुभयो कहाँबाट तपाईँको आवाज आएन हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो आवाज आएन अर्को मोबाइलमा सिम कार्ड राखेर फोन गर्नु ल तपाईँले अनि बल्ल तपाईँको आवाज आउँछ यति बेला साथी नमस्कार हजुर
6: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट तपाईँको लाउड स्पिकर बन्द गर्नु है मालिका गाउँपालिकाबाट नाम के भन्नुभयो के भन्नुभयो तपाईँको नाम के भन्नुभयो
6: हेलो
0: तपाईँको नाम के भन्नुभयो भनेको
6: रेश्मी
0: राज अर्याल
6: हजुर हजुर
0: के छ रेश्मीको हालखबर खाना खानुभयो
6: हजुर हजुर खाना खाएर बसेको हजुरको बोली सुन्न त्यही भएर सर्वप्रथम हजुरलाई र हजुरको सहयोगी साथीलाई म दर्शन गर्छु
0: धन्यवाद
6: हजुर
0: अनि
6: हजुरको हजुर
0: हजुर भन्नुहोस् भन्नुहोस्
6: अनि के भन्छ अनि तपाईँले कार्यक्रम
0: ल धेरै धेरै धन्यवाद छ तपाईँलाई फोन गर्नुभयो दिनहरू कसरी बिताउनुहुन्छ दिनमा के काम गर्नुहुन्छ
6: हजुर
0: दिनहरू कसरी बिताउनुहुन्छ
6: दिनहरू त हजुर अब हाम्रो ठाउँमा त अब आलु खन्ने अब कामहरू खेत रोप्ने
0: अरू त के हुन्छ होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ गुड नाइटको शब्दहरू राख्नुहोस्
6: सर्वप्रथम त हजुर र हजुरका साथीलाई अनि सम्पूर्ण मेरो चिन्नी मछली मित्रजनहरूलाई
0: हुन्छ नमस्कार. अब एउटा गीत सुनौ क्या अरे, तिम्रो यादमा कल्पी कल्पी रात बिच्छ सिरानीमा. यस्तो गीत तपाईँको लागि हामी राख्दैछौ. असाध्यै राम्रो गीत, मलाई असाध्यै मनपर्ने गीत छ होइन. त्यो गीत तपाईँको लागि म राख्दैछु. गीतपछि तपाईँको माझमा फेरि आउनेछौ. तबसम्मका लागि यो गीत तपाईँको लागि.

0: तिम्री यादमा कल्पी कल्पी छेउ भिजो सिरानीको छतपट्टिमा कोल्टी फिर्दै भाले बास्यो बिहानीको। यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। यस्तै यस्तै गीत संगीतहरूले तपाईँलाई हामी मनोरञ्जन दिइराखिनेछौं। रातिमा यस्तै यस्तै गीत सुन्न मजा आउँछ अरे क्या होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को बोल्नु को हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते हजुर।
1: नमस्ते, नमस्कार
0: हजुर। नमस्ते, रात्रिकालीन अभिवादन छ मेरो तर्फबाट पनि। कहाँदेखि को बोल्नु भएको छ? रेसिना जोशी फुन मगर। के छ रेसिनाको खबर?
1: मेरो खबर ठिकै छ दाइ, समग्र रूपमा मिलाएर भन्दाखेरि चाहिँ के छ तपाईँको बरु?
0: एकदम ठिक ठाक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: रेडियो सुन्दै ओछ्यानमा लम्पसार पर्दै, यस्तै त हो भनौ के र है।
0: रेडियो सुन्दै लम्पसार पर्दै होइन, त्यसरी लम्पसार त पर्ने हुन्न भो।
1: अब बसेर रेडियो सुनौँ भने अब एक्लै पर्यो, अनि त्यो भएर ओछ्यानमा गइदिएको हो मम्मी सँगसँगै।
0: मम्मी सँगसँगै मम्मी पनि हुनुहुन्छ तपाईँसँग?
1: हजुर।
0: फेरि मम्मीले फेरि को केटासँग बोलिस् भन्दै पछाड्नु होला र तपाईँलाई। अनि
1: यस्तो अब पहिलेका दिनहरूमा अलि बुझ्नु हुँदैन थियो, अब पछिल्लो चरणमा त धेरै बुझ्नु भएको के। रेडियो सुनेपछि त पक्कै रेडियोमा फोन गर्दैछ भन्ने थाहा पाउनु भइजान्छ।
0: ओहो है, कहिलेकाहीँ आफ्नो मम्मीलाई पनि फोन गर्न लगाउनु कि?
1: मम्मीले फोन गर्न मान्नुहुन्न हो, अब के गर्ने, फेरि आफै भए पनि गर्नु पर्यो।
0: त्यही त नि, मम्मीले नमानेपछि छोरीले भए नि गर्नु पर्यो। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ थाहा छ? खाना खानुभयो?
1: खाना भइसक्यो हौ दाइ, नहुने त कुरै छैन। तपाईँको पनि भयो होला सम्भव त है।
0: खै त मलाई नि खाना
1: होइन, राख्दै छु, अलिअलि बाँकी छ।
0: म त चाहन्छु नि खाना खान्न ग्यारे, म त भिआइपी हेबी हेबी खाना खाने हो।
1: होइन, धेरै खाएपछि त फेरि मोटा हुन्छ क्या, ज्यान लाग्छ, फेरि हिँड्न गाह्रो हुन्छ तपाईँलाई।
0: हो र,
1: अनि त्यही भएर अलिअलि खानुपर्छ, ज्यान घटाउनु पर्छ दाइ।
0: ज्यान होइन, म त घबरा छु कि, म त जम्मा 49 किलो छु। अनि
1: म भन्दा त बढी हुनुहुन्छ होला।
0: म त जम्मा 49 किलो छु नि,
1: अलि बढी हुनु परेन।
0: हो त्यही भएर त खाने भने नि
1: यस्तो अब अलि बढी हुनुहुन्छ जस्तो लागिरहेछ कि, त्यो 49 त कुरा नगर्नु भयो।
0: हाम्रो रेजिना कति 60-65 भए जस्तो, म 49 जम्मा छु कि।
1: होइन, 60-65 तपाईँ अनि 49 म,
0: त्यस्तो त होइन भो।
1: साँच्चै हो नि,
0: त्यस्तो त होइन कि साँच्चै।
1: होइन साँच्चै हो कि, म मान्छे हेरेर नै थाहा पाउँछु यो मान्छे कति किलो छ भन्ने, त म थाहा भइहाल्छु नि।
0: धेरै धेरै धेरै के भन्छ नि, गफ नलगाउनुहोस्, मैले जति भनेको छु म त्यति नै छु क्या।
1: होइन गफ लगाएको होइन, साँच्चै हो क्यौ, साँच्चै हो,
0: साँच्चै हो।
1: अनि
0: तपाईँ 49 किलो हो?
1: म त 49 भन्दा पनि अलिक कम छु कि क्या।
0: ओहो, किन नि त्यस्तो?
1: अब ज्यान लाग्दैन अरे कि, जति खाए पनि लाग्दैन अरे दाइ, अब यसमा मेरो के दोष?
0: यसमा तपाईँको के दोष होइन, आफ्नो मान्छेलाई खुब सम्झिनुहुन्छ होला क्या, त्यही भएर ज्ञानमा लाग्यो, थाहा छैन र मलाई।
1: आफ्नो मान्छेलाई सम्झिने त यस्तै हो, रेडियो भए पुग्छ मलाई।
0: त्यही रेडियोबाट फोन गरी गरी कता कताबाट नम्बर पाएर आफ्नो मान्छे बनाउनु भएको छ अरे भन्ने सुनेको छु।
1: होइन, रेडियोबाट आफ्नो मान्छे बनाउने त यस्तै हो नै, अब रेडियो त फेरि व्यापक सुन्ने मान्छे परे, सहभागिता होइन, नजनाए तापनि अथा सुन्छु भन्ने तपाईँले थाहा छ त, थाहा पनि भएको छैन।
0: खै त मैले, मलाई थाहा छैन क्या,
1: थाहा पाउनु पर्यो हो बहिनीको लागि पनि, यति थाहा पाउनु पर्यो, बहिनीले दाइको बारेमा धेरै थाहा पाउने, दाइले फेरि बहिनीको बारेमा केही पनि नथा पाउने हुन्छ, एउटा अति भयो दाइ।
0: मेरो बारेमा के थाहा पाउनु भएको छ होला भन्नुहोस्?
1: सबै थाहा पाएछु, यहाँ सार्वजनिक किन गर्नु पर्यो?
0: गर्नु न, केही हुन्न, गर्नु न।
1: तपाईँ सवेरोमा सँगै भएको बेला दाजु होइन बहिनीसँगै भएको बेला मिठा मिठा कुरा गर्ने त यहाँ भन्नु हुँदैन नि, मान्छेले थाहा पाउँछन् क्या?
0: त्यही मान्छेले थाहा पाओस् भन्न त मैले भन्नु भनेको छु,
1: नभन मलाई हौ
0: मेरो बारेमा सबै कुरा सबैले थाहा पाउनुपर्छ कि
1: होइन, कुनै दिन समय मिलेछ भने म सबै भनिदिउँला, आज नभन मलाई हौ।
0: ओके ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, तपाईँ आउनुभयो भने त गफका आफ हुन्छ, मिठा मिठा कुराकानी हुन्छ होइन,
1: अब बल्ल बल्ल आउँछ अनि मिठा मिठा गफगफ त गर्नु
0: परिजाने, बल्ल बल्ल आउनुहुन्छ नत्र अन्त अन्ततिर भड्किनुहुन्छ तपाईँ,
1: होइन भत्किन्न हौ भत्किन्न, मोबाइलमा पैसा हुँदा भने आउने हौ, पैसा सक्यो भने त रेडियो सुन्ने बाहेक अरू विकल्प केही छैन मेरो,
0: केही छैन होइन
1: हजुर,
0: मोबाइलमा पैसा नभएर के भयो त, भोइस ब्याक त हुनु पर्यो नि,
1: अब भोइस ब्याक त्यतिकै आउँदैन पैसा भएर त,
0: त्यही त नि
1: हजुर,
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, अब गुड नाइट शब्दहरू राख्नुहोस्,
1: हुन्छ विशेष गरी चाहिँ हजुरको लागि गुड नाइट शुभ सपना अनि मिठो निजको कामना, अनि टेक्निसियन मित्रको लागि रेडियो जलजला अल फ्यामिलीको लागि पनि गुड नाइट, अनि विशेष त मसँगै हुनुहुन्छ मेरो आमाको लागि दिदीहरूको लागि जोशी अलि दुर्गा जोशी भाइ मेघरा सुन मगर लगायत मलाई रेजिना जोशी पुन मगर भनेर चिरिना चिने सम्पूर्णको लागि गुड नाइट शुभ सपना अनि मिठो निजको कामना, अन्तिममा भए पनि सिरमायाको हातीमा गएर धेरै सम्झना भन्दै छुट्टे, नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा रेजिना, उहाँसँग कुराकानी गरिसकेका छौँ, अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु 9868309040 नमस्ते हजुर,
2: हजुर नमस्ते दाई,
0: नमस्ते को बोल्नुभयो कहाँबाट?
2: म सक्षम मगर है काठमाडौँबाट,
0: काठमाडौँबाट सक्षम मगर होइन
2: हजुर हजुर,
0: के छ सक्षमको हालखबर?
2: एकदम चौचिक छु दाई, वृद्ध भाइहरू के कस्तो हुनुहुन्छ?
0: एकदम ठिक ठाक छ, के गर्दै हुनुहुन्छ हौ सक्षमले?
2: यो समयमा बसेर रेडियो सुन्दैछु है त, लाइभबाट,
0: ए लाइभबाट रेडियो सुन्दै हुनुहुन्छ होइन
2: हजुर हजुर,
0: पहिला रेडियो सेट मात्रै हुन्थ्यो रेडियो सुन्नको लागि, अहिले त रेडियो सुन्नको लागि कति सजिलो हात हातमा पुग्या छ होइन
2: हजुर, धेरै अब परिवर्तन हुँदैछ है,
0: जन सामाजिक सञ्जाल फेसबुक टिकटक आएदेखि त रेडियोलाई यति सजिलो भएको छ कि टिकटक लाइभबाट पनि यदि अरे कार्यक्रम सुन्न सकिन्छ, टिकटक लाइभमा बस्यो भने होइन फेसबुक चलाउ खोलाउँ भने फेसबुकबाट पनि कार्यक्रम सुन्न सकिन्छ, कस्तो हात हातमा पुग्यो कि होइन
2: हजुर हजुर,
0: अनि कार्यक्रममा आउनु भएको छ, आज खाना खानुभयो कि खानु भएन?
2: एकदम भइसक्यो है, हामी त पाँच बजे नै खाइहाल्छौँ, खाना खाएर हजुर अलिक बसिरहेको अवस्था, बरु तपाईँहरू खानुभयो कि नै?
0: मैले पनि खाइसकेँ क्या अरे
2: हजुर हजुर,
0: ल त कार्यक्रममा आउनु भएको छ तपाईँ, बेला बेला आउनुहुन्छ होइन, पुष्माको घाम जस्तै
2: विशेष त अब तपाईँको कार्यक्रमहरू सुनेरै आउनुपर्छ, त्यो भएनले नसुनेर आएपछि आफूलाई नमजा आउँछ, त्यो भएनले सुन्दा नभइदिनु नआउने त्यही त
0: होइन, तपाईँको कार्यक्रम जुन भन्नुहुन्छ नि तपाईँको कार्यक्रम, तपाईँको कार्यक्रम भन्नुहुन्छ त्यही भएर तपाईँलाई अलिक सुन्न मन लाग्दैन होला कि,
2: अब टाइम टेबल पनि मिल्दैन, अब क्यासै अब सुन्न पाइन्छ भन्ने हुँदैन, त्यही भएनले फेरि हामी सबैको कार्यक्रम यो चाहिँ विशेष गरी तपाईँले सञ्चालन गरेको चाहिँ त्यही अब सुनेर नै आउनुपर्छ भन्नुहुन्छ, त्यही भएनले अब अलि अब सुन्न पाएपछि आउनु लग्ने अब त्यही चाह हो,
0: अब यस्तो हुन्छ नि त फेरि रेडियोमा रेडियो कार्यक्रम सुनेर आए जतिको मजा, नसुनिकन आउने साथीहरूलाई हुन्न नि फेरि होइन, सुनेर आउनुको मजा बेग्लै हुन्छ, नसुनिकन अर्काले कतिपय साथीहरूले के गर्नुहुन्छ भने सक्षमजी होइन, साथीहरूले कार्यक्रमको बारेमा जानकारी गराइदिनुहुन्न, अनि यो कार्यक्रममा मलाई पनि पर्या छ कि, म पनि यो भोग्या छु, मेरो साथीहरू हुनुहुन्थ्यो पहिला होइन, म आफ्नै कुरा गर्छु, मेरो साथीहरू हुनुहुन्थ्यो पहिला, अनि कता कता पूर्वको रेडियोहरूमा कार्यक्रम आउँथ्यो कि, अनि पूर्वको रेडियोमा कार्यक्रम आइसकेपछि हेर यस्तो कार्यक्रम आछ फोन गर्ने भए गर, नत्र म तँसँग बोल्दैन, तेरो र मेरो कति म तँलाई ब्लक गर्छु भन्नुहुन्थ्यो होइन, अब त्यो कार्यक्रमको विशेषता के हो भन्दाखेरि म उहाँले जानकारी नै गराइदिनुहुन्न थियो कि, अनि त्यसपछि त्यो कार्यक्रममा अब फोन गर्यो, फोन गरिसकेपछि अब कतिपय अवस्थामा त प्रस्तुताले जानकारी गराए पनि त्यो कार्यक्रममा अब त्यो विषयवस्तुको बारेमा त हामीलाई ज्ञान हुन्न होइन, ज्ञान नभइसकेपछि अब के भन्छ नि सहभागी त जनाउन त्यो नियम अनुसार फलो गर्न सकिन्न, फलो गर्न नसकिसकेपछि कस्तो अर्कै आफूलाई अप्ठ्यारो फिल हुने कि त्यो त्यो मैले त्यो भोगिसकेका भएर मैले कार्यक्रम सुन्ने साथीहरूले मात्रै फोन गर्नुहोला, सुन्न नपाएका साथीहरूले बरु अरू अन्य साथीहरूले पालो दिनुहोला भन्न मैले त्यो नियम राख्नुको तात्पर्य त्यो पनि हो कि हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: मेरो भोइससँग चाहिँ सम्पूर्णलाई गुड नाइट सुन्दर सफा नि मिठा दीर्घा माना गर्दै आजको यस कार्यक्रमबाट म सुख दुःख अनि हर्षवर्धनको साथी सक्षेप मगर छुटिन्छु, नमस्ते बाबाई, फेरि भेटौँला,
0: नमस्ते। टेलिफोन सम्पर्कमा सक्षम मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब यसपछि एउटा कल लिन्छु, कल पछि जुन फुल मैले रोजेको थिएँ अर्कैले टिपेछ, नारायण गोपालको गीतलाई हामी बजाउँछौँ है। यस्ता यस्ता गीतहरू सुन्नुपर्छ कि, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
3: नमस्ते
0: नमस्कार, को बोल्नुभयो? ओहो, भोजपुरबाट, नाम के भन्नुभयो? चन्द्रावती श्रेष्ठ होइन, के छ चन्द्रावतीको हाल खबर?
3: एकदम ठिक ठाक छ भन्नुपर्छ।
0: के गर्दै हुनुहुन्छ अहिले?
3: खाना खान लागेको भन्नुपर्छ।
0: ओहो, के पकाउनु भयो आज?
3: सबै थोक
0: सबै थोक, के भन्नुहोस् त?
3: हजुर,
0: के भन्नुहोस् त?
3: दाल तरकारी
0: अनि भात नपकाउने, दाल तरकारी मात्रै पकाउने?
3: दाल तरकारी भात सबै पकाउने।
0: ए, सबै पकाउनु भएको?
3: हजुर।
0: अनि एक्लै एक्लै खाने, हामीलाई नदिने?
3: हजुर, आउनु पर्यो नि।
0: खै त म तपाईँको घरमै बसेको छु त हामी। अनि नदेखिकन अनि आवाज कसरी सुन्नुभयो नि?
3: आवाज त अब खै फोन फोनमा सुन्ने गरे, अब मान्छे त देखेको छैन गरे,
0: फोन फोनमा मात्रै हो र फोन त बल्ल पो गर्नु भयो त, अनि यो भन्दा अगाडि कहाँबाट सुन्नु भएको थियो आवाज? म तपाईँको घरमै बसेको छु हेर्नुहोस् त।
3: हजुर हजुर, त्यो त हो, तर खै आवाज चाहिँ सुनिएको छ क्या, मान्छे चाहिँ देखिएको छैन क्या।
0: आवाज केबाट सुन्नु भएको छ भन्नुहोस् त, रेडियोबाट कि मोबाइलबाट?
3: मोबाइलबाट, रेडियो त खै पर बजिरहेको सुनिँदैछ
0: होइन, त्यही त्यही त्यो पर बजेको रेडियोलाई फुटालेर हेर्नुहोस् त, त्यही भित्र म बोलिरहेको छु कि।
3: आवाज त घुमिराख्नु भएको छ, तर मान्छे चाहिँ त्यतै घुम्नु हुँदै होला
0: होइन, म त्यहाँ त्यो रेडियोभित्र रेडियोको त्यो त्यो सानो पाल सानो सानो पाल छ नि हो, त्यो पाल भित्र गएर च्याएर हेर्नुहोस् त, त्यहाँ म देखिन्छु कि।
3: देखिनुहुन्छ होला,
0: त्यही त अनि हेर, ध्यान दिएर मजाले हेर्नुहोस् त, त्यहाँ म देखिन्छु,
3: हेर्नु पर्ला अब।
0: अनि खाना अब खाने तयारी होइन?
3: हजुर हजुर,
0: किन यदि ढिला गर्नुभयो? खाना खाना त ढिला गर्न हुन्न त,
3: अब दिनभरि बस्तु बाख्रा खोला चराउन लग्यो, अनि ल्याउँदा हल्दा अनि छ बज्छ, त्यसरी अनि आएर अनि एक घन्टा थके मार्दा अनि सात बज्छ, अनि पकाउन थाल्दा नौ त बजिहाल्छ नि।
0: त्यही त नि, नौ त बजिहाल्छ। अनि हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: हुन्छ, सर्वप्रथम त हजुरलाई गुड नाइट शुभ सपनी,
0: धन्यवाद,
3: कार्यक्रममा रहनुहुने दिदीलाई शुभ सपनी, अनि अनि मेरो साथीहरू सबै सबै साथीहरूले सम्राट विशेष भनेर चिन्नुहुने सबैलाई गुड नाइट शुभ सपनी भन्दै छुट्टिन्छु, नमस्ते, बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ, पालो तपाईँको हो, फोन गर्नुहोला 9867340 40 अब गीत राख्छौ क्यारे, अब गीत राख्छौ, अब सानो छोटो गीत राख्छु, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछु। मलाई असाध्यै मनपर्ने गीत, आज म आफूलाई मनपर्ने गीत बजाइरहेछु होइन, त्यो भएर पनि म गीत राख्छु है त, गीत तपाईँको लागि।

0: जुन फूल मैले टिपेको थिएँ अर्कैले रोजेछ, सौन्दर्य चाहिँ यो मन नै गढेछ। यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, रातिको समय छ, थकाई लागेको हुन्छ, यस्तै यस्तै गीत संगीतहरू सुनेर अलिकति भए पनि मन हालुङ्ग बनाऊ जस्तो लाग्छ होला, होइन? त्यसैले हामी तपाईँको माझमा यी र यस्ता गीत संगीतहरूलाई पनि स्थान दिइराखेका छौ, किनभने गीत प्रेमीहरू पनि धेरै हुन्छ नि त, होइन? गीत सुनेर रातिमा निदाउने साथीहरू पनि धेरै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर दादा नमस्ते।
0: नमस्ते हजुर, के बोल्नु भयो, कहाँबाट?
1: भनकुटा सुमबाङबाट, मोहन प्रसाद कटुवाल बोलेको।
0: मोहन प्रसाद कटुवाल भन्नुभयो?
1: हजुर, होम प्रसाद कटेल।
0: ए, होम प्रसाद कटेल, के छ होमजी खबर तपाईँको?
1: एकदम राम्रो छ दादा, कल ट्राई गर्दा गर्दै छ्याक्कै गीतको टाइममा परेछ, तर धेरै पछि कल गरेँ मैले, होइन?
0: त्यही त नि, धेरै पछि कल गर्नुभयो। मैले त सोचिरहेको थिएँ हाम्रो होम कटेलजी कता आउनुभयो, के भयो, किन आउनु भएन भनेर मैले त सोचिरहेको थिएँ।
1: होइन, म अहिले यो के भयो भन्नुहुन्छ भने, अहिले दुई तिन दिन जस्तो अस्ति अलिकति बिमारी पनि परे।
0: ए, के भयो तपाईँलाई, किन बिरामी हुनुभयो?
1: होइन, अब यो भनौँ न सामान्य, त्यत्रो खाँदैन रुवा खुसी, अब अहिले मौसम पनि त्यसै त्यसै नै
0: छ, अनि
1: त्यसले गर्दाखेरि अलिकति गाह्रो भएको, म लगायत मेरो परिवारमा पनि अलिकति त्यस्तै समस्या आयो। अहिले ठिकै छ, अहिले राम्रो छ,
0: अहिले चाहिँ राम्रो छ नि।
1: हजुर, ठिकै छ। र धेरै अस्तिदेखि फोन मैले नगरेको धेरै दिन भयो, र सुन्न त सुनिराखेको छु, तर पनि आज चाहिँ अब गफ गर्ने मौका पनि पाइयो, होइन?
0: है,
1: अनि यसो कल लगाउँदै ट्राई गरेको, ठ्याक्कै लागि पनि हाल्यो। अनि अब रात्रिकालीन समयमा अब पानी पर्न लागेको अवस्था, एकदम रमाइलो छ दादा।
0: रमाइलो छ, जे होस् रमाइलो त हुनु पऱ्यो नि, होइन?
1: हजुर हजुर,
0: ठिक छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हजुर, सर्वप्रथम त हजुरलाई नै अब सम्झना चाहे, होइन?
0: धन्यवाद।
1: त्यस पछाडि प्राविधिक मित्रलाई, त्यस पछाडि र अनि अब जलजलाई चाहिँ सुनेर जति पनि बसेर अहिले सुनिराख्नु भएको छ, र मलाई होम प्रसाद भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई गुड नाइट भन्न चाहे।
0: हुन्छ, अहिलेको लागि विदाई गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, अब उहाँको विदाई सँगसँगै अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र यतिन्जेल कार्यक्रममा जाँदा जाँदै म केही कुरा जानकारी गराउन चाहन्छु तपाईँलाई। घर बाहिर अहिले भित्रै ल्याउनु पर्ला, रात परेपछि भित्रै ल्याउनु पर्ला भनेर घर बाहिर केही सामानहरू राख्नु भएको थियो होला, अनि लुगा कपडाहरू धोएर सुकाउनु भएको थियो होला, घरभित्र ल्याउनु भयो कि ल्याउनु भएन, बाहिरबाट होइन कि बिर्सनु भयो कि बाहिरका सामानहरू भित्र ल्याउनका लागि? यदि त्यस्तो हो भने गएर ल्याउनु होला। पशुको उपायहरू के गर्दैछन्, गोठमा खोरमा पशु पन्छीहरू के गर्दैछन् त्यतातिर पनि हेर्नु होला। अनि भान्साको ठाउँमा खाना खाइसकेपछि, खाना पकाइसकेपछि भाँडाहरू कहाँ राख्नु भएको छ, छितारिएर राख्नु भएको छ कि जम्मा पारेर राख्नु भएको छ, एक ठाउँमा जम्मा पारेर राख्नु होला। अनि आगोमा खाना पकाउने, अब गाउँघरमा त आगोमा खाना पकाउने चलन हुन्छ क्यारे, होइन? आगोमा खाना पकाइसकेपछि आगोले राम्रोसँग निभाउनु भयो, अझै सहर बजारमा त ग्यासबाट पनि खाना पकाउने चलन हुन्छ, ग्यास चुलोहरू त राम्रोसँग निभाउनु भयो नि, राइस कुकर अथवा विद्युतीय उपकरणहरू राम्रोसँग निष्क्रिय पार्नु भयो नि प्रयोग गरिसकेपछि। अनि त्यसपछि खानेपानी आफूसँगै राखेर सुत्नु होला, बिरामी हुनुहुन्छ औषधि खाइरहनुपर्छ, गफै गफमा कुरै कुरामा कार्यक्रम सुन्दा सुन्दै ओहो म त औषधि खानै बसुक्कै बिर्सेछु भनेर बिर्सनु पो भएको छ कि सम्झिनु होला, अनि औषधि समयमै खानु होला भन्छु। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, मनपर्छ, अरू साथीहरूलाई पनि सुन्न भन्नुहोस्, सँगसँगै कहाँबाट सुन्नुहुन्छ मलाई पनि भन्नुहोस्, फोन गर्नुहोस् नभए म्यासेज गर्नुहोस्, है? फोन गर्न मन लाग्दैन, कतिपय साथीहरूलाई फोन गर्न मलाई अप्ठ्यारो लाग्छ, म म्यासेज गर्छु भन्ने पनि हुनुहुन्छ, म्यासेज गरेर पनि कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ जानकारी गराइदिनु होला। म तपाईँलाई आग्रह गरी र कार्यक्रम प्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने सुझाव सल्लाह वा प्रतिक्रिया पनि दिनुहोला, जसका लागि 98644 97 9 8 6 4 4 1 7 2 9 8 मा फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै लौ त आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाईलाई, फोन गर्नुभयो तपाईलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, आफ्नो सुरक्षा गर्नुहोस्, आफ्नो ख्याल आफै गर्नुहोस्, समयमै सुत्नुहोस्, भोलि समयमै उठ्नुपर्छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी धन्यवाद दिन्छौ ज जसले हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिनुभयो। सुषमा, रिता, यसै क्रममा एलिना अनि सञ्जितालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
1: सुरक्षा घरको।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको ससराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाङ्गाहरू, यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। यिनकै उपस्थितिमा यो समग्र प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य एवं ऊर्जादायिनी देखिएको छ। सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्नु, तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्धका नजिक धेरै मानिसहरू हुनुहुन्थ्यो, उहाँसँग अनेकन किसिमका विमर्शहरू गर्थे, प्रश्नोत्तरीहरू गर्दथे। कतिपयले उहाँलाई धन्यवाद दिन्थे उहाँको सद्वचनका निमित्त, कसैले उहाँलाई गाली गर्दथे। जतिसुकै महान पुरूष भए पनि भगवान गौतम बुद्धले समेत मानिसहरूका टिप्पणीहरू सुन्नु परेको थियो, गाली कलौजहरू सुन्नु परेको थियो। भगवान गौतम बुद्ध यसैले पनि महान हुनुभयो, यसैले पनि विशाल हुनुभयो, किनभने उहाँले कसैको पनि टिप्पणी गर्नु भएन, कसैप्रति पनि द्वेषभाव राख्नु भएन, न त उहाँले कसैप्रति रागभाव व्यक्त गर्नुभयो, न त कसैप्रति द्वेषभाव नै व्यक्त गर्नुभयो। मानिसहरूले उहाँको यसो वर्णन गर्दथे, गुणगान गर्दथे। भगवान गौतम बुद्धका अगाडि गएर मानिसहरूले उहाँको प्रशंसा गर्दाखेरिमा पनि उहाँको जुन भावना हो, जुन विचार हो, उहाँको जुन भावभङ्गीमा हो, त्यसमा कुनै किसिमको परिवर्तन देखा पर्दैनथ्यो। मानिसहरूले भगवान गौतम बुद्धका अगाडि गएर गाली गरे पनि, दोषारोपण गरे पनि, टिप्पणी गरे पनि उहाँको अनुहारमा कुनै पनि किसिमको परिवर्तन देखा पर्दैनथ्यो। सदैव एउटै भावदशामा भगवान गौतम बुद्ध रहने गर्नुहुन्थ्यो। चाहे मानिसहरूले उहाँको प्रशंसामा प्रशंसाका गीतहरू गाउन् वा मानिसहरूले उहाँको गाली गरून्, घृणाका शब्दहरू व्यक्त गरून्, र पनि उहाँको चित्तको दशा, उहाँको मनको दशा सधैँ सधैँ समान रहने गर्दथ्यो, एकनाशको रहने गर्दथ्यो। प्रिय सच्चा, त्यसो भएका हुनाले नै उहाँ बुद्ध हुन सक्नु। बुद्ध शब्दको अर्थ नै जानेको बुझेको भन्ने हुन्छ, जो जागृत छ, जसले बुझेको छ, जानेको छ, ठिक र बेठिकको ठिक ठिक निर्णय गर्न सक्दछ, उचित र अनुचितको विवेचन गर्न सक्दछ, त्यस्तो व्यक्तिलाई नै वास्तवमा बुद्ध भनेर भनिएको हो। त्यसकारण बुद्ध पुरूषहरू के सोच्दछन् त भन्दा, म को हुँ मलाई थाहा छ, त्यसैले मानिसहरूले मेरो चाहे प्रशंसा गरून्, चाहे घृणा गरून्, बस मेरो बोधको अगाडि ती सबै कुराहरू सामान्य हुन्। हरेक बुद्ध पुरूषहरूले यही सोच्दछन्। बाहिरका मानिसका प्रतिक्रियाहरू छिडेको हुन्छन्। प्रिय सोच्छन्, मानिसहरूले व्यक्त गर्ने सम्मानहरू पनि छडेको हुन्छन्, मानिसहरूका गाली पनि छडेको हुन्छन्, मानिसहरूका ताली पनि छडेको हुन्छन्, तर हाम्रो अन्तर आत्माले हामीलाई जुन सम्मान व्यक्त गर्दछ त्यो सधैँ सधैँ हामीसँग रहन्छ। त्यसकारण बाहिरका मानिसहरूले गर्ने सम्मानका पछाडि लाग्नुभन्दा हामी स्वयंले स्वयंलाई गर्ने सम्मानका पछाडि ध्यान दिनु बढ्दा श्रेष्ठकर हुन्छ भनेर विद्वानहरूले बताएका छन्। तपाईँलाई गाली गर्ने मान्छे
एकछिन गाली गर्छ, पाँच मिनट गाली गर्छ, दस मिनट गाली गर्छ, त्यसपछि थाक्छ, फर्कन्छ। तपाईँलाई प्रशंसा गर्ने मान्छे दुई मिनट तपाईँको प्रशंसा गर्ला, पाँच मिनट प्रशंसा गर्ला, त्यसपछि थाक्छ, फर्कन्छ। तर तपाईँले यदि आफूलाई गाली गर्नुभयो भने तपाईँ ठूलो समस्यामा पर्नुहुन्छ। हामीले आफूले आफूलाई गाली गर्ने अवस्था सृजना भयो भने त्यहाँभन्दा दुःखद अवस्थाहरू केही पनि हुन सक्दैन। पाँच दस मिनटमा बाहिरको गाली गर्ने मान्छे हामीदेखि टाढा भइसकेको हुन्छ, तर हाम्रो अन्तरात्मा, हाम्रो अन्तर्मन, हाम्रो विवेक भने हामी सगिरहन्छ जतिखेर पनि त्यसबाट बस्न सकिँदैन। त्यसको गालीबाट, त्यसको अपमानबाट हामी बस्न सक्दैनौँ यदि हामीले नराम्रो काम गरेका छौँ भने। त्यसैले प्रिय सोच्छौँ, हामी अरूबाट डराउनुभन्दा हामी स्वयंबाट डराउन सक्नु पर्दछ। हाम्रो आत्माले हामीलाई अपमान गर्ने अवस्था सृजना भयो भने त्योभन्दा डर लाग्दो र त्योभन्दा जघन्य अर्को कुनै अवस्था हुँदैन। त्यसकारण भगवान गौतम बुद्धले के भन्नुभयो त भन्दा, तिमी बाहिरका मानिसका प्रतिक्रियाहरूतिर ध्यान नदि, तिमी स्वयंले आफ्नो आवाज सुन्ने कोसिस गर। तिमी भित्र पनि बुलन्द आवाज, अन्तस्करणको आवाज, त्यो अन्तस्करणको आवाजलाई तिमीले अनुभूति गर्ने प्रयत्न गर। जुन दिन तिमीले आफ्नो अन्तस्करणको आवाज सुन्न शुरू गर्नेछौ, त्यस दिन तिमीलाई बाहिरको कुनै पनि आवाजहरूको आवश्यकता पर्दैन। तिमी आवाज नभएर पनि बुलन्द बोल्न सक्ने वक्ता बन्न सक्छौ। तिमी भित्रको सम्भावनालाई तिमीले छिन, आफ्नो आवाज सुन, अन्तस्करणको आवाज सुन, अन्तर्मनको आवाज सुन, अन्तर्मनको निर्देशन सुन, तिम्रो अन्तर विवेकको निर्देशन सुन, र त्यसै अनुसार जीवनमा अघि बढ। तिमी कहिले पनि दुःखी हुनु पर्दैन। भगवान गौतम बुद्धले यही कुरा भन्नुभएको छ। बाहिरका मान्छेहरूका अनेकन प्रतिक्रियाहरू हुन्छन्, ती प्रतिक्रियाहरूका प्रतिक्रियामा हामी लग्न हुँदैन। कसैले हाम्रो प्रशंसा गर्यो भनेदेखि त्यसको प्रशंसा गर्नेतिर अथवा त्यसलाई धन्यवाद दिनतिर अथवा त्यसले हामीलाई फुर्क्याएकोमा फेरि उसको प्रशंसा गर्नेतिर हामी कहिले पनि लग्न हुँदैन। कसैले हाम्रो घृणा नै गर्ला, गाली नै गर्ला, गाली नै गर्यो भने पनि उसलाई फेरि गाली गर्नेतिर हामी लाग्नु हुँदैन। हामी प्रति कसैले गरेको जुन क्रिया हुन्छ त्यसको प्रतिक्रिया दिन थाल्ने हो भने हामी सधैँ दुःखी हुन्छौँ, चिन्तित हुन्छौँ। धम्म पदमा भगवान गौतम बुद्धले भन्नुभएको छ, अक्कोछिमम अवधिमम अजिनिमम अहासिमे एचतम उपनयन्ती बेरम तीसम न सम्मति। फलानोले मलाई अपशब्द बोल्यो, फलानोले मलाई पिट्यो, फलानोले मलाई पराजित गर्यो र फलानोले मेरो धन हरण गर्यो। जसले यस्ता किसिमका भावनाहरू मनमा राख्दछ उसको वैरभाव शान्त हुँदैन। वैरभाव भनेको शत्रुता भाव,